0: छापिएको छ। सल्यानका 36 वर्षीय गिरीलाल बुढाथोकी यतिखेर शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा उपचाररत छन्। उनको शरीरभरि आला घाउ छन्। टाउको र ढाडको घाउमा पट्टी बाँधिएको छ। अनुहारभरि घाउ र रगतका छिटा प्रष्ट देखिन्छन्। कोही पुगे भने उनी उठेर बोल्ने साहस गर्छन्। रसुवाको टिमुरेमा बाढ़ी आएपछि भाग्ने क्रममा घाइते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल ल्याइएको हो। घटना विवरण अनुसार सल्यान स्थायी घर भएका बुढाथोकी परिवारसहित रसुवाको टिमुरेमा मजदूरी गर्दै आएका थिए। तीन दाजुभाइ मध्ये उनी माइला हुन्। उनी लामो समयदेखि रसुवामै बस्दै आएका थिए। नदीको तहभन्दा करिब 300 मिटर माथि टिमुरे बस्तीमा उनको घर थियो। बुधबार बिहान 8 बजेको घटना हो। बुढाथोकी फोहोर फालेर घरभित्र पसेका थिए। 81 आँखा अघि सेतो कुहिरो जसरी पानी आयो। क्षणभरमै उनी बसेको घरमा बाढ़ी पस्यो। उनी र एकजना ज्वाई पर्ने व्यक्ति छतमा पुगे र बाहिर हाम फाले। ज्वाईलाई बाढ़ीले बगायो। उनी भने छतबाट हाम फालेर भित्तातिर पुगे। घर बग्दा उनी भित्तामा समेत च्यापिए। उनले केही हाँगा जस्तो वस्तु समातेर आफूलाई जोगाए। एकैछिनमा घरसहित उनले टेकेको जमीन बग्यो। उनी कसो कसो कानलाबाट माथि पुगे। त्यति बेलासम्म उनको परिवारका 5 सदस्य बाढ़ीमा बगिसकेका थिए। घटना हुनुभन्दा करिब आधा घण्टा अघि उनले सल्यानबाट उपचारका लागि काठमाडौँ आएका जेठा दाजु यामलाल बुढाथोकीलाई फोन गरेका थिए। फोनमा सबै राम्रो भएको र आफू उपचारका लागि काठमाडौँ आएको जानकारी यामलालले दिएका थिए।
1: भोटेकसी बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र रासोपाले 50 लाख दिने बुधबार जनाएका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्नेलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आपतकालीन सहयोगका रूपमा 25 अर्ब रूपियाँ उपलब्ध गराउन सक्ने जानकारी दिएका छन्। यस्तै गैरावासीय नेपाली संघका अध्यक्ष हेमराज शर्माको अध्यक्षतामा बुधबार बसेको वृहत भर्चुअल बैठकले भोटेकोशी बाढ़ी पीड़ितका लागि 5 करोड़ रूपियाँ सहयोगका साथै प्रभावित क्षेत्रमा प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरणका लागि चिकित्सक टोली परिचालन गर्ने पनि निर्णय गरेको छ। एक्सट्रीम इनर्जी ड्रिंक्सले पनि सरकारी राहत कोषमा 1 करोड़ रूपियाँ सहयोग उपलब्ध गराउने जनाएको छ। विपदको यस कठिन घड़ीमा प्रभावित परिवार तथा नागरिकको पीड़ा न्यूनीकरण गर्न तथा उद्धार, राहत र पुनर्स्थापनाका कार्यमा सरकारसँग एकजुटता जनाउँदै कम्पनीले उक्त सहयोग गर्ने निर्णय गरेको हो। कम्पनीले जारी गरेको विज्ञप्तीमा भनिएको छ, उद्धार र राहतका लागि धमाधम सहयोग आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ।
0: बाढ़ी प्रभावित स्थान 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। सरकारले रसुवाको भोटेकुसी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ीका कारण धनजनको ठूलो क्षति भएको निष्कर्ष निकाल्दै उद्धार, राहत र पुनर्निर्माणलाई प्रभावकारी बनाउन 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम बाढ़ी प्रभावित स्थानीय तहहरूलाई आगामी 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

0: soy. LG ले आयो नया LG Essential Series अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट EMI नागरिकता भाई पुग्छ हर एक घर को खुशी घर घर में LG LG लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब भित्री पृष्ठका खबर। रसुवामा गएको विनाशकारी बाढ़ी पछिको अवस्थाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामी छानेले सर्वदलीय बैठक बोलाउनु भएको छ। बिहिबार रासोपा संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा भइरहेको खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन र राहत तथा पुनर्स्थापनाका लागि संयुक्त कदम चाल्ने विषयमा छलफल हुने बताइएको छ।
3: विभिन्न मित्र राष्ट्रहरूले नेपालमा बाढ़ीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। नेपालमा आइपरेको प्राकृतिक विपदको अवस्थामा सहानुभूतिसहित एकबद्धता पनि प्रकट गरेका छन्। नेपाल स्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै भोटेकसी नदीमा आएको बाढ़ीले सुरक्षा रसुवा जिल्ला र तल्लो तटीय क्षेत्रमा गरेको क्षति र विध्वंसबाट अमेरिकी सरकारबाट अत्यन्त मर्माहित भएको उल्लेख गरिएको छ। यस दुःखद घड़ीमा मृतकका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै विपदबाट प्रभावित सबैको साथमा रहेको स्पष्ट पारिएको छ। युरोपेली संघसम्म आबद्ध विभिन्न मुलुकहरूले पनि संयुक्त वक्तव्य जारी गर्दै नेपालको साथमा रहेको बताएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राकृतिक विपदको दुःखद घड़ीमा भारत सरकार र जनता नेपालको साथमा रहेको बताउनु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन कुराकानी गर्दै भारतका प्रधानमन्त्री मोदीले नेपालमा बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले भन्नुभएको छ, यस कठिन घड़ीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइसँग एकबद्धताका साथ उभिएका छन्। यस्तै तिब्बत तर्फबाट नेपाल प्रवेश गरेको बाढ़ीले चीनमा पनि ठूलो क्षति पुर्याएको छ। यसको विवरण आउन बाँकी छ। चीनका राष्ट्रपति शी चिनफिङले चीन नेपाल सीमानामा उच्च बाढ़ीका कारण उत्पन्न विपदमा राहत तथा उद्धारमा खटिन निर्देशन दिनुभएको छ। चिनिया समाचार संस्था सिन्हुवाले जनाए अनुसार चीनका राष्ट्रपति शीले चीन नेपाल सीमामा आइपरेको विपदका कारण कैयौं मानिसको ज्यान जानुका साथै ठूलो जनधनको क्षति भएकाले उद्धारमा खटिन चिनिया सरकारी अधिकारीलाई निर्देशन दिनुभएको छ र उहाँले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
2: प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सरकारले बाढ़ीबाट ठूलो क्षति भएको र पीड़ितको खोज राहत र उद्धारमा जनशक्ति परिचालन गरिएको जानकारी गराएको छ। सांसदले पनि तत्काल राष्ट्रिय विपद घोषणा गर्न र उद्धारमा तीव्रता ल्याउन सरकारसँग माग गरेका छन्। विपदमा राजनीतिक प्रतिस्पर्धा वा स्वार्थभन्दा माथि उठेर नागरिकको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूले समेत बताएका छन्।
3: रसुवाको भोटे कोशीमा आएको बाढ़ीमा तीर्थयात्री सहित 403 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बाढ़ीमा परेर 203 महिला र 200 पुरूष गरी 403 तीर्थयात्रु र पर्यटक सम्पर्कविहीन भएका हुन्। बेपत्ता हुनेमा अधिकांश विदेशी पर्यटक रहेका छन्। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह अयरले भन्नुभयो, विभिन्न कम्पनी मार्फत गोसाई कुण्ड र कैलाश मानसरोवर गएका 403 जना सम्पर्कविहीन भएका छन्। बेपत्ता हुनेमा अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडा लगायतका मुलुकका 341 जना, भारतका 133 जना र 62 जना नेपाली रहेका छन्।
2: चीनको तिब्बती क्षेत्र लेन्दे खोला भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको भीषण बाढ़ीका कारण हाल सञ्चालनमा रहेका 8 तथा निर्माणाधीन 6 गरी 14 जलविद्युत आयोजना प्रभावित भएका छन्। नेपाल विद्युत प्राधिकरणको प्रारम्भिक विवरण अनुसार बाढ़ीका कारण क्षति हुनेमा सञ्चालनमै रहेका 354 मेगावटका 8 आयोजना र 394 मेगावट क्षमताका 5 निर्माणाधीन आयोजना प्रभावित बनेका छन्। यस बाढ़ीबाट प्रभावित आयोजनाको कुल क्षमता 748 मेगावट छ।
3: नेपाल चीन उत्तर पूर्व सीमाको लाङटाङ लिरूङ हिमालको उत्तरपट्टि ठूलो चट्टान सहितको हिमपहिरो खसेपछि भोटेको सीमा बुधबार बिहान भीषण बाढ़ी भएको पुष्टि भएको छ। उक्त क्षेत्रमा विभिन्न स्याटेलाइट तस्विर तथा दृश्यहरूको विश्लेषणले हिम पहिरो खसेर भीषण बाढ़ीको रूप लिएको र भोटेकोशी हुँदै नेपालमा विपत्ति आइपरेको विज्ञहरूले औल्याएका छन्। साथै बुधबार बिहान त्यस क्षेत्रमा दुईवटा भूकम्प गएकाले त्यसले पनि बाढ़ीको घनत्व र चाप दुवै बढ़ाउन मद्दत गरेको हुन सक्ने अनुमान गरिएको छ। हिम पहिरोका कारण हिजको बाढ़ी आएको विभिन्न तथ्यले पुष्टि गरेका छनृ।

0: को एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशी को कनेक्शन। यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। अमेरिकी लेखक किम स्ट्यानी रोबिन्सको द मिनिस्ट्री फर द फ्यूचर उपन्यासको शुरूआती दृश्यमा भारतमा आएको तातो लहरसँगै विद्युत प्रणालीमा समस्या उत्पन्न हुन्छ र त्यही कारणले 2 करोड़ मानिसको मृत्यु हुन्छ। त्यस भयावह घटनाले विश्वका राष्ट्रहरूलाई जलवायु परिवर्तन विरूद्ध लड्न एकजुट हुन बाध्य बनाउँछ। वैज्ञानिकहरूले लामो समयदेखि चेतावनी दिँदै आएका छन् कि विश्वले अझ तातो लहर, आँधी, बाढ़ी र खडेरी जस्ता चरम मौसमी घटना बेहोर्नु पर्नेछ, तर कुनै समय विज्ञान कथाको विषय जस्तो लाग्ने विषय अहिले सम्भावित र अपरिहार्य घटनाका रूपमा समेत चर्चा हुन थालेको छ।
2: अब खेल र खेलाड़ीका प्रसंग। आजको पत्र पत्रिकाहरूमा आगामी चैत्र 20 देखि 28 गतेसम्म पाकिस्तानमा आयोजना हुने 14 राष्ट्रिय दक्षिण एसियाली खेलकुद सागमा 28 खेल समावेश हुने भएको छ। नेपाल ओलम्पिक कमिटी एनओसीले बुधबार पत्रकार सम्मेलन मार्फत सागको तयारी तथा सहभागिता सम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको हो।
1: अब विचार विश्लेषण। पहिले गोर्खा पत्रको सम्पादकीय विचार लिँदैछौ। विपदमा एकजुट बनौ शीर्षकमा गोर्खा पत्रले सम्पादकीय छापेको छ। नेपाल भौगोलिक रूपमा विपदको उच्च जोखिममा रहेको मुलुक हो। विशेष गरी पहाड़ी र हिमाली क्षेत्र भूगर्भीय रूपमा अत्यन्तै कमजोर छन्। त्यसमाथि जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा बढ़दो तापक्रमले गर्दा हिमाली क्षेत्रमा हिमताल फुट्ने र छोटो समयमा मुसलधारे वर्षा भई आकस्मिक बाढ़ी पहिरो आउने क्रम तीव्र बनेको छ। यस्ता प्राकृतिक चक्रको सामना गर्न हाम्रो राज्य संयन्त्रलाई अत्याधुनिक सूचना प्रविधि र स्रोत साधनले भरपर्दो बनाउनु आवश्यक छ।
2: हवस् त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: ए नानी त्यो पानी नपिऊ त
1: किन र काका
0: त्यो पानी फोहोर छ
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला
3: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा
4: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरे कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4।
1: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
4: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट,
0: रेडियो आदि खुला 105.4।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ सुनिराख्नु भएको छ। डिजिटल प्लेटफर्मका विभिन्न माध्यमहरूबाट पनि नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहस फेसबुक पेजमा नेपाली नेटवर्कबाट पनि तपाईँ प्रत्यक्ष रूपमा सुनिराख्नु भएको छ भने युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसलाई काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगर्जबाट पनि तपाईहरू नेपाली बहस सुनिराख्नु भएको छ। आदरणीय श्रोता, नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौं रसुवाको बाढ़ीले बगाएर ल्याएका 48 शव चितवनमा भेटिएका छन्। शव व्यवस्थापनमा चुनौती भएको प्रहरी प्रशासनको भनाई छ। भोटे कोशीको बाढ़ीले 3 जिल्लामा ठूलो मानवीय क्षति भएको छ, अरबौंको नोक्सानी छ। मानवीय क्षति पनि के कति भयो भन्ने विषयलाई चाहिँ अहिले नै भन्न सकिने एउटा परिस्थिति छैन आदरणीय श्रोता, किनभने व्यापक रूपमा शवहरू फेला परिरहेका छन्। हालसम्म 157 जनाको मृत्यु भइसकेको भन्ने खबर हामीले प्राप्त गरिरहेका छौं। आदरणीय श्रोता, प्रहरीहरूका अनुसार रसुवामा 3 जना, नुवाकोटमा 13 जना, धादिङमा 64 जना, गोर्खामा 19 जना, तनहुमा 9 जना, नवलपरासी पूर्वमा 22 जनाको शव फेला परेको छ। शव निकै तितर बितर अवस्थामा छन्। कतिका खुट्टा फेला परेका छन्, कतिका हात फेला परेका छन्। शवको प्रकृति एकदमै दयनीय स्थिति छ। आदरणीय श्रोता, तिब्बतबाट आएको यो महाविपत्ति, यो महाबाढ़ीले नेपालमा निकै ठूलो धनजनको क्षति पुर्याएको छ। करिब करिब 300-400 लोडेड ट्याङ्करहरूलाई बगाएको छ। 300 मेगावट भन्दा बढ़ीको विद्युत क्षमता ध्वजा ध्वजा भएको छ, ध्वस्त भएको छ। आदरणीय श्रोता, पर मेगावट बराबर 15-20 करोड़ खर्च हुन्छ, किनभने 300 मेगावट विद्युत नै ध्वस्त हुँदाखेरि खरबौंको क्षति यतिखेर नेपालले बेहोर्नु परेको छ। रसुवा बाढ़ीकुमा परेका मध्ये 157 जनाको शव फेला परिसकेको भन्ने खबर आज बिहानसम्म आएको छ। अहिले आदरणीय श्रोता, बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको भन्ने खबर छ। यो महाविपत्तिमा सबैले साथ दिउं, सहयोग गरौं, सबैले यसलाई मिलेर यसको सामना गरौं। हामीले धेरै ठाउँहरूबाट जानकारी लिइरहेका छौं। नेपाली बहसबाट पनि आज हामी जानकारी लिनेछौ, दिनेछौ। सरकारको निर्देशन विपरीत गृहमन्त्री सुदन गुरूङकै संस्था हामी नेपालले पैसा उठाउन थालेको खबर पनि आएको छ। सामाजिक सञ्जालबाट बाढ़ी पीड़ितलाई भन्दै बैंक खाता क्यूआर सार्वजनिक गरिएको छ, किनभने गृहमन्त्रीकै संस्था हामी नेपालले पैसा उठाउन थालेपछि अन्य संस्थाहरूलाई पनि यसले प्रेरित गरेको छ पैसा उठाउनका निम्ति। तर सरकारले भनेको छ सरकारको खातामा मात्र पैसा हाल्नुहोस्, कसैले पनि व्यक्तिगत रूपमा वा संस्थागत रूपमा पैसा नउठाउनुहोस् भनेर सरकारले कड़ा रूपमा निर्देशन दिएको छ। त्यो निर्देशनको अवज्ञा गर्दै सुदन गुरूङको हामी नेपाली भन्ने संस्थाले पैसा उठाउन शुरू गरेको विषय पनि आएको छ। किनभने विपत्तमा हामी फाइदा हेर्ने होइन, विपत्तमा हामीले कम्तीमा मानवीयता देखाउनुपर्छ, सरकारलाई सहयोग गर्नुपर्छ, सरकारले सार्वजनिक गरेको खातामा पैसा जम्मा गर्नुपर्छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ, परिचर्चा गर्दैछौ। अहिलेसम्मको अवस्था हेर्ने हो भने निकै दयनीय अवस्था छ। मृत्युको लेखाजोखा नै छैन, सयौं हजारौं बेपत्ता छन्, हजारौं घरबार विहीन भएका छन्। नेपाल र चीनका सम्बन्धित निकाय बीच तत्काल सूचना आदान प्रदान हुने प्रभावकारी संयन्त्र नहुँदा पनि बाढ़ीको कारण समेत पत्ता लाग्न सकिरहेको छैन। नेपालले आफ्नै भूभागमा राखेका उपकरण समेत बाढ़ी आउनु अघि सूचना पठाउन उनीहरू असफल भएका छन् भन्ने खबर पनि आएको छ। यो निकै दर्दनाक खबरका बीचमा तपाईँहरूसँग हामी बोलिरहेका छौं। नेपाली बस मार्फत धेरै जिल्लाहरूबाट हामीलाई फोन आइरहेका छन्, धेरै जिल्लाहरूबाट हामीलाई सम्पर्क भइरहेका छन्। घरबार विहीन भएका छन्, कतिपयले निकै आफ्नो छाकबासै उड्ने एउटा परिस्थिति बनेको छ। कतिपयले बन्दैछन् अब हामी कहाँ जाने, के खाने, कहाँ बस्ने, हाम्रो निकै बिचल्ली भयो, विपत्ति भयो। सरकारले आफूले सके अनुसारको रेस्क्यू त गरेको छ, कतिपय घरमा अहिले पनि जीर्ण भएका घरका छतमा मानिसले रात काटेका छन्, कतिपयले ओडारमा रात काटेका छन्, कतिपयले केही विद्यालय लगायत सार्वजनिक स्थलमा रात काटेका छन्। आदरणीय श्रोता, यो निकै भयावह, यो दर्दनाक, एउटा कसैले पनि अनुमान नगरेको यो विपत्ति आइलाग्यो। यो विपत्ति निकै ठूलो त्रासदीपूर्ण विपत्ति थियो, यो भूकम्प भन्दा कम ठूलो विपत्ति पनि होइन, यो महाविपत्ति हो। किनभने यो विपत्ति बाजा बजाएर आउँदैन भनिन्छ, यो विपत्ति बाजा बजाएर आएन, क्षणभरमै विदिन सेकेण्डमै धेरै बजारहरू खण्डहर बने, धेरै बजारहरू बगरमा परिणत भए। टिमुरे बजारको स्थिति यहाँले देख्नुभयो, त्रिशुली बजारको स्थिति यहाँले देख्नुभयो, धादिङ जोड्ने गल्छीदेखि लिएर विभिन्न ठाउँका पुलहरू भत्किएको दृश्य यहाँले देख्नुभयो। अहिलेसम्म हामीले धेरै व्यक्तिहरूसँग, धेरै नागरिकहरूसँग वा त्यहाँका बुढापाकाहरूसँग पनि बुझ्दाखेरि, कुराकानी गर्दाखेरि, आदरणीय श्रोता, यो यस्तो खालको महाविपत्ति कसैको पनि स्मृतिमा छैन। यो धेरै ठूलो महाविपत्ति हो, जुन कारणले गर्दाखेरि यतिखेर मानिसहरू पूर्व पश्चिम सम्मकै मानिसहरू पनि सम्पर्कविहीन भएका छन्। तीर्थाटन भर्न जानेहरू, गोसाईकुण्ड जानेहरू, रसुवा नाका भएर हिँड्नेहरूलाई पनि यतिखेर अलपत्र हुने एउटा परिस्थिति सिर्जना भएको छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ, अब सरकारले राहत र उद्धारको काम त गरिरहेको छ, तर घरबार विहीन भएका छन् यतिखेर धेरै नागरिकहरू। हामीलाई हिजो पनि कल म्यासेजहरू, फोनहरू आएका छन्। नेपाली बसमा धेरै विषयहरू आज जोडिएर आएका छन्। 300 होइन 450 मेगावट बिजुली उत्पादन बन्द भएको छ। 400 मेगावटका निर्माणाधीन आयोजनामा क्षति पुगेको छ। सड़क संचार बैंक तथा वित्तीय संस्थामा पनि नोक्सानी भएको छ। रसुवागढ़ीदेखि गल्छी भन्दा तल 19 पक्की पुल र 5 बेली ब्रिज पुल बगेका छन्। बेत्रावतीदेखि रसुवागढ़ी नाका जोड्ने 40 किलोमिटर सड़क क्षतिग्रस्त भएको छ। नेपाल टेलिकमका 35 बीएटीएस साइट अवरूद्ध भएका छन्। एनसीएलका 27 टावर डाउन भएका छन्। विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध भएको छ। अहिलेको यो अवस्थालाई हेर्ने हो भने उद्धार र राहतका लागि धमाधम सहयोग हुँदैछ। विश्व ब्यांकले 25 अर्ब, गैरावासीय नेपाली संघले 5 करोड़, एक्स्ट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र रासपाले 50 लाख सहयोग दिने घोषणा यतिखेर गरिसकेको छ। त्यसैले गर्दाखेरि यो विपत्तिमा, यो महाविपत्तिमा छिमेकी राष्ट्र भारतबाट पनि राहत तथा उद्धार टोली हिँडिसकेको भन्ने खबर आएको छ। भारतले पनि आफ्ना गोताखोरदेखि लिएर सामग्रीहरू, खाद्यान्न लगायतका ट्रिटमेन्टका सामग्रीहरू दिएर आफ्नो टोलीलाई पठाएको भन्ने खबर हामीले प्राप्त गरेका छौं। आदरणीय श्रोता, के छ त ती ठाउँहरूको अवस्था, कस्तो अवस्था थियो त, कसरी बाढ़ी आयो, बाढ़ी आइसकेपछिको अवस्था अहिले के बन्यो त, आज हामी कुराकानी गर्छौं। धादिङको स्थिति के छ भन्ने विषयमा पनि कुराकानी गर्नेछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि तपाईँहरूलाई हामी लैजानेछौ धादिङ, रसुवा, त्यसै गरी नुवाकोट लगायतका ठाउँहरूमा। तपाईँहरूलाई त्यहाँको अवस्थाको बारेमा, चितौनसम्मको अवस्थाको बारेमा बुझ्नका निम्ति हामी त्यहाँ जानेछौ। अहिलेको लागि भने छोटो विश्राम, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
2: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
1: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
2: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्यवर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
1: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
2: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
1: मोबाइल नम्बर 9856054313 र 9841443842।
2: मूल्य होइन स्वास्थ्य रोजौं। हेलो भाइ, तिमी पोखरा नै छौ नि है, मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
1: मोबाइल नम्बर 9865019076, 9861790076 र 9817162823।
4: रेडियो आदि खुला 105.4 तपाईका लागि सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
5: यो नेपाली रेडियो
4: हर विषयमा सारो बहस नेपाली बहस यस नेपाली बहस का साथमा प्रीति तयारी चौचौ ग्लोबल आईडी बैंक सबैका लागि बैंक इस होम इन्टरनेट
0: यतिखेर नेपाली बहसमा हामीसँग प्रत्यक्ष जोडिनु भएको छ धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम सिरे साहब नेपाली हृदय धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
6: धन्यवाद दाजु नमस्कार गुड मर्निङ
0: श्री साहब अब तपाईँहरू उद्धार राहतदेखि लिएर अब त्यहाँ निकै ठुलो महाविपत्ति छ होइन तपाईँहरू रातभरि खटिनु भयो होला चिन्ता छ चासो छ तैपनि अब त्यहाँको अहिलेको जानकारी के छ के कति मात्रामा हताहती भयो अहिलेसम्म तपाईँहरूले चाहिँ कसरी उद्धार राहतको प्याकेजहरू त्यहाँ वितरण गरिरहनु भएको छ
6: वा अहिले जुन किसिमको महाविपत्ति एउटा बाढी अकल्पनीय घटना भयो यो आफैमा एकदम दुःखद घटना भयो हामी सबै नेपालीहरूको लागि र हामी हाम्रो धादिङ जिल्लाको सन्दर्भमा कुरा गर्दाखेरि अब धादिङ जिल्ला हाइवेको लामो जिल्ला छोको करिब 86 किलोमिटर हाइवे पर्छ र यो हाइवेमा त्रिशुली नदी पर्ने हुँदाखेरि हाम्रोमा पनि ठुलो क्षति भएको छ र अहिले नदीको बहाव चाहिँ घटिरहेको अवस्था छ तर हिजोको जुन एउटा महान विपत्ति भयो त्यो विपत्तिमा चाहिँ हाम्रो जिल्लामा पक्की पुलहरू 6 पक्की पुलहरू बगायो र जिल्ला सदरमुकाम जोड्ने पक्की पुल पनि बगाएको छ र अहिले सदरमुकाम आवाज जावत गर्नको लागि पनि कठिनाई भइरहेको अवस्था छ र 12 पक्की पुल के अरे झोल्ने पुलहरू पनि बगाएको अवस्था छ र नदी किनारका बस्तीहरूमा धेरै क्षति पुगेको अवस्था छ मानवीय क्षति भने हाम्रै जिल्लाको ठ्याक्कै जिल्लाभित्र चाहिँ मानवीय क्षति भएको छैन भएको बुझिया छैन
0: तर कतिपय सहरहरू चाहिँ धादिङमा पनि फेला परेको भन्ने खबर छ श्री साहब होइन कति धेरै सहरहरू धादिङमा पनि फेला परेको
6: हो धादिङमा सहरहरू हुन्छ बेलुकासम्म 25 सब फेला परेको थियो र अहिले रातबाट पनि खोजी कार्य जारी छ अहिले आज अब बिहानैदेखि हाम्रो सुरक्षा निकायको 3 टिम खटिएर अब सबहरू खोज्ने अरू खोज तथा उद्धारको काम गर्ने त्यसै गरेर हाम्रो हाइवे पृथ्वी राजमार्ग चाहिँदेखि बन्द छ विभिन्न ठाउँहरूमा त्यो नदीले लेटो ल्याएर थुपारेको हुँदाखेरि अब त्यो चाहिँ सोर्ने काम जारी छ र त्यो सरिसकेपछि अब आज दिनभरिमा हामीले चाहिँ हाइवे सुचारू गर्न सक्छौँ कि भन्ने हिसाबले हाम्रो टिम परिचालन भएको छ
0: अब यो धादिङको स्थिति हेर्दाखेरि तल्लो तटीय क्षेत्रमा चाहिँ के कति जनधन जनको त त्यति धेरै क्षति भएन भन्नुभएको छ धनको क्षति वा चाहिँ अन्य कुनै त्यस्तो क्षति पुर्यायो त्यो बाढीले
6: अब यसको विस्तृत विवरण आउन बाँकी छ अब त्यहाँ नदी किनारको बस्तीहरूमा धेरै क्षति भएको अवस्था छ डिटेल चाहिँ हामीले अध्ययन गरिरहेछौँ पालिकाहरूले विवरण कलेक्सन गर्ने काम भइरहेछ सुरक्षा निकायहरूले पनि अब
0: फुर्के खोलाको पुलै बग्यो भनेपछि त सदरमुकामसँगको मुख्य सम्पर्क नै प्रभावित भइसकेको छ
6: हो अब हामीलाई धेरै गाह्रो भएको छ अब सदरमुकाम जोड्ने पुलै पक्की पुल भत्किसकेपछि अब जबत गर्नको लागि अब लगायत अन्य खोज तथा उद्धारको लागि पनि धेरै समस्या भइरहेछ
0: तत्काल वैकल्पिक यातायात तथा आपूर्ति व्यवस्था के कसरी चाँजो पाँजो मिल्दैछ केन्द्रसँग कतिको कोर्डिनेसन भएको छ त्यहाँ
6: केन्द्रसँग हाम्रो एकदमै समन्वय भइरहेछ अब हाम्रो चाहिँ हाम्रो एरियामा एउटा तल बेनीघाट रोराङको पुल सुरक्षित छ अर्को गल्छीको पुल त्यो हिसाबले अब वैकल्पिक बाटो उता गोर्खा हुँदै आउने एउटा बाटो छ भने अर्को चाहिँ उता गल्छी हुँदै आउने छ अलिकति घुमरो बाटो पर्छ त्यो तर पनि अहिले तत्कालको लागि हामीले त्यही वैकल्पिक बाटो प्रयोग गरेर हाम्रो अब आवत जावत लगायतका अन्य आपूर्तिका विषयहरूमा समाधान गर्ने प्रयास गरेका छौँ
0: अब यो कति घर जति बगेका होलान् वा कति घरमा क्षति पुगेको होला विस्थापित परिवारहरू के कति जति होलान् उहाँहरूलाई कसरी व्यवस्थापन गरिएको होला के छ जानकारी अहिलेसम्म
6: अब यो विस्थापित परिवारहरूको लागि चाहिँ अब हामीले पालिकासँग समन्वय गरेर सुरक्षित स्थानमा लाने काम मात्रै भयो हिजोको काम अब अरू डिटेल चाहिँ अब ठ्याक्कै विस्थापित कतिजना भयो भन्ने कुरो विस्तृत विवरण आउन बाँकी नै छ
0: उत्तरमा नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरीको परिचालन पर्याप्त छ आज बिहानैदेखि तपाईँहरूले चाहिँ त्यहाँ परिचालन गर्नुभयो
6: हाम्रो तीनवटै सुरक्षा निकायको टिम परिचालन भएको छ हामीलाई अब केही सुरक्षाकर्मी अझै आवश्यक महसुस गरेर हाम्रो केन्द्रमा नै मागेका छ त्यो टिम पनि आज आउँछ त्यो आइसकेपछि अब अझै खोज तथा उद्धारको कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने हाम्रो योजना रहेको छ
0: बाढीपछिको अलिकति समस्या भनेको खानेपानी खाद्यान्न औषधि स्वास्थ्य सेवाको अभाव हो र चाहिँ अब मेन पुल फुर्के खोलाको पुल बगाइदिँदाखेरि त्यसलाई निकै ठूलो असर त पारेको छ त्यसका लागि के छ हेली मार्फत कतिपय ठाउँमा चाहिँ उद्धार राहतको सामग्रीहरू चाहिँ वितरण गर्ने कार्यहरू के कसरी भइरहेछ आजबाट शुरूआत हुन्छ त्यो
6: अब अहिले ठ्याक्कै हेलीबाट ल्याउनु पर्ने अवस्था चाहिँ देखिया छैन अहिले अब आज बाटो हाम्रो हाइवे पनि सुचारू हुन्छ होला हाइवे सुचारू भइसकेपछि त्यति धेरै समस्या नहोला भन्ने हिसाबले हामीले हेलीबाट चाहिँ केही ल्याउनु ओर्ने त्यस्तो
0: संकटग्रस्त जिल्ला त घोषणा गरिया छ नि त है त धादिङलाई पनि
6: गरिया छ
0: र जाँदा जाँदा यो पहिलेको अवस्थामा धादिङमा सबैभन्दा ठूलो चुनौती चाहिँ के हो सिडे साहब
6: अबको चुनौती भनेको त अब हाम्रो चाहिँ पुनर्निर्माणको काम पुनस्थापनाका विषयहरू नै मुख्य चुनौतीको रूपमा रहेको छ अब यहाँको चाहिँ अब शवहरू खोज्नुदेखि लिएर हाम्रो जुन भौतिक क्षति भएको छ त्यो क्षतिलाई अब कसरी गर्दै लैजाने होइन पुनर्निर्माण गर्दै लैजाने अब स्रोत साधनदेखि लिएर हरेक कुराहरू समस्या हुन्छ होइन त्यही नै हाम्रो मुख्य चुनौती भनेको पुनर्स्थापना पुनर्निर्माणको विषय नै हो
0: हस् श्री साहब यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
6: हस् धन्यवाद
0: धादिङका प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डे गौतम किनभने उहाँहरू उद्धार र राहतमा पनि हुनुहुन्छ तर धादिङमा त्यो मानवीय क्षति नभए तापनि जनको क्षति नभए तापनि धनको क्षति भएको छ फुर्के खोलाको महत्वपूर्ण पाइपलाइन मानिने त्यो पुलहरू लाइफलाइन मानिने पुल बगेको छ र अन्य सम्पर्क सम्बन्धहरू विच्छेद भएका छन् खाद्यान्न राहतका लागि केन्द्रसँग गुहारेको विषय छ र सुरक्षा दस्ता अर्थात खोजी कार्यका लागि आवश्यक सुरक्षा दस्ता अझै पर्याप्त नभएको र केही हामीले माग गरेको भन्ने कुरा उहाँले बताएर जानुभएको छ नेपाली बहसमा छोटो विश्राम लिन्छौं विश्रामपछि हामी पुनः उपस्थित हुनेछौं
7: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो
8: आशरा किन बोलाएको मलाई
9: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु त नि
10: हाम्रा विशेषताहरू
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
10: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
11: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
10: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्जी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9876554123 र 9806611052
12: आहा कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
13: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
12: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
13: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
12: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6 96।
14: रेडियो आदिखोला 105.4।
0: तापन प्राधिकरणका प्रवक्ता एवं नेपाल सरकारका उपसचिव शान्ति महत प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। महतजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
15: गुड मर्निङ सर।
0: नेपालमा महाविपत्ति आयो, अब किनभने विपत्ति बाजा बजाएर आउँदैन। तिब्बतबाट यति ठूलो बाढ़ी आयो जसले निकै ठूलो जनधनको क्षति गरेको छ, त्यसको परिकल्पना समेत हामीले गरेका थिएनौं। पूर्व तयारीको परिकल्पना त झन् त्यो गर्ने कुरो नै थिएन, किनभने त्यसको सतह र त्यसको त्यो गर्जन र त्यसको त्यो गडगडाहट हेर्दाखेरि नै निकै ठूलो डरलाग्दो स्थितिमा चाहिँ त्यो विपत्ति आइलाग्यो। यस पछाडि अब तपाईँहरूले चाहिँ नेपाल सरकारका तर्फबाट अहिलेसम्मको लेखाजोखा के छ, होइन, विपद उद्धार कार्यहरू चाहिँ के कसरी भइरहेको छ, यसको बारेमा बताइदिनुहोस् न।
15: यहाँले भने जस्तै हामीले पनि अब हिजो करिब यो घटना चाहिँ 8:40 भएको र हामीसँग जानकारी आइपुग्दा चाहिँ करिब 9 थियो बिहानको। त्यसपछि चाहिँ हामीले तुरन्तै प्राधिकरणको यो मनसुन कमान्ड पोस्टको बैठक राखेर आवश्यक निर्णयहरू गऱ्यौँ माननीय मन्त्रीज्यू सहितको, र त्यसको लगत्तै हाम्रो राष्ट्रिय परिषदको सम्बन्धमा प्रधानमन्त्रीज्यूको अध्यक्षतामा बस्छ, त्यो पनि बस्यो र त्यही अनुसार उहाँले क्याबिनेटै तुरन्त बस्ने भन्दा क्याबिनेट सहित बसेर चाहिँ विभिन्न आस्था प्रदान निर्णयहरू पनि गरेको अवस्था छ।
0: तर अब अहिलेसम्मको के छ जानकारी म्याम?
15: अहिले बिहान आएको दुईटा सबहरू थप, यो नारायण नदीमा महिलाको दुईटा थप भएको छ, नत्र हिजो बेलुकाकै मसँग कति 11 डेटाहरू नै छन्। अहिले आउने
0: क्रममा डेटा कति छ, बाढीको वास्तविक क्षति कति हो, मृत्यु, बेपत्ता, घाइते, विस्थापित, अध्यापक संख्या के कति छ?
15: ए हो, अहिलेसम्मको अब यो अलिकति डेटा चाहिँ अलिकति कुनै निकायको अलिक फरक पनि पर्न सक्छ। हामीसँग आधिकारिक अहिले प्राप्त भएको डेटा अनुसार चाहिँ अहिले 146 त्यतै सब फेला परेको छ र सनाखत चाहिँ हुन बाँकी छ। अनि त्यसपछि हामीले 245 चाहिँ कन्ट्याक्टमा हुनुहुन्न, उहाँहरू सम्पर्कविहीन हुनुहुन्छ। यो सम्पर्कविहीन हुने कारणमा मिसिङ पनि हुन सक्नुहुन्छ, सँगसँगै अब यो कन्ट्याक्ट नभएको, यो टावरले काम नगरेर पनि सम्पर्क नभएको छ। अब त्यहाँमध्ये के कति भनेर आज थाहा हुनेछ। उद्धार गरिएको 116 हामीले हिजोसम्मको, यो हिजो राति 11:30 विषय हो, उद्धार गरेको 116 चाहिँ हिलीबाट उद्धार गरिएको छ भने 104 चाहिँ ग्राउन्ड रेस्क्यूमा हुनुहुन्छ बाट गरिएको, घाइते चाहिँ 75 हुनुहुन्छ। मेनली चाहिँ यो अहिले सब फेला परेको चाहिँ बढी चाहिँ हामीले चितवनमा 66 चितवनको नारायण नदीमा चाहिँ 66 सब फेला परेको जानकारी प्राप्त भएको छ।
0: अब यो पूर्व सूचना प्रणाली हुँदाहुँदै पनि यति ठूलो मानवीय क्षति भयो, सूचना पुगेन कि वा सूचना पाएर नागरिकहरू सुरक्षित स्थानमा सार्न सकिएन कि वा तिब्बत नेपालको कोर्डिनेशन त्यति राम्रो हुन सकेन कि, यो के हो यो चाहिँ?
15: यसमा के भयो यहाँलाई भन्दाखेरि, हामीले जुन यो हाइड्रोलोजिकल स्टेसनहरू जुन रिभर बेसिनहरूमा राखेका छौँ त्यो 6 जति त पोइन्ट सर्टमै बगाइसकेको थियो, जस्तो रसुवातिरको च्याप्रुबेसी माथि उसको, होइन, त्यही भएर अब टिमुरेहरूको। अब यहाँ चाहिँ मेन कुरा के हो भन्दाखेरि, हामीले चाहिँ जुन हाम्रो गभर्नमेन्ट जिएचएमले भनौँ मुख्य गरी, उहाँहरूले चाहिँ यो मनसुनको पानीबाट आउने बाढीको लेभललाई अनुमान गरेर स्टेसनहरू राख्या हुन्छ, होइन, इन्टरनेसनल प्र्याक्टिस पनि प्रायः त्यही नै छ। अब अहिले चाहिँ जुन हिजो फ्ल्याग चाहिँ यति ह्युज अमाउन्टमा आयो कि त्यो स्टेसनहरू त एउटा चाहिँ मात्र एकपटक रेट दिन सकेको थियो, जस्तो अवैध गराउनु दिन्छ, त्यसपछि आफै स्टेसनहरू नै बढाएको भएर हामीले बाढीको अवस्था के कस्तो छ भन्न सकेनौँ, मेन त्यो पनि भयो। अर्को कुरो चाहिँ जुन यो माथिबाट यो दुईटा कन्ट्री चिन र नेपाल बिचको सिमानामा पर्ने जुन रसुवागढी भएको त्यहाँबाट जुन नाकाबाट छिरेपछि चाहिँ त्यो यति धेरै युज अमाउन्ट भएर फ्लो पनि धेरै छिटो भयो, तर यहाँ चाहिँ कतिपय अवस्थामा चाहिँ धेरै व्यक्तिहरू त अब हताहती भएर डेथ भए पनि धेरै बचेको पनि हुनुहुन्छ होइन त्यहीँका अब त्यहीँका सेना प्रहरीदेखि लिएर स्थानीय तह बासिन्दाहरू सबैले अवेर गराएर कति त भागेर बाँच्ने पनि भएको छ रेस्क्यु पनि भएको छ त्यसपछि मेकानिजमले रेस्क्यु गरेर माथि ढुन्तेमा अलिक सेफ साइडमा धेरै व्यक्तिहरू हुनुहुन्छ त्यसै गरी यता त्रिशुली हस्पिटल लगायत ठाउँहरूमा पनि राखिएको छ होइन अब भएको चाहिँ यहाँ भने जस्तो अर्ली वार्निङ सिस्टमले चाहिँ मनसुन जन्मेको गर्ने स्टेसनहरू थियो त्यो चाहिँ अब अप्पर झट र माथिबाट यो सीमानिरबाट आएको भएर ठुलो र आकस्मिक कसैलाई थाहा नै भएन अब चाइनासँग हामीले कुनै मिडियमहरूबाट अहिले कन्सल्ट गर्दाखेरि चाहिँ उहाँहरूलाई पनि त्यो पूर्वानुमान थिएन सूचना थिएन हाम्रो पनि क्याजुअलिटी धेरै छ भन्ने जस्तो कुरा भएको छ हिजो प्रारम्भिक उसमा चाहिँ अब डिटेल के कसरी भएको भनेर त्यो आज आउला
0: त्यो भनेपछि उहाँहरूसँग पनि कन्सर्न भएको छ अहिले चिनिया पक्षसँग पनि
15: अब अलिकति फर्मली उहाँहरूले के कारणले यता भएको भनेर पठाउनु भएको छैन हामीले इन्फर्मली इसी मोड मार्फत चाहिँ उहाँहरूसँग कोर्डिनेसन रहेका छौँ
0: तर अहिले अब एउटा कुरा के बताइदिनुहोस् भने महतजी हामीसँग धादिङ रसुवा नुवाकोट लगायतका प्रभावित जिल्लामा पनि विपद आउनु अघि प्राधिकरणले स्थानीय प्रशासनलाई चेतावनी दिने जानकारी दिने वा चाहिँ त्यस्तो कुनै सार्वजनिक सूचना दिने खालका कामहरू भएको भन्ने खबर आएको छ केही भएको थियो त्यस्तो
15: होइन हामीले चाहिँ जब यो माथिको खबर आउने बित्तिकै हाम्रो जुन यो तल्लो तटीय क्षेत्रमा रसुवाको केसमा चाहिँ अब रसुवाको जुन यो विशेष गरी यो दुई ठाउँहरूमा चाहिँ साप्रोदेशी र यो तिमुरेमा चाहिँ खास भ्याइएन होइन त्यही कारणले दिनुभयो त्यसपछि जुन त्यो नदीको जुन दाहाब चाहिँ बढ्दै तलसम्म तटीय क्षेत्रमा अन्य यो एउटा चितवन धादिङ नुवाकोट होइन चितवन धादिङ नुवाकोट सँगसँगै यता तनहुँ र अब नवलपुरसम्म पुग्ने लन्जुसम्म पनि पुग्न सक्छ भनेर हामीले तुरुन्तै त्यसपछि चाहिँ उहाँहरूलाई अवेर गराएर धेरै तटीय क्षेत्रका बासिन्दाहरूलाई चाहिँ उहाँहरूले रेस्क्यु गरेर सुरक्षितमा राख्नुभएको चाहिँ एकदमै त्यो धेरै नै सञ्चारमा हुनुहुन्छ उहाँहरू त्यो भएर हामीले गर्न चाहिँ कुनै पनि कसरत आफ्नो सम्पूर्ण शक्ति मेकानिजम तुरुन्तै थाहा हुने बित्तिकै लगाएर गरि नै राखेका छौँ अब तर पनि भन्नुपर्छ दुःख दियो अब अलिकति फ्ल्यास खालको थाहा नभइकन पूर्व सूचना पनि नभइकन आउने खालको यो भएर चाहिँ अलिक नोक्सानीकारी अब भौतिक रूपमा र मानवीय रूपमा पनि अलिक धेरै नै हुने जस्तै देखेको छ
0: बाढीपछि कतिपय क्षेत्रमा मानिसहरू सम्पर्क विहीन छन् उद्धार टोली पनि त्यहाँ खटिएको कुरा छ भौगोलिक कठिनाई पनि र अलिकति हाम्रो त्यो ढिला सुस्तीको कुरा वा चाहिँ पर्याप्त स्रोत साधनको अभावले पनि केही मान्छेहरूलाई रेस्क्यु गर्न हिजो ढिला भएको हो
15: यस होइन त्यसमा चाहिँ हामी मैले के भन्छु भन्दा स्रोत साधन कम भन्दा पनि एक दुईवटा केसहरूमा चाहिँ हेलीहरू नै त्यहाँ गएर रिटर्न हुनु परेको अवस्था भयो बस्ने ठाउँ नभएर त्यो बाढी नै ठुलो आएको रेस्क्यु गर्न जस्तो भित्रतिर घरमा एउटा घर हुने अनि वरिपरि एकदमै ठुलो आएपछि अब जानेलाई नै अब रेस्क्युरहरूलाई नै रिक्स भएर कतिपय ठाउँहरूमा चाहिँ त्यसरी रिटर्न भएर पछि सेफ गरेको अवस्था पनि छ हामीले हिजो करिब एक घन्टाभित्र नै एघारवटा हेलीहरू चाहिँ मोबिलाइज गरेका थियौँ मेनली चाहिँ यता निज क्षेत्रको हेलिकप्टरहरू पनि मोबिलाइज भयो जस्तो 34 हेलिकप्टरलाई हामीले थाहा पाउने बित्तिकै निज क्षेत्रको हाम्रोले पुग्दैन सरकारी नेपाली सेनाकोले भनेर उहाँहरूको पनि स्ट्यान्डलाई राखेर कतै युज नगर्नु भनेर सर्कुलर गऱ्यौँ र त्यही अनुसार चाहिँ निज क्षेत्रबाट सरकारी नेपाली सेनाको हेलिकप्टर पूर्ण रूपमा परिचालन भएर रेस्क्यु नै गरे
0: अब अहिले चाहिँ उद्धार राहतको स्थिति के छ जस्तो धेरै समस्याहरू बगाएका छन् तपाईँले अघि मानवीय क्षतिको कुरा त गर्नुभयो तर भौतिक क्षतिहरू पुल पुलेसाहरू सञ्चार माध्यम धेरै चाहिँ भनौँ न त्यो लोड गरेका कन्टेनरदेखि लिएर विद्युत गृहहरू बन्दै गरेका बनेका कति 450 मेगावाट भन्ने कुरा आइरहेको छ यो स्थितिमा के छ
15: हो यहाँले भने जस्तै हिजो चाहिँ हामीले बढी चाहिँ यो मानवीय क्षति न्यूनीकरण गर्ने र खोज राहत उद्धारै गर्ने भन्ने नै फोकस भयो अब तैपनि यहाँ यो भौतिक संरचनाहरूमा र सगडी भन्सार कार्यालयहरू अध्ययन कार्यालयहरू त्यहाँका चेक पोस्टहरू प्रहरी कार्यालयहरू हाइड्रोहरू लगायत धेरै नै भौतिक क्षति पनि विशेष गरी रसुवाको केसमा बढी भएको छ र सवारी साधनहरू पनि यो उसमा नाकामा राखिएका धेरै सवारी साधन पनि बगाएको भन्ने छ अब यसको डिटेल एक्ज्याक्ट कति कतिवटा छ भनेर चाहिँ हामीसँग आइसकेको छैन मेनली अहिले मैले भन्न सक्ने छ अब यो बाढीको कारणले चाहिँ मेन मोटरेबल पुलहरू नै पक्कु पुल नै 35 पक्की पुलहरू र 45 झोलुङ्गे पुलहरू बगाएको र नष्ट भएको छ भने 40 किलोमिटर पक्की सडकहरू पनि क्षति भएको छ
0: तर खोजी र उद्धार कार्य चाहिँ कतिको प्रभावकारी बनिरहेको छ मैले
15: यस्तो भयो अब यहाँ एकजना मैले त अब भन्नै पर्ने हुन्छ यहाँ मिडिया मार्फत पनि अब रसुवाको केसमा चाहिँ के भयो भने यहाँ रसुवाको केसमा चाहिँ जसले खोजी उद्धार गर्नुपर्ने हो हाम्रो सेक्युरिटीका साथीहरू उहाँहरू नै सम्पर्क दिनुहुन्छ 44 नेपाली सेना त्यसपछि 28 चाहिँ नेपाल प्रहरी तेह्रजना शस्त्र प्रहरी आफै सम्पर्क विहीन हुनुभएको भएर
0: अहिलेको अवस्थामा सम्पर्क विहीन हुनुहुन्छ उहाँहरू पनि
15: उहाँहरू पनि सम्पर्क विहीन हुनुहुन्छ अनि त्यस कारणले पनि हिजो अनि त्यसै सँगसँगै अब यो टावर टेलिफोनका टावरहरू पनि एनसेल र एनटिसी धेरैवटा टावरहरू नै क्षतिग्रस्त भएको भएर सम्पर्क पनि गर्न धेरै समस्या भएको र जुन सेक्युरिटीले रेस्क्यु गर्नुभएको थियो उहाँहरू आफै नै विपदमा पर्नु भएको भएर उहाँहरू नै सम्पर्क नहुनु भएको भएर पनि अलिकति समस्या भएको छ.
0: तर अब अहिलेको अवस्थालाई हेर्दाखेरि चाहिँ यसपटकको विपदबाट जुन किसिमले यसले चाहिँ पाठ सिकायो यति खालको विपदलाई चाहिँ हामीले कन्ट्रोल गर्न सक्ने वा चाहिँ त्यसबाट बच्न सक्ने हामीसँग सूचना प्रणाली वा चाहिँ त्यो त्यसको चाहिँ भनौँ न यसलाई ट्याकल गर्न सक्ने त्यो क्षमता चाहिँ बिल्ड गर्न धेरै समय लाग्छ. नेपालसँग यति यति क्षमता चाहिँ छैन होइन, यो कुरा स्वीकार्नुपर्छ.
15: अहिले एकदमै अलिकति हाम्रो सिस्टम चाहिँ हामीले डेभलप गर्दैछौँ. यहाँले भने जस्तै ठुलो फ्ल्यास फ्लड आउँदाखेरि पनि मेकानिजमहरू रेडी अवस्थामा भएर तुरन्त सिस्टमले काम गर्ने गरी, तर यहाँले भने जस्तो पर्फेक्टली हामीले त्यो अवस्थामा चाहिँ छैनौँ. तर समस्या कहाँनिर हो भन्दा मेनली चाहिँ हामीले जुन यो ट्रान्सबाउन्ड्री सेक्सनमा चाहिँ यस्ताहरू हुन्छ नि, यो चाहिँ दुई पछि हाम्रो एमयु समझदारीबाट चाहिँ उहाँहरूलाई थाहा भउने बित्तिकै हामीलाई सूचना आउने मेकानिजम गर्नुपर्छ. अब हिजोको केसमा चाहिँ हामीले गत वर्षको रसुवाको उसमा पनि अब यस्ता विषयहरू जस्तो बााउन्ड्रीमा भएका विषयहरूमा चाहिँ विचार देशले गर्दा थाहा हुन्छ उसले चाहिँ आफूसँग आदान प्रदान गर्ने भन्ने थियो र तर उहाँहरूसँग उ गर्दाखेरि चाहिँ उहाँहरू आफै पनि फ्ल्यास गर्नै परेको र हामीलाई पनि जानकारी नभएको आकस्मिक रूपमा भएको भन्ने जानकारी भएको छ. त्यो भएर दुईटै देशलाई नै हामीले समस्या परे देखिन्छ. यो विपद भनेको चाहिँ अब हामीले जति नै तयारी गरे पनि यो आकस्मिक रूपमा आउने खालका यस्ता खाले विपदहरू जुन चाहिँ यो आइस मेल्ट भएर भनौँ न अब एभलाइजो भन्छ हामी यो जुन हिम पहिरो त्यो चाहिँ अहिले चाहिँ रक सहितको ठुलो रक सहित आइस सहितको रकै एकैचोटि खसेको भन्ने छ. त्यो पनि हामीले त्यहाँ गएर अध्ययन र टेक्निकल टिमले अध्ययन गरेर भेरिफाइड गरेर दिएको ऊ त होइन, तर हामीले प्रारम्भिक अनुमान चाहिँ यो सेटेलाइट इमेजहरू हेरेर र ड्रोनबाट खिचेका भिडियोहरू हेर्दाखेरि चाहिँ त्यस्तो देखिन्छ.
0: हस, अब उहाँहरूको चाहिँ जस्तो कतिपय रसुवामै निकै ठूलो क्षति भएको छ, मानवीय क्षतिहरू अब सब तलबाट पनि कतिपय बरामद भइ नै रहेका छन्। अब मानिसको यति जतिले क्षति भएको हुनसक्छ भन्ने केही हामी प्रारम्भिक लेखाजोखा गर्न सक्छौँ म्याम? केही छ त्यस्तो सूचना आएको?
15: अब यहाँ त सम्पर्क विहीन नै अलिक बढी हुनुहुन्छ.
0: ठ्याक्कै सम्पर्क विहीन भएकै तथ्याङ्क हेर्ने हो भने यसको संख्या निकै धेरै हुन सक्छ, बढ्न सक्छ.
15: अब मैले खासै भन्न सक्दिनँ. अब यो बढ्ने चाहिँ देखिन्छ, यो अहिले जुन हिजो हामीले बढी बहाव हुँदाखेरि नै यतिजना डेड बडीहरू फेला पर्यो भनेपछि अब जुन यो नदीको जुन बहाव चाहिँ पानीको सतह कम हुँदै जाँदाखेरि जस्तो अहिले नै नारायणी किनारहरूमा चाहिँ सब हिजो बेलुका हिजो दिउँसोदेखि नै देखा पर्यो, थप हुँदै गयो होइन, आज बिहान पनि केही आइसकेको छ भनेपछि अब त्यो नदीको ऊ चाहिँ दहाव कम भएपछि यो पानी कम हुँदै गएपछि चाहिँ लास्टहरू पनि थप देखिने सम्भावना चाहिँ अलिक बढेकै छ.
0: हस्, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु महजी, नमस्कार. उहाँ हुन्थ्यो राष्ट्रिय विपद न्यूनीकरण तथा प्राधिकरणका उपसचिव एवं प्रवक्ता शान्ति महत आधुनिक श्रोता. नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ.
16: होइन, के भयो, किन बन्द भएको गाडी?
17: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक.
16: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
17: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन.
16: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जर्सी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने. त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त.
17: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु.
18: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल. एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ.
19: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल.
18: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एक मात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा. प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री.
19: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल.
18: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी

0: बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागा दौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: रेडियो आदिखोला 105.4
3: त्यो सुप्रा ग्लेसियरले चाहिँ फुटेर चाहिँ ठुलो बाढी आयो है। त्यो बेलामा चाहिँ पनि धेरै नै नोक्सान त गर्यो, तर त्यो बाढीको दाँजोमा चाहिँ यो अहिलेको बाढी चाहिँ एकदमै ठुलो विनाशकारी, किन भनेदेखि तपाईँको यसले चाहिँ दोस्रो ट्यारेस चाहिँ लाई पनि यसले चाहिँ हान्यो कि, यति हाइटसम्म आयो कि फ्लड बाढी, दोस्रो किसिमको त्यो यो पहिल्यैदेखि बनेको यो भौगोलिक हिसाबले हेर्दाखेरि, यो ल्यान्डफर्म्सहरू हेर्दाखेरि दोस्रो ट्यारेसमा पनि अहिले चाहिँ विध्वंस गरायो यो फ्लडले। जस्तो टिमुरिया चाहिँ तपाईँको तल खोलोबाट माथि तार जस्तो टिमुरिया सबै लयो, स्याप्रुबेसीको पनि तपाईँको तार जस्तो यता भर्खर यो काठमाडौँ जाँदाखेरि इन्ट्री हुने त्यो लाइनको सबै घरहरू लयो स्याप्रुबेसीमा। त्यस्तै तपाईँको तल आएपछि तपाईँको यो तुप्तेमा पनि अलिकति हाइट बढी भएको एरियामा पनि यो पस्यो, र त्रिशुलीमा पनि नोक्सान गर्यो, बेत्रावतीमा पनि नोक्सान गर्यो, तिमुरे अब तिमुरेभन्दा माथि रसुवागढीमा पनि गर्यो होला। त्यसको धेरै फोटोग्राफहरू बाहिर चाहिँ आइसकेको छैन। अब यसो हेर्दाखेरि यो चाहिँ निकै ठुलो हो यो
4: बाढी। तपाईँलाई स्मरण छ वा चाहिँ हाम्रो केही त्यस्तो रेकर्डहरू छन् यति ठुलो विपत्ति आइलागेको वा यही तरिकाले चाहिँ आएको?
3: होइन, यस्तो चाहिँ के भन्छ तपाईँको यस्तो किसिमको, तर ठुलो नभएको चाहिँ यस्तै किसिमबाट एकदम अचानक चाहिँ ठुलो बाढी आएको पोखरामा आएको थियो एकपल्ट सेतीमा है, माथिको चाहिँ यस्तै चाहिँ ग्लेसियरले पनि थाहा भएन, र यसको चाहिँ के कारण हो भनेर धेरै साइन्टिफिक अध्ययनहरू पनि भयो, चार पाँचवटा हाइपोथेसिस गरेर त्यसलाई चाहिँ यही हो भन्न सकिएन। त्यसपछि यत्रै ठुलो चाहिँ होइन, तर यस्तै प्रकृतिको चाहिँ तपाईँको लाङटाङमा आयो 2015 चाहिँ अर्थक्वेक हुँदाखेरि होइन। अब अहिले पनि के भनेदेखि 4.4.2 म्याग्निच्युडको चाहिँ तपाईँको भूकम्प आयो, रेकर्ड छ होइन। अब यो 4.2 देखि 4.4 रिपोर्टिङ भएको छ, त्यसले गर्दाखेरि आइस चाहिँ त्यो माथि बसेको आइस क्र्याक भयो, खस्यो, खसेर तुर तल ग्लेसियरमा गयो, त्यो ग्लेसियरमा गएपछि त्यो ग्लेसियर फुटेर पानी धेरै आयो, र तल गएर चाहिँ अहिले चाहिँ यो विपद हुनुभन्दा अगाडि र विपद हुनुभन्दा पछाडिको चाहिँ त्यो भूउपर रहेको नक्सा हेर्दाखेरि उनीहरूले चाहिँ त्यसको तल चाहिँ जहाँ चाहिँ लेबे खोलामा मिसिन्छ त्यहाँ चाहिँ त्यसले चाहिँ ब्लक गरेर त्यहाँ चाहिँ ताल बनायो, र ताल फुटेर चाहिँ अनि त्यहाँबाट चाहिँ ठुलो पानी आयो भन्ने चाहिँ अहिले त्यो कुरा आएछ। तर त्यसमा चाहिँ एउटा कुरा के भनेदेखि, यदि त्यसरी चाहिँ थुनिएको भए त तपाईँको चाहिँ यो खोलामा पानी घट्न पर्थ्यो, र रसुवागढीको मान्छेहरू कसैले पनि हुन त त्यहाँ मान्छेसँग भेटेर दरवाजा लिएको केही पनि सुनेको छैन मैले, कसैले पनि त्यो पानी आउनुभन्दा अगाडि खोलामा पानी घट्या थियो, थोरै थियो भन्ने अहिलेसम्म कसैले पनि रिपोर्टिङ गरेको छैन। त्यसमा उनीहरू त्यो त्यहाँ ड्यामिङ भएर त्यो ड्याम फुटेर आएको भन्ने कुरा चाहिँ अझै पनि त्यो प्रुफ गर्न बाँकी छ, तर माथिबाट खसेर आएको र त्यस्तै किसिम प्रकृतिको आइसको चाहिँ त्यस्तै प्रकृतिले चाहिँ तपाईँको 2015 लाङटाङ गाउँ नै तस नस बनायो, र सेतीमा 2008 हो के अरे 8 कि 10 चाहिँ सेतीमा आउँदाखेरि त्यहाँ पनि पोखरामा चाहिँ धेरै तस नस गरायो। त्यो यस्तो यो चाहिँ अहिलेको चाहिँ प्रकृति चाहिँ अहिलेको चाहिँ मैले दुईजना चाइनिज साइन्टिस्टहरूसित एउटा वुहान युनिभर्सिटी र एउटा आइटिसीको चाहिँ प्रोफेसरहरूसित कुरा गर्दाखेरि उहाँहरूले पनि त्यो आइस डिफर्मेसन भएर त्यो आइस चाहिँ

0: त्यहाँ दुधा भएर चाहिँ तल ग्लेसियरमा खस्यो र ग्लेसियर नै फुट्यो. ग्लेसियरले गएर ग्लेसियर नै फुट्यो, त्यसले गर्दा धेरै मेटेरियलहरू आयो भन्ने चाहिँ उहाँहरूको चाहिँ एनालाइसिस हो. अब मसँग चाहिँ त्यो सेटेलाइट इमेजहरू रिसेन्ट नभएको हुनाले अब पछि के भयो भनेर कम्पेयर गर्न सकेको छैन. तर उहाँहरूको उहाँहरूले चाहिँ अहिले मैले सोद्धाखेरि उहाँले चाहिँ हामीले सेटेलाइट इमेजबाटै चाहिँ हामीले टेस्ट गरेको भन्ने कुरा गर्नुभएको छ. होइन,
1: एउटा त्यो भिडियो पनि सार्वजनिक भएको छ चिनिया पक्षबाट, त्यो भिडियोको वास्तविकता के हो कि हेर्नुभयो यहाँले?
0: त्यहाँ होइन, मैले उसलाई गर्दाखेरि मेरो त्यहाँ रिपोर्ट चाइनिजमा छ, त्यहाँ दिदी कचेलजी साथ अहिले कन्ट्याक्ट गर्नुभएको भन्थ्यो होइन, तर उसले समरी चाहिँ मलाई पठायो, नक्सा चाहिँ मलाई त्यो लोकेसन गरेर कहाँ चाहिँ त्यो आइस त्यो क्र्याक भएको र कहाँ चाहिँ ड्याम भएको भनेर उसले चाहिँ टेन्टेटिभ एउटा लोकेसन चाहिँ पठाइदिएछ. त्यसको आधारमा हेर्दाखेरि हो, तर ड्याम भएको कुरा चाहिँ अब रसुवाको चाहिँ मान्छेहरूले यदि चाहिँ पानी सुकेको लेरे खोला छुनिएको भए त खोलामा पानी कम हुनु पर्यो नि होइन, त्यो कम भएको भन्ने रिपोर्टिङ चाहिँ अहिलेसम्म मैले सामाजिक सञ्जालबाट चाहिँ मैले खालि सामाजिक सञ्जालको अध्ययन गरेको हो मैले है.
1: साहब अब एउटा कुरा के छ भने हिमाली क्षेत्रमा अब हिमताल फुट्ने, पहिरो खस्ने, नदीको बहाव अचानक घट्ने, बढ्ने जोखिम नेपालको हकमा यो कतिको गम्भीर चुनौती छ?
0: एकदमै चुनौती छ. अहिले झन् के भयो भने सानो सानोले ठुल्ठुलो बिगार्ने गरे, सानो सानो लेख पुग्दा पनि ठुलो ठुलो चाहिँ हानी नोक्सानी. जस्तो भोटेकोसीमा 2016 गरे, यता भोटेकोसी भने यता सुनकोसी भोटेकोसीमा गोदावरीतिर है, त्यो 200 त्यो चाहिँ गरे ताल चाहिँ सानो कसैले पनि त्यसलाई चाहिँ त्यो स्टडी गरेर चाहिँ यो चाहिँ डेन्जर पोटेन्सियली डेन्जरस लेक हो, भोलि चाहिँ फुट्ने सम्भावना भएको ताल हो भनेर कसैले पनि रिपोर्टिङ गराएको थिएन कि. त्यसो हुनाले अहिले झन् के भने सानो सानो तालहरू फुट्ने अनि त्यहाँबाट त्यो आइसभित्र रहेका चाहिँ पानीको तालहरू पोखरीहरू फुट्ने गर्ने भएको हुनाले अझै चाहिँ के भने यो खतरा चाहिँ अझै बढ्ने जस्तो चाहिँ देखिन्छ है, बढिरहेछ. अब के भने पहिला चाहिँ ठुल्ठुलो ताल फुटेको थियो, जस्तो 1964 र 1981 चाहिँ त्यही सुनकोसी भोटेकोसीमा चाहिँ फुटेको ताल चाहिँ धेरै ठुलो थियो, त्यसलाई चाहिँ त्यो चाहिँ खतरायुक्त ताल भनेर चिनिएको थियो. तर त्यसैको नजिकै भएको सानो ताल चाहिँ कसैले पनि खतरायुक्त ताल हो भनेर चाहिँ अहिलेसम्म भनेको थिएन, तर त्यस्तो ताल फुट्न थाल्यो कि. त्यसले गर्दाखेरि फोरकास्टिङ गर्नलाई अगर फुट्ने सम्भावना यस्तो छ भनेर भन्दिन नै एकदमै त्यो धेरै ठुलो अध्ययन नभइकन त्यो गर्न चाहिँ धेरै गाह्रो हुन थाल्यो. र अहिले चाहिँ के भने हुन त अब मलाई थाहा भएन है, मान्छेको चाहिँ पहिला 2025 चाहिँ खालि चाहिँ टिमुरेमा मात्रै मान्छे मरेको थियो त्यो ड्राई पोर्टमा 18 है, तर अहिले चाहिँ के भने धेरै मान्छे मऱ्यो त्यो बेला 18 अहिले चाहिँ 6 भन्दा बढी रिपोर्टिङ गरेको छ है. अब तलपट्टि मऱ्यो कि मरेन यसपटक चाहिँ यो अर्ली वार्निङ पहिला चाहिँ एकदम फोनबाट चाहिँ खबर गर्यो हामीलाई, हामी चाहिँ बच्यौँ भन्ने थियो, अहिले चाहिँ खबर भयो कि भएन. र अर्को कुरो के भने मान्छेलाई चाहिँ के लाग्यो होला भन्दा कि यदि अग्लो चाहिँ बाढी आउँदैन भन्ने चाहिँ लाग्यो होला है, किनभने टिमुरे भने त तपाईँको 50-60 मिटर माथि छ कि खोलाबाट, अनि त्यस्तै स्याब्रु बेसी पनि 50-60 मिटर माथि छ खोलाबाट है. त्यो त्यस्तो ठाउँमा चाहिँ बाढी चाहिँ ले बिगार्यो, त्यो भए हुनाले धेरै मान्छेले यहाँसम्म त अहिलेसम्म आएन भनेर अलिकति नेग्लिजेन्स गरेर हो कि अब त्यो चाहिँ थाहा भएन है. अब तर त्यस्ता चाहिँ बाढी चाहिँ पहिला पहिला अब इतिहासमा चाहिँ अब जियोलोजिकल टाइममा चाहिँ त्यस्तो बाढीहरू आएको प्रशस्त इभिडेन्सहरू चाहिँ तपाईँको जेत्रावतीमा चाहिँ चार हाइटेन्सन मुनि चाहिँ 4-5 यति ठुल्ठुला ढुङ्गाहरू छन्, त्यो ढुङ्गाहरू त्रिशुली बगाएर ल्याएको त्यो बेला त्यति ठुलो आउँदो रहेछ होइन. र अर्को चाहिँ के भने हाम्रो चाहिँ हामीले राम्रो अन्डरस्ट्यान्डिङ नभएको चाहिँ हामीलाई जानकारी नभएको बाढी कसरी बग्छ भन्ने कुरो हामीले धेरै थाहा भएन. यसपटकको बाढी के हो भने पछाडि पछाडि फर्केर आउने, पछाडि पछाडि फर्केर आउने त्यस्तो किसिमको भयो यसपटकको बाढी चाहिँ. किन त्यसो भयो, धेरै ढुङ्गाहरू ल्याएर उयो के हो, त्यसको हाइड्रोलिक्स के हो, त्यो त मलाई पनि थाहा छैन, त्यस्तो स्टडी भएको छैन. तपाईँले त्यो बेत्रावतीमा सुरुदेखिको पछाडिसम्मको चाहिँ त्यो भिडियोहरू सामाजिक सञ्जालमा राखेर हेर्नुभयो भने पहिला खोला बगेर तलमा फेरि पछाडि चाहिँ हेर
1: यहाँको महत्वपूर्ण समयका लागि र सुझावका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। भूगोलविद डाक्टर नरेन्द्र खनाल आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: निशान फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163। मोबाइल 9841698870।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
4: रेडियो आदिखोला 105.4
5: यतिखेर नुवाकोट हुनुहुन्छ। रसुवामा तिब्बतबाट आएको यो निकै ठूलो महाविपत्ति यो बाढीले गर्दाखेरि तहस नहस पारेको छ। यसको बारेमा सुरुमा चाहिँ यो विपत्ति कसरी आउँछ, यो के कारणले आयो, यसको चाहिँ अलिक प्रारम्भिक अनुसन्धानले तपाईँहरूबाट तपाईँहरू विज्ञको हिसाबले चाहिँ कसरी बुझ्नु भएको
6: छ
5: यसलाई?
6: यस्तो छ, यो ट्रान्सबाउन्ड्री इफेक्ट हो होइन, यो पारिपट्टिबाट चाइनामा भएको, अब तिब्बत भनौँ न, चाहिँ त्यहाँ भएको कुनै एउटा त्यहाँ घटना घटेको छ होइन। त्यसको अब प्रारम्भिक अनुसन्धानको हिसाबले हेर्दा त्यहाँ एउटा हिम के अरे अब त्यहाँ एउटा रिभर नै छेकेर बसेको र त्यसले गर्दा पछि त्यो आफूले मार्बन क्षमता चाहिँ लुज गरेको हिसाबले भन्ने कुरा छ। तर यस्तो प्रमाणहरू नभइसकेको हिसाबले अहिले यसलाई हामीले भनिहाल्न सक्ने अवस्था छैन। तर त्यहाँ कुनै एउटा प्रणाली विकसित भयो जसले गर्दा चाहिँ के भयो त तल्लो तटीय क्षेत्रमा चाहिँ एकदमै ठुलो बाढी आउन थालेको हो। अब इमिडिएटली लगभग अब अहिले हामीले पाएको प्रारम्भिक अध्ययन अनुसार 9 बजेको यता आसपासपट्टिबाट चाहिँ यो यसरी बाढ क्षेत्र नेपालभित्रपट्टि छिरेको र अब त्यही अनुसारले हामीले अब बिस्तारै माथिको क्षेत्रमा चाहिँ अलिक बढी प्रभाव हुँदै गर्दा पनि तल्लो क्षेत्रमा यो त्रिशुलीसम्म आइपुग्दा पनि यसले चाहिँ ठुलो जनजनकै क्षति गरेको जस्तो अवस्था। अब यहाँ प्रत्यक्षदर्शी सुरक्षाकर्मीहरूले नै भने अनुसार उहाँहरूले थुप्रै ठाउँमा गएर चाहिँ कुराहरू गर्नुभएको थियो, माइकिङहरू पनि गरिराख्दा पनि अब कतिजनाले चाहिँ योभन्दा अगाडिको जुन प्रारम्भिक हिसाबमा आइराख्दाखेरि चाहिँ सिम्पल आउला भनेर सबै चाहिँ अब पुल छेउमै कन्सन्ट्रेट भएर बसेको अवस्था पनि रहेछ। धेरै माइकिङ गर्दा पनि अब त्यो जनमानसमै त्यतिको हिसाबले चेतना पनि नभइराख्दाखेरि चाहिँ माथि आउन नसक्ने अब यस्तो हिसाबमा यतिजना मान्छेको क्षति भएको भनेर अहिले प्रारम्भिक हिसाबमा भन्न सक्ने अवस्था छैन। किनभने नदीमा बहाव पनि नदी आफैमा पानी मात्र नभएर त्यसमा लेदो लगायतका बाक्लो कुराहरू छ, सुरक्षाकर्मीहरू त्यहाँ जान सक्ने अवस्था पनि छैन। तर अहिले अहिले म जुन अब ब्यारेकमा पठाएर यहाँ ब्यारेकमा म कुरा गर्दै गर्दाखेरि चाहिँ अहिलेको तथ्याङ्क चाहिँ के छ भन्दाखेरि अहिले हामीले रेकर्ड गरिराख्दाखेरि लगभग 64 जना चाहिँ यहाँ लिएर आइएको, जसमा चाहिँ 58 जना चाहिँ रेस्क्यु गरेर राखिएको, जसमा चाहिँ 5 जना मेल 1 जना चाहिँ फिमेल चाहिँ अहिले मृत घोषणा भइसकेको भन्ने अहिलेको डाटा छ होइन।
5: अब डाक्टर जस्तो अब नेपाल यो महाविपत्तिको एपिसेन्टर नै बन्यो होइन, कहिले हामी कुसेबाट, कहिले हामी भूकम्पबाट, कहिले हामी बाढीबाट, कहिले हामी अनावृष्टि अतिवृष्टि हरेकको चाहिँ सामना, प्राकृतिक सामना चाहिँ यो देशले गरिराख्नु परेको एउटा बाध्यात्मक परिस्थिति छ। त्यो फर्क हेर्दाखेरि चाहिँ जस्तो अब तिब्बतबाट त्यति धेरै संकेतहरू आइसकेका छैनन् होइन, यो प्रारम्भिक रूपमा अब केही कुराहरू भोलि आउलान् पनि, जुन तवरले जुन रफ्तारले यो आयो यहाँले भन्दै हुनुहुन्थ्यो बाइकिङ गर्दा गर्दै पनि कतिजना चाहिँ बगाएको भन्ने कुरा छ, कतिजना कारणले पनि त्यहाँ चाहिँ बगेको भन्ने कुरा छ। यसलाई तपाईँले चाहिँ कसरी लिनु भएको छ यो प्राकृतिक विपत्ति प्रकोप चाहिँ, यो हिमनदी फुटेर वा चाहिँ यो वा कुनै ड्यामहरू फुटेर वा चाहिँ के भएर यो के हुन सक्छ?
6: अब थुप्रै कुराहरू हुन्छ, यस्तो त एक त हामीसँग हिमनदी एकदमै धेरै संख्यामा छन् होइन, अब यो टिबेटियन प्लेटुमा पनि यति धेरै छन् कि नेपालमा पनि त्यही अनुसारकै छन्, भारतमा पनि त्यही अनुसार जहाँ फुटे पनि आउने नेपालै हो होइन, यो अब टिबेटमा फुटे पनि आउने नेपालै हो, नेपालमै फुटे पनि नेपालमै आउने हो। त्यही भएर हामीसँग माथि चाहिँ गेग्राङ थुप्रेर बसेको र त्यहाँ कुनै एउटा प्रणाली विकसित भएर अब जति पनि अब जतिखेर पनि फुट्न सक्ने हामीसँग ग्लेसियरलेकै बढी छ क्या, 40 बढी छ त्यस्ता खालका, जतिखेर पनि फुट्न सक्ने हामीसँग त्यस्ता खालका ग्लेसियर लेकहरू छन्। एउटा त्यो ग्लेसियर लेकको कुरा पनि हुन सक्यो, अर्को कुरा के भने माथिल्लो तटीय क्षेत्रमा चाहिँ अलिकति पानी भयङ्कर पर्यो, जसले चाहिँ अब आडी घोटे पानी खालको पर्यो, अनि जसमा चाहिँ त्यो छेउछाउमा भएको भूक्षय पनि हुने, त्यसमा भएका बुट्यानहरू पनि अब जुन रुखहरू पनि हुन सक्छ त्यो आफैमा पनि एउटा प्राकृतिक ड्याम जस्तो बन्ने र त्यहाँ पानी चाहिँ बिस्तारै भरिँदै जाने, भरेर गइरहेको अवस्थामा चाहिँ केही समयसम्म त त्यसले भार बहन क्षमता हुँदासम्म त भार बहन क्षमताको आधारमा त्यसले बन्द गर्ला, त्यसपछि के हुन्छ भने त्यो आफूले बन्द गर्न नसकिसकेपछि त्यो के हुन्छ त फुट्न बाध्य हुन्छ, फुट्न बाध्य भइसकेपछि त्यसले के गर्छ त पोटेन्सियल एनर्जीबाट काइनेटिक एनर्जीमा झर्दै गर्दाखेरि झन् माथिल्लो तटीय क्षेत्रबाट तल्लो तल गर्दा ग्राभिटी फ्लो नै एकदमै हाई हुने भएको भएर त्यसले झन् ध्वंस लिएर आउँछ कि, छेउछाउको कुराहरू झन् चिर्दै लिएर आउने र आफूसँग भएको गेग्राङहरूसँग पनि बोकेर लिएर आउँछ। त्यही लेदो त्यहाँ माथि भएको घटना अहिले तपाईँले त्रिचुलीमा हेर्नुभयो भने त्यही बाक्लो लेदो अहिले तलतिरसम्म एकदमै आइराख्या त के, यही घटनाले पनि के गर्न सक्यो भने अब प्रत्यक्षदर्शी यहाँ सुरक्षाकर्मीहरूको आधारमा चाहिँ के पनि सुनामी नै जस्तो जुन अब नेपालमा नदेखिए तापनि उहाँहरूले फिल गर्नुभएको छ, सुनामीकै लेभलमा चाहिँ त्यस्तो देख्न पाइयो सर। 1 किलोमिटर टाढाबाट मैले खिच्दा पनि अहिले भनेको लगभग 100 गुणा बढी लेभलमासम्म आइसकेको भन्ने कुरा छ। अब एउटा कुरा चाहिँ के भन्दाखेरि अहिले पछिल्लो समय के प्रब्लम छ भन्दाखेरि अब सुरक्षित बाइस्थानमा यहाँ स्थानीय तौरबाट पनि धेरै कामहरू भइसकेका छन्, अब मुख्यमन्त्री लगायत यहाँ अब बागमतीको मुख्यमन्त्री पनि यहीँ आइसक्नु भएको छ, त्यसै गरेर संचार मन्त्री पनि आइसक्नु भएको छ। अब आइडेन्टिफाई चाहिँ यहाँको स्थानीय तौरबाट चाहिँ आयुर्वेदिक हस्पिटलमा लगभग 500 जनालाई अकोमोडेट गर्न सक्ने भन्ने कुरा छ, बिजुरको चाहिँ हाम्रो क्रियापुत्री भवन र त्यस्तै गरेर सुधार केन्द्रमा लगभग 200 जनालाई अकोमोडेट गर्न सकिने लेभलको उहाँहरूले काम गरिराख्नु भएको छ, त्यसै गरेर कोलोनी कभर हलमा 400 जना लगायतको मान्छेहरूलाई अकोमोडेट गर्न सक्ने क्षमता उहाँहरूले अहिले बनाउँदै गर्दै हुनुहुन्छ, त्यसै गरेर त्रिशुली आधारभूत विद्यालयमा चाहिँ लगभग 50 जना अहिले आइडेन्टिफाई भएको क्षेत्रहरू यो 4 क्षेत्रमा चाहिँ अकोमोडेसन सहित छन्, होइन भने लगभग एटीएफ लगायत सुरक्षाकर्मीहरूबाट आएको जानकारी अनुसार र लोकल स्थानीय तौरबाट चाहिँ यहाँ नगरपालिकाकै इनिसिएसनमा पनि लगभग 14 ठाउँ चाहिँ आइडेन्टिफाई भएको छ, त्यो 14 ठाउँ आइडेन्टिफाई भइसक्दा पनि त्यसलाई विभिन्न ठाउँमा लिएर गइराख्नु भन्दा पनि त्यही अनुसारले उहाँहरूले चाहिँ क्लस्टर वाइज एक एक ठाउँबाट लिएर जाँदै गर्नु भइरहेको छ। तर मलाई जहाँसम्म लाग्छ अब अहिले खाना पिउनलाई त्यति इस्यु नहोला आजको हकमा होइन, तर बेलुका सुत्ने अवस्थालाई चाहिँ अब कस्तो भने एकै ठाउँमा हामीले 4-3 जना अकोमोडेट गर्ने भने त कि त अब टुकसुक बसेर मात्र अड्डिने अवस्था हुन सक्ला होइन, त्यो पनि गाह्रो अवस्था हुने भएको भएर चाहिँ त्यसलाई अलिकति हेर्नु पर्ला भन्ने मलाई लाग्छ।
5: अब जस्तो हजुर त्यो यो विपत्ति चाहिँ अहिलेसम्म नआएको महाविपत्ति हो नेपालको लागि, यस्तो सामना गर्नु पर्यो हो,
6: यो लेभलको जुन लेभलको डिस्चार्ज आइराखेको छ त्यो चाहिँ सम्भवत मलाई जहाँसम्म लाग्छ हामीसँग रेकर्ड भए अनुसारको चाहिँ यो ठुलै हो, अनि यसले क्याचमेन्ट पनि यति लामो लिएर आएको छ कि त्यो स्ट्रेस उहाँ भएको घटना अहिले हामीले त्रिशुली लगायत चितवनको आसपाससम्म हामीले यसलाई फिल गरिराखेका छौँ होइन, अब दुईटा पुल हामीले लाइफ लाइन रूपमा लिइरहेको दुईटा पुल समेत हामीले क्षति भएको भनेर आइराखेका छ, एउटा पुलले अर्को पुललाई लगेर हानिरहेको हिसाबले, त्यसले गर्दाखेरि अवस्था चाहिँ यो ठुलै निकै ठुलो स्केलकै हो। जस्तै नेपाल आर्मीले नै हामीले धेरै काम गर्दा हातेमालो लगायतको कार्यक्रमहरू गर्दाखेरि यस्ता खालका कृत्रिम अभ्यासहरू धेरै गरेका छौँ, त्यो गरिराख्दा पनि त्यस्ता खालका कुराहरूमा चाहिँ कतिपय हकमा हामीले गरिराख्दाखेरि सुरक्षाकर्मीहरू अब एकदमै पानीमा भिजेर यत्रोतत्र हिसाबमा काम गरिराख्नु भएको छ, हेलिकप्टर त्यत्तिकै उड्या छ झर्या छ बस्या छ होइन, अब यहाँ पनि अब स्थानीयको आक्रोश पनि जन अब जायजै छ किनभने अब यति धेरै क्याजुअलिटी छ, अब उहाँहरूले अब कोही त घरको माथि हुनुहुन्छ जुन सुरक्षित हुनुहुन्छ कि उहाँहरूले त्यही भएर प्राथमिकताका आधारमा चाहिँ गरिराख्नु भएको छ, आक्रोश सबैलाई आफ्नो व्यक्ति जोगाउनलाई त्यो स्वाभाविक हिसाबमा हो, तर अहिले जति पनि काम भइराखेको छ त्यो चाहिँ सबै के भइराखेको छ भन्दाखेरि प्राथमिकताका आधारमा भइराखेको भएर चाहिँ मलाई जहाँसम्म लाग्छ अहिले उहाँहरूले अब आफूसँग सीमित संसाधन छ हेर्नुहोस् होइन सुरक्षाकर्मी
5: यसको चाहिँ त्यो लेभलको कुरा गरौँ नि हामीले होइन यसको त
6: हजुर
5: जब यो तटीय क्षेत्र एकदमै तल थियो नदीको लेभल हामीले सुरुवातमा हेर्दाखेरि होइन भिडियो सामग्री हेर्दा पनि त्यो यति माथि बढेर आएको छ यति हाइली त्यो आएको छ जो चाहिँ कल्पना गर्न सकिँदैन किनभने बस्ती त अलिकति माथि थियो हाइटमै थियो होइन बस्तीलाई सबै त्यसले चाहिँ एकमुष्ट चाहिँ लगेको दृश्य पनि आएको छ र तिब्बतबाट पनि एउटा सीसीटीभी फुटेज सार्वजनिक भएको छ चीनमा पनि निकै धेरै गाडीको संख्या र मानिसहरूको को हताहती भएको त्यो भिडियो चाहिँ सामग्री बाहिर आएको छ हैन
6: हजुर हजुर
5: यो यो हेर्दाखेरि यो लेभलको अपेक्षा त गर्न सकिदैन तर यसबाट चाहिँ हामीले कसरी जोगिन सक्छौ भन्ने के त्यस्तो हुन सक्छ
6: अब यस्तो छ हेर्नुस अब नेपालमा हामीले एउटै मात्र भनेको जुन हामीले भूमिको हिसाबमा प्लानिङ गर्नुपर्ने थियो नि त्यो हामीले जहिले पनि अब स्वभावैले अब मानिसको कस्तो हुन्छ भने खोला किनारमा गएर बस्ती बसाउने त्यो चलनै छ होइन कतिपय हकमा हाम्रो माथिको यति धेरै गेग्राङ टुक्रिया छ कुनै पनि एउटा प्रणालीले कुनै एउटा विस्फोट गर्न सक्ने अवस्था लिएर आयो भने त्यसले के गर्छ भने तल्लो तटीय क्षेत्रमा गेग्राङ बोकेर लिएर आउँछ र अब हामीले पहिला उता के अरे योभन्दा पहिला पनि हामीले देखिसकेका छौँ होइन कुन अवस्थाको गेग्राङ छुपारेको थियो दुई तला तीन तलासम्म पनि गेग्राङ छुपारेकै अवस्था हो अहिलेको अवस्थामा पनि लौ त भन्ने नि पहिलाको नदीको जुन सतह छ त्योभन्दा निकै माथि चाहिँ हाम्रो त्यो गेग्राङ बोकेर लिएर आएको छ त्यसले गर्दा पनि अहिले हामीले के हेर्न सक्छौँ भने अब हामीसँग भनेको अब लोकल स्थानीयलाई सबल बनाएर अब जनप्रतिनिधिहरूले पनि त्यो र त्यस्ता ठाउँहरूमा चाहिँ बस्ती बसाउनको लागि चाहिँ नक्सा पासै गरिदिनु भएन अनि केन्द्रबाट पनि कस्तो हस्तक्षेप हुनुपर्छ जस्तो मलाई लाग्छ भने कुन कुन ठाउँहरूमा बस्न मिल्ने कुन कुन ठाउँहरूमा बस्न नमिल्ने बस्न मिल्ने ठाउँहरूमा चाहिँ अन्य अरू कुराहरूलाई पनि उहाँहरूले दिने जस्तै अब पानीको बत्तीको सुविधाहरू दिने तर त्यो ठाउँहरूमा चाहिँ नदिने गर्न थालिसकेपछि बिस्तारै हामीले डिस्करेज गर्न थाल्छौँ नि त यस्ता ठाउँहरूमा चाहिँ त्यही भएर यस्ता कुराहरूलाई चाहिँ हामीले अब अध्ययन नगरिकन त्यस्ता ठाउँहरूलाई चाहिँ हामीले बनाउन सक्ने अवस्था चाहिँ रहँदैन त्यही भएर यस्तो ठुलै प्लानिङ गरेर यसमा चाहिँ हामीले कुन कुन ठाउँहरूमा चाहिँ अझै पनि उन्नतिहरू थुप्रै रेडी भएर बसेका छन् कुनै एउटा प्रणाली अब सुन्नमा के पनि आएको छ भने 4.4 हेक्टर स्कुलको भुँचालो पनि त्यहाँ गएको जुन ठाउँमा प्रारम्भिक ठाउँमा जुन सुरुवाती तौरबाट भएको भन्ने कुरा पनि आइरहेका छ
5: तिर
6: त्यस्ता खालका ट्रिगरिङ इफेक्टहरू कुनै न कुनै हामीसँग भएका 40 भन्दा बढी जतिखेर पनि संवेदनशील हिसाबमा बसेका चाहिँ ग्लेसियरहरू चाहिँ फुट्न सक्ने अवस्थालाई हामीले हेर्दाखेरि चाहिँ यस्ता खालका घटनाहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ र त्यसमा अध्ययन हुनुपर्छ यसको पूर्वानुमान त हुन्छ तर यो ट्रान्सबाउन्ड्री भइदियो कि हजुर अहिलेको अवस्थामा चाहिँ जुन अब हामीसँग भएको डाटा स्टेसनहरू त सबै के छ हामीसँगै भएको डाटा स्टेसनले काम गर्दाखेरि त हामीसँग अब त्यति सोफिस्टिकेटेड त्यति धेरै छरिएर बसेको हिसाबमा पनि हामी पनि छैनौँ तर पनि हामीसँग यदि हाम्रै ट्रान्सबाउन्ड्रीभित्र हाम्रै बााउन्ड्रीभित्र हुन्थ्यो भने चाहिँ सहज हुन्थ्यो तर अहिले टिबेटमा भएको भएर टिबेटबाट हामीसँग आइरहेको यो हामीसँग अलिकति सरकारी तौरबाट पनि समन्वय पनि भयो
7: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
8: ठाउँ आफ्नो

0: नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: आधीखोला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधीखोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। भोटेकोशी बाढ़ीको क्षतिप्रति वालिङ र स्याङ्जा उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त, उद्धार र सतर्कताका लागि अपील। स्याङ्जामा अगौटे जातको सुन्तला अंशमा पहिलो पटक सुने पुतलीको प्रकोप पहिचान र स्याङ्जाको हरिनाशमा गरिएको संयुक्त अनुगमन टोलीद्वारा अवैध सामान र पेट्रोल नियन्त्रणमा। चीनको तिब्बत भूभागबाट भोटेकोशी नदीमा आएको आकस्मिक भीषण बाढ़ीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति वालिङ उद्योग वाणिज्य संघ र स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले गहिरो दुःख व्यक्त गरेका छन्। चीनतर्फबाट शुरू भएको बाढ़ीले रसुवाको तिमुरे क्षेत्र, नुवाकोट, धादिङ र चितौं लगायतका क्षेत्रमा ठूलो विनाश पुर्याएको भन्दै दुवै संस्थाले बेग्ला बेग्लै विज्ञप्ति जारी गरी ऐक्यबद्धता प्रकट गरेका हुन्। बाढ़ीका कारण स्थानीय बासिन्दा, व्यवसायी, तीर्थयात्री तथा यात्रुहरू प्रभावित भएका छन् भने घरबस्ती, निजी सम्पत्ति, सड़क, पुल, भन्सार, जलविद्युत आयोजना र संचार जस्ता भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। संघले बाढ़ीमा परि ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरिएको छ र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। बेपत्ता तथा प्रभावित नागरिकहरूको शीघ्र खोजी, उद्धार, राहत व्यवस्थापनका लागि सम्बन्धित सरकारी निकाय, संघ संस्था, व्यवसायी तथा आम नागरिकहरूलाई आफ्नो स्थानबाट सहयोग गर्न संघले अपील गरेको छ। संघले जोखिमयुक्त क्षेत्रका नागरिक तथा व्यवसायीहरूलाई खोला तथा नदी किनारमा अनावश्यक आवत जावत नगर्न, उच्च सतर्कता अपनाउन र स्थानीय प्रशासनको सूचना पालना गर्न अनुरोध गरेको हो। वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुंगाना तिवारी र महासचिव विमल अर्याल तथा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत विपदको यस कठिन घड़ीमा पीड़ितहरूसँग निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरिएको छ। यसैबीच हिजो रसुवामा अचानक आएको बाढ़ीका कारण अहिलेसम्म 157 जनाको शव फेला परेको छ भने झण्डै 1000 जना बेपत्ता भएका छन्। स्याङ्जामा अगौटे जातको सुन्तला उन्सुमा पहिलो पटक सुने पुतलीको प्रकोप पहिचान गरिएको छ। पुतली बजार नगरपालिका 14 सतौं स्थित कृषक होमनाथ ढकालले लगाउनु भएको उन्सु जातको अगौटे सुन्तलामा सुने पुतलीका कारण क्षति पुगेको पहिचान गरिएको हो। 5-6 वर्ष अघि सिन्धुली र रामेछापमा जुनारमा देखिएको यो प्रकोप स्याङ्जामा लगाइएको उन्सुमा पनि देखिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई स्याङ्जाका प्रमुख अजय अधिकारी बताउनुभयो। अगौटे जातको अंशमा देखिएको सुने पुतलीले बेलुका र बिहान झिसमिसेमै फल चुसेर नोक्सानी गर्ने तथा 48 घण्टामा फल झार्ने भएकाले यसबाट समयमै सचेत हुन उहाँले कृषकहरूमा आग्रह गर्नुभएको छ। सुने पुतलीको प्रकोप बढ़न नदिन समयमै रोकथाम गर्नु जरूरी छ। उहाँले भन्नुभयो, जिल्लामा पहिलो पटक पहिचान भएको यो प्रकोपबाट क्षति हुन नदिनका लागि खोजी र नष्ट गर्न अभियान सञ्चालन शुरू गर्छौ। पुतलीले चुसेपछि छरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरेर 1 फिट खाडल खनेर गाडेको खण्डमा अन्य फल जोगाउन सकिन्छ। साँझ टर्च लाइटको उज्यालोमा पुतली किराहरू हलचल नगरी बस्ने भएकाले समय र नष्ट गर्न सकिने तथा बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्थापन गरेर जोगाउन सकिने प्रमुख अधिकारीले बताउनुभयो। विषादीको चारो बनाएर पासो थाप्ने वा बगैंचामा छर्किने गर्नाले यो किराबाट फललाई जोगाउन सकिने उपाय छन्। बोटमा क्षेत्रमा भएका फलहरू एकाएक पहेँलो हुँदै झर्न थालेपछि यो समस्याका बारेमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई स्याङ्जामा जानकारी गराएपछि कार्यालय प्रमुख सहित प्राविधिकहरू आएर परीक्षण गर्दा सुडे पुतलीले क्षति गरेको पुष्टि भएको पुतली बजार 14 सतहका कृषक होमनाथ ढकालले बताउनुभयो। सुडे पुतलीको प्रकोप पुष्टि भएपछि यसबाट जोगाउनका लागि कार्यालय तथा प्राविधिकहरूबाट प्राप्त सुझावहरू अनुसार काम थालेको उहाँले बताउनुभयो। स्याङ्जाका पुतली बजार नगरपालिकाका सतहौं राङखोला मायाचारी अर्जुन चौपारी गाउँपालिकाको केही भेगमा मुख्य गरी अगौते अंश जातको सुन्तला बगैंचा रहेका छन्। स्याङ्जाको हरिदास गाउँपालिकाका विभिन्न स्थानमा गरिएको संयुक्त बजार अनुगमनका क्रममा गाउँपालिकाको अनुमति बिना बिक्रीका लागि लैजाँदै गरिएका खाद्य सामग्री र अवैध रूपमा बिक्री भइरहेको इन्धन तथा श्रुतिजन्य पदार्थ नियन्त्रणमा लिइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीको समीक्षकत्वमा रहेको टोली र इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी सहायक निरीक्षक रामबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले मंगलबार संयुक्त रूपमा उक्त अनुगमन गरेको हो। अनुगमनका क्रममा हरिनाश गाउँपालिका दुई चिसापानी स्थित विभिन्न पसलहरूको निरीक्षण गर्दा G5P6454 नम्बरको मोटरसाइकलमा पालिकाको स्वीकृति नलिई बिक्रीका लागि लैजाँदै गरिएका खाद्य सामग्रीहरू भेटिएका थिए। नियन्त्रणमा लिएका सामानहरूमा रसबरी 4 बच्चा, मिल्क केक 5 बच्चा, तिल 4 पोखा, जीरा 2 प्याकेट, पाण्डा 3 प्याकेट र स्पाइसी 5 प्याकेट रहेका छन्। अन्दाजी 15 देखि 16,000 रूपियाँ बराबरका ती सामानलाई आवश्यक कार्यवाहीका लागि हरिनाश गाउँपालिकामा पठाइएको प्रहरीले जनाएको छ। यसै गरी अनुगमन टोलीले हरिनाश गाउँपालिका वडा नम्बर 4 स्थित रोधी खोला तथा चित्रे गाउँ क्षेत्रमा गरिएको निरीक्षणका क्रममा अवैध रूपमा बिक्री वितरण भइरहेको अवस्थामा अन्दाजी 74 लिटर पेट्रोल, सुरती 6 प्याकेट र चुरोट 14 प्याकेट नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका पेट्रोल र श्रुतिजन्य सामग्रीहरूमाथि आवश्यक कानूनी कार्यवाहीको प्रक्रिया अगाडि बढ़ाइएको अनुगमन टोलीले जनाएको छ। उपभोक्ता हित संरक्षण र बजारलाई मर्यादित बनाउन जिल्लामा अनुगमन कार्यलाई तीव्रता दिएको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
3: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
2: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
3: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
4: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। मुखिया प्रथाको समयमा भेला हुने स्थानलाई अर्गली मगर भाषामा जोम्तो भनिन्थ्यो। सोही जोम्तो शब्दबाट बागलुङको ताराखोला गाउँपालिका वडा नम्बर 2 अर्गलमा जोम्तो घरको चलन चल्दै आएको छ। स्थानीयवासीले भेला हुने स्थानलाई संरक्षण गर्दै जोम्तो किताब घरका रूपमा विकास गर्न भवन निर्माण गरेका छन्। जोम्तो संरक्षण गर्न किताब घर संचालनमा ल्याइएको जोम्तो किताब घर व्यवस्थापन समितिका अध्यक्ष अमृत घरती मगरले बताउनुभयो। जोम्तो घर मार्फत यसको महत्व र ऐतिहासिक दस्तावेज संकलन र संरक्षणको प्रयास गरेका छौं। घरती मगरले भन्नुभयो, न्याय निसाफ गर्दा मुखिया बस्ने अर्गल गाउँको ठूलो ढुंगालाई सम्झेर पक्की भवन निर्माण गरिएको छ। जोम्तो संस्कृतिको सम्झनामा अहिले पनि अर्गलमा लाग्ने मेलाबारे यही ठूलो ढुंगामा बसेर जानकारी दिने र छलफल हुने अध्यक्ष मगरले बताउनुभयो। अहिले पनि जोम्तोमा बसेर कचुवा लगाउने प्रचलन जीवित छ। भन्नुभयो, निर्माणाधीन पक्की भवनमा पुस्तकालय राख्ने, छलफल गर्ने र ऐतिहासिक सामग्रीको संग्रह गर्ने लक्ष्य राखिएको छ। भवन निर्माणका लागि गाउँपालिका र स्थानीयले चन्दा संकलन गरेर 50 लाख रूपियाँ जुटाएका हुन्। पालिकाको साथ र स्थानीयको सक्रियताले टहरमा रहेको जोम्तो घर पक्की भवनमा रूपान्तरण गर्न सफल भएको घरती मगरले बताउनुभयो। जोम्तो घरलाई स्थानीय रूपमा दर्ता गरिएको छ। अर्गलमा घरती मगर नाइसा मगर, पुलिसा मगर र रोका मगर लगायत बसोबास गर्छन्। तनहुको व्यास नगरपालिकाले भूमि ब्याङ्क स्थापना तथा संचालनको प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको छ। संघीय सरकारले भूमि ब्याङ्कका लागि स्वीकृति दिएका देशका पाँच पालिका मध्ये परेको व्यास नगरपालिकाले नेपाल सरकारबाट जारी भूमि ब्याङ्क स्थापना तथा संचालन कार्यविधि 2083 अनुरूप काम अघि बढ़ाउन लागेको हो। व्यास नगर कार्यपालिकाको बैठकले नगरपालिका मार्फत संचालन हुने भूमि ब्याङ्कको प्रक्रिया अघि बढ़ाउन र आवश्यक निर्देशिका तयार गरी पेश गर्न प्रमुख प्रशासकीय अधिकृत सुखदेव लम्सालाई जिम्मा दिएको छ। नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर 9 वडाध्यक्ष सुरेश थापाले संघीय सरकारबाट प्राप्त स्वीकृति अनुरूप भूमि ब्याङ्क संचालनका लागि आवश्यक प्रक्रिया र निर्देशिका निर्माणको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ। भूमि ब्याङ्क संचालनमा आएपछि नगरभित्रका बाँझो तथा न्यून उपयोग भएका जग्गाहरूलाई उत्पादकत्व वृद्धिका लागि प्रयोगमा ल्याइने व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ नेउपानेले बताउनुभयो। नगर कार्यपालिका बैठकले गरेका निर्णयहरूलाई शीघ्र र प्रभावकारी रूपमा कार्यान्वयनमा लैजाने गरी तयारी गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदेव लम्सालले बताउनुभयो। संघीय सरकारको भू उपयोग ऐन 2076 र भू उपयोग नियमावली 2079 तेस्रो संशोधन 2082 बमोजिम भू उपयोग वर्गीकरण कार्यान्वयन गर्दै भूमिको अधिकतम उपयोग गर्ने उद्देश्यले नगरपालिकामा भूमि ब्याङ्क स्थापना गर्न लागि हो। अब अन्त्यमाधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोटेकोशी बाढ़ीको क्षतिप्रति वालिङ र स्याङ्जा उद्योग वाणिज्य संघद्वारा दुःख व्यक्त, उद्धार र सतर्कताका लागि अपील। स्याङ्जामा अगौटे जातको सुन्तला, उन्सुमा पहिलो पटक सुडे पुतलीको प्रकोप पहिचान र स्याङ्जाको हरिनाशमा गरिएको संयुक्त अनुगमन टोलीद्वारा अवैध सामान र पेट्रोल नियन्त्रणमा। आधी खोला खबर सकियो। साँझ 6:30 अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज त्यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजे अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन् के के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर पनि आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्ना आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142185 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल भदौ महिनाको 11 गते बिहिबार तदनुसार सन् 2026 अगस्त 27 तारीख श्रावण शुक्ल पक्षीको चतुर्दशी तिथि बिहान 8:31 बजेपछि पूर्णिमा तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा विवादास्पद काममा हात हाल्नु परे पनि प्रयत्न गर्दा विस्तारै लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आमदानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनज्ञ लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हात लागि हुन सक्छ। सञ्चित रकमको उपयोगले लाभ मिल्नेछ। वृष राशि हुनेहरूको लागि टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ। सामाजिक काममा रुचि बढ़नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै नाम दाम र इनाम प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ़नेछ र सेवामूलक काम गरिनेछ। दिउँसोदेखि व्यवसायमा मनज्ञ फाइदा हुनेछ। कामका बाधा हट्नेछन्। चुनौती स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछि आउनेछन्। मिथुन राशि। मिथुन राशि हुनेहरूको लागि परिस्थिति वशहरूका लागि समय खर्चन पर्ला। व्यवहार अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ। काममा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले भने आफ्ना कमजोरीबाट लाभ उठाउन सक्छन्। तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। प्रियजनको साथले दिन रमाइलो रहनेछ। विशेष काम गर्न बिहानको समय बढ़ी लाभदायक रहनेछ। व्यवसायमा आमदानी बढ़नेछ। साथीभाइ जुट्नाले परिस्थिति पनि अनुकूल रहनेछ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। दिउँसोदेखि लोकाचारका लागि फसुल खर्च बन्न सक्छ। स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला। धेरै मेहनत परे पनि कमै लाभ हुनेछ। सिंहराशि हुनेहरूको लागि प्रतिस्पर्धा गर्नु परे पनि स्रोत साधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। सजग रहनुहोला। बुद्धिको उपयोगले काम बनाउन सकिनेछ। मध्याहपछि व्यापार बढ़नुका साथै व्यवसायमा लाभ हुनेछ। आय आर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षकको पहाड़ले उत्साह जोगाउनेछ।
कन्या राशि हुनेहरूको लागि तारिफ योग्य कामले राम्रो उपलब्धि लाउनेछ। मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। दिउँसोदेखि प्रतिस्पर्धामा उत्रनु परे पनि मनज्ञ लाभ उठाउन सकिनेछ। फाइदा हुने काम थालनी हुनेछ। समस्या दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। बुद्धिको प्रयोगले लक्ष्यमा पुग्न सकिनेछ। तुला राशि हुनेहरूको लागि हतारमा लडाई लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मध्याहदेखि बुद्धिको उपयोगले फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षा गरिएको नतिजा पनि सबल रहनेछ। मेहनत गर्दा लक्ष्य प्राप्त हुनेछ। वृश्चिक राशि हुनेहरूको लागि गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनु पर्ला। मध्याहदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। धनुराशि हुनेहरूको लागि मान सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। दिउँसोदेखि नयाँ काम प्रारम्भ होला। पेसा व्यवसायमा पनि लाभ हुनेछ। अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ। नाम दाम र इनाम हात लागि हुनेछ। मकर राशि हुनेहरूको लागि प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। बेछोड़िएका आफन्त नजिकिनेछन्। मेहनतले उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। आमदानीका स्रोत बढ़नुका साथै दिगो काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। कुम्भराशि हुनेहरूको लागि खर्चिलो कामले अर्थ अभाव निम्त्याउन सक्छ। तापनि पछिका लागि काम गर्ने समय छ। समस्याले सक्रिय बन्न प्रेरित गर्नेछ। शुभचिन्तकहरू जुट्नाले आसमारेको फल पुनः प्राप्त हुन सक्छ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। दिउँसोतिर पारिवारिक भेटघाटले खुशियाली छाउनेछ। सिताएको काम बन्नाले उत्साह जाग्नेछ। नयाँ काम शुरू हुनेछ। पेसा व्यवसायमा लाभ हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा मेहनत गर्दा आमदानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आमदानी बढ़नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। शोकले खर्च बढ़ाउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया हजुर हेर्दै रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के के लेखिएका छन्, के के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि बढ़नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उपप्राध्यापक लक्ष्मी प्रसाद बराल फाले ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा। हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 441 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हामी
यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आदि खुला संचार सहकारी संस्था लिमिटेड रेडियोद्वारा संचालित रेडियो आदि खुला एफएम 105.4 मेगाहर्ज चेयर सदस्य हुनुहुन्छ वालिङाटको हरिप्रसाद अरियालज्यू। उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
4: र मिर्दे करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 0363443331 मोबाइल 9856553331
5: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
6: निशान फार्मेसीमा डाक्टर आउने सूचना
7: यही भाद्र 13 गते शनिबारका दिन
6: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
7: उक्त दिन मुटुको इको पनि गरिन्छ
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल छ प्रोप्राइटर गीता तिवारी फोन नम्बर 0363441163 मोबाइल 9841198670
7: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार
1: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
8: ओहो मेरो पनि भैँसी बिरामी छ औषधि लिन जान पर्ने छ ल न त सँगै जाम कहाँ हो
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो हो त्यही पाइन्छ हिँड त्यही जाम
8: हजुर यहाँ धान मकैको बिउहरू तरकारीका बिउ तथा घाँसका बिउहरू आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ साथै कुखुराको दाना पानीका भाँडाहरू स्पियर तथा कृषि औजारहरू गिरिराजका चल्ला कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू गाई भैँसी बाख्रा बंगुर कुकुर बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ
8: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सुति पो लेखिनेको ठ्याक्कै अगाडि मोबाइल 9856051068 र 9863770071

0: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।

0: আর আধুনিক মডুলার কিচেন, চিমনি, এসি, ওয়াশিং মেশিন, স্ট্রিট লাইট, পাম্প, মোটর র ঘর চমকাউনে পার্কেটিং কা সামগ্রীহরু পনি উপলব্ধ ছ।
1: সামান মাত্র হইন, হাম্রো বিশেষতা ত বিক্রিপছিকো ভরপর্দো সেবা হো। এই সম্পূর্ণ সামানহরুকো মর্মত র ফুল সার্ভিসিং কা লাগি হামি সধৈ তৈয়ার ছৌ।
0: প্রোপ্রাইটর বিদুর কোইরালা, জয়লক্ষ্মী ট্রেডিং, ওয়ালিং এক কালিমাটি। সম্পর্ক নম্বর 063-590-440 র 98-560-29-440।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त।
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइट ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइट ब्याट्री में 2-5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
1: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइट ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 063-441-502, मोबाइल 98-560-40-502 र 98-460-51-401। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेशनल ब्रान्डको सरल पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 98-462-98-145।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्द्र राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन ना कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू, कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन नम्बर 063-441-051, मोबाइल 98-560-52-49। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
5: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम।

0: वालिङ्के पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
1: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
2: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
0: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 98560-50119 र 98560-33-246।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821447029
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
4: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
4: ए कुरो त्यस्तो पो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
4: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट तीन घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9856054963 9856055104 र 9800847723
5: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
0: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
0: हाम्रा सेवाहरू
6: दाँत तथा मुखको परीक्षण
0: दाँतको एक्सरे
6: दाँत सफा गर्ने
0: दाँत टल्काउने
6: मुख गनाउने समस्याको उपचार
0: दाँत रङको सिमेन्ट भर्ने
6: दाँतको जरेदेखिको उपचार
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
6: साधारण दाँत निकाल्ने
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
6: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने
0: गिजाको शल्यक्रिया
6: कृत्रिम दाँत राख्ने
0: दाँत रङको वा मेटल को खुल लगाउने
6: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
6: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बिआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0635900025 मोबाइल 9860478722 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ

0: सुनो सुनो, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो, अरू सब व्यवस्था मिलियो, तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो, कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजार को बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सुक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551 9468323809 र 9855502171।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टार को आधिकारिक शोरूम, अथोराइज शोरूम, आरती उज्जवल सुज हाउस, वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कंपनी का पार्टी सुज, स्कूल तथा अफिशियल सुज, स्पोर्ट्स सुज, लेडीज जेन्स सुज तथा जुत्ता चप्पल को होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टार को अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9862439399।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान शिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान शिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 6361900004।
5: सम्पर्क मोबाइल 97484434।
9: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: प्रसन्न मेडिको फर्मा भिरकुट बयर घारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा, भिरकोट बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू,
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
5: सम्पर्क फोन नम्बर 0367414624।

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
6: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
5: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठम ठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
6: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
7: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
8: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
7: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
9: ए आशरा, किन बोलाएको मलाई?
10: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
12: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
12: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
12: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ।
13: सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ सा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846564123 र 9806061052।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846221629 र 9841668251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 7364140087, मोबाइल 9849701747। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 9460686005।
6: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
7: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
6: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
7: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
6: आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
6: सम्पर्क मोबाइल 9856309988।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ। मेरो छनोट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
0: मोबाइल 9815564696।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
5: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही भाद्र 13 गते शनिबारका दिन
5: पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, जिउ सिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
4: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर, एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल, फोन 063-4140-006, मोबाइल 98-55-55-266। स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान चारे बाटो। फोन 0364140044, मोबाइल 98460013173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364121133।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0365900018, मोबाइल 98401565 र 98135969611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
6: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
6: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
6: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ
7: भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
6: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
7: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
6: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
7: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
6: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
6: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
7: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
6: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
7: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिए ना, अरे हम लोग अनिमा 9 बजे छा
1: इस समय को साथ में जेतु सुनचादी पसल भूसाल पेट्रोल पंप नजिक रहेको डिपार्टमेंट स्टोर संग जोड़िएको 5 गरेता कुना को लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुस् है
2: रेडियो आदि खोला 105.4 देश विदेशबाट सहयोग उद्धार राहतका लागि सेतु ऱ्यापिड सञ्चालन हिम पहिरोको कारण रसुवामा बाढ़ी आएको हुन सक्ने आशंका थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई बाल बालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने बाल बालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै र टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालीले आज हैदराबाद किंग्समेन एकाडेमीसँग खेल्दै नेपाल खबरमा अब पूरा खबर रसुवाको भोडेकोसी नदीमा आएको बाढ़ीका कारण अहिलेसम्म 162 जनाको ज्यान गएको पुष्टि भएको छ। प्रहरीले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 2, नुवाकोटमा 12, धादिङमा 27, चितवनमा 64, गोर्खामा 20, तनहुमा 9 र नवलपरासीमा 28 जनाको शव फेला परेको छ। बाढ़ीका कारण विभिन्न अस्पतालमा 41 जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। बाढ़ीका कारण झण्डै 1000 जना सम्पर्कविहीन छन्। बाढ़ीमा सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरीका 13 कर्मचारी सम्पर्कविहीन रहेका प्रधानमन्त्री कार्यालयले जनाएको छ। यस्तै विभिन्न जलविद्युत आयोजनाका 106 कर्मचारी, भन्सार र अध्यागमन कार्यालयका 19 कर्मचारी तथा स्वदेशी तथा विदेशी पर्यटक गरी 484 जना सम्पर्कविहीन छन्। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारीहरू पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन। परिवार र आफन्त साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेको खोजी गरिदिन आग्रह गरेका छन्। रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा आज बिहानैदेखि खोज तथा उद्धारको काम शुरू भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा फँसेका घाइते र तत्काल उद्धार आवश्यक पर्ने नागरिकलाई प्राथमिकताका आधारमा सुरक्षित ठाउँमा ल्याउने काम शुरू भएको छ। हिजो 100 भन्दा धेरैलाई उद्धार गरिएको थियो। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उद्धार गरिएका घाइतेलाई शुरूमा रसुवाको धुन्चे र नुवाकोटको विदुरमा रहेको नेपाली सेनाको ब्यारेकमा स्थापना गरिएका क्याम्पमा उपचारको व्यवस्था मिलाइनेछ। गम्भीर प्रकृतिका घाइतेहरूलाई हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर थप उपचार गराउने तयारी भइरहेको छ। प्रभावित क्षेत्रमा रहेका नागरिकलाई आफू वा आफ्ना आफन्त जोखिममा परेको अवस्थामा नजिकको प्रहरी कार्यालय वा स्थानीय प्रशासनलाई तत्काल खबर गर्न गृह प्रवक्ता काफ्लेले आग्रह गर्नुभयो। उज्यालो संघको कुराकानीमा वहाँले उद्धारका लागि सरकारी संयन्त्र सक्रिय रहेको भन्दै प्रभावित नागरिकलाई नआत्तिन र उपलब्ध सुरक्षा संयन्त्रसँग समन्वय गर्न आग्रह गर्नुभएको छ। समस्या परेका वा जोखिममा रहेका नागरिकलाई तत्काल नजिकको प्रहरी कार्यालय, पालिका वा प्रशासनलाई जानकारी गराउन उहाँको आग्रह छ। बाढ़ी तथा पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार राहत वितरण र अवरूद्ध सड़क पुनसंचालनको काम तीव्र बनाउन सरकारले एकीकृत डिजिटल प्रणाली सेतु ऱ्यापिड सञ्चालनमा ल्याएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सड़क विभागको संयुक्त पहलमा यो पोर्टल तथा मोबाइल एप तयार पारिएको छ। यो प्रणालीले उद्धारकर्मी, कमाण्ड सेन्टर तथा मैदानमा खटिएका गाड़ी र अपरेटरहरूलाई एउटै लाइभ नक्सामा जोड्ने वेबसाइटमा उल्लेख छ। सेतु ऱ्यापिड प्रणालीमा उद्धार र राहत सामग्रीको माग गर्ने सुविधा छ। प्रणालीमा आएका यस्ता माग सिधै केन्द्रीय तथा प्रादेशिक कमाण्ड सेन्टरको स्क्रीनमा पुग्ने र यसको आधारमा नजिकै रहेका हेभी इक्विपमेन्ट वा एम्बुलेन्सलाई तत्काल घटनास्थलतर्फ तैनाथ गराउन सकिने सरकारले जनाएको छ। यस्तै रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत तथा पुनस्थापनाका लागि देश विदेशबाट सहयोग जुट्न थालेको छ। सरकारले प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै उद्धार राहत र पुनस्थापनालाई तीव्रता दिएको छ। गैर आवासीय नेपाली संघ एनआरएनले बाढ़ी पीड़ितका लागि तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गर्दै चिकित्सक टोली मार्फत प्राथमिक उपचार, स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने जनाएको छ। एक्सट्रीम एनर्जी ड्रिंक्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड़ तथा राष्ट्रिय स्वतन्त्र पार्टीले 50 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेका छन्। विश्व बैंकले उद्धार तथा पुनर्निर्माणका लागि विभिन्न स्रोतबाट झण्डै 25 अर्ब रूपियाँसम्म आपतकालीन सहयोग उपलब्ध हुन सक्ने जनाएको छ। भारतले 10 टन मानवीय सहायता राहत सामग्री र अत्यावश्यक औषधि पठाएको छ भने चीनले तत्काल आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै बंगलादेश सरकारले नेपालको रसुवा, नुवाकोट र धादिङ जिल्लामा भुटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि आवश्यक सहयोगका लागि तत्पर रहेको जनाएको छ। बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नेपाली नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि सहयोग गर्ने चाहना व्यक्त गर्नुभएको छ। यस्तै अमेरिकाले पनि उद्धार तथा राहतमा सहयोग गर्न तत्पर रहेको जनाएको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, श्रम संस्कृति पार्टी लगायत दलका नेता कार्यकर्ताहरूले पनि उद्धार तथा राहतमा सहयोग गर्ने बताएका छन्। यस्तै सरकारले बाढ़ी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गर्न देश विदेशमा रहेका व्यक्ति तथा संघ संस्थालाई अपील गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
4: फोन 056-421-261, 596-617 मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224।
5: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। रसुवामा आएको भीषण आकस्मिक बाढ़ी, उच्च हिमाली क्षेत्रमा भएको हिउँ चट्टानको हिम पहिरोका कारण आएको हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। भोटेकोशी र त्रिशुली नदी प्रणाली हुँदै पानी, केग्रान तथा ठूला ढुंगा सहितको शक्तिशाली बहाव आएकाले तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने भन्दै विज्ञहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। हिजो बिहान झण्डै 9 बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ़न थालेको थियो। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङमा जनधनको ठूलो क्षति भएको छ। राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकहरूले घटनाको कारणबारे अनुसन्धान गरिरहेका छन्। भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कन अनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गिग्रान भोटेकोशी नदीको सहायक नदी लेन्दे खोलामा खसेको हुन सक्ने देखिएको छ। गल्छीमा त्रिशुली नदीको पानीको सतह 30 मिनटमै 9 मिटरसम्म बढ़ेको थियो भने मलेखुमा त्यही अवधिमा 7 मिटरसम्म बढ़ेको देखिएको छ। विशेषज्ञहरूले गिग्रानका कारण नदी को सागुरो भागमा अस्थायी रूपमा नदी थुनिएर पहिरो बाँध बनेको थियो कि थिएन भन्ने विषयमा समेत अध्ययन गरिरहेका छन्। प्रभावित क्षेत्रबाट उत्तरतर्फ झण्डै 12 किलोमिटर टाढा जिलुङमा रहेको भूकम्प मापन केन्द्रले असामान्य संकेत रेकर्ड गरेको थियो। वैज्ञानिकहरूले ती भूकम्पीय संकेत सम्भावित पहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने बारे अध्ययन गरिरहेका छन्। रसुवा र नुवाकोटमा थप ठूलो बाढ़ी आउन लागेको भन्दै फैलिएको हल्लामा सत्यता नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ। महाशाखाका अनुसार अहिलेसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा त्यहाँ थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय आधार भन्ने देखिएको छैन। नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवं हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ। नुवाकोट र रसुवामा वर्षा भइरहेकाले नदीको बहाव केही बढ़न सक्ने भए पनि अहिलेसम्म थप विनाशकारी बाढ़ी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ। नेपालतर्फ कुनै पनि ठूलो बाढ़ी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाले सूचनामा उल्लेख गरेको छ। यस्तो अवस्थामा एसएमएस लगायत उपलब्ध संचार माध्यमबाट यता शीघ्र आधिकारिक पूर्व सूचना प्रवाह गरिनेछ। बाढ़ी सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ। बाढ़ीका कारण हिजोदेखि अवरूद्ध रहेको पृथ्वी राजमार्ग खुलाउने प्रयास भइरहेको छ। काठमाडौँ जोड्ने मुख्य राजमार्ग अन्तर्गत धादिङको भैरिनीदेखि गौलुदीसम्मको सड़क बाढ़ीको लेदो जमेका कारण अवरूद्ध छ। आज बिहानदेखि लेदो हटाउने काम शुरू भएको र दिउँसोसम्म सड़क खुल्न सक्ने प्रहरले जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ र चितवन प्रशासनले काठमाडौँ नारायणगढ सड़कमा गाड़ी चलाउन रोक लगाएका छन्। बाढ़ीका कारण धादिङ, नुवाकोट र रसुवामा चल्ने गाड़ी हिजैदेखि ठप्प छन्। यसैबीच आज कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग तथा लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती धेरै ठाउँमा पानी पर्यो, अन्य क्षेत्रको तुलनामा मध्य प्रदेशमा भने वर्षा कम भएको छ। अब विदेशको खबर। सामाजिक सञ्जाल कम्पनी मेटाले फेसबुक र इन्स्टाग्रामले बाल बालिकालाई हानि पुर्याएको आरोप सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकाका 48 राज्य, डिस्ट्रिक्ट अफ कोलम्बिया र 3 अमेरिकी क्षेत्रसँग झण्डै 18 अर्ब अमेरिकी डलर अर्थात नेपाली 27 खर्ब रूपियाँ बराबरको सम्झौता गरेको छ। बाल सुरक्षा सम्बन्धी मुद्दामा मेटाले स्वीकार गरेको यो अहिलेसम्मकै ठूलो रकम भएको खबरमा उल्लेख छ। सम्झौता अनुसार मेटाले किशोर किशोरीहरूको सामाजिक सञ्जाल प्रयोगलाई सुरक्षित बनाउन फेसबुक र इन्स्टाग्राममा विभिन्न नयाँ व्यवस्था समेत लागू गर्दैछ। अब खेल खबर. अस्ट्रेलियामा चलिरहेको टप एन टी ट्वेन्टी श्रृंखलामा नेपाल एले राष्ट्रिय पुरूष क्रिकेट टोली अन्तर्गत आज हैदराबाद किंग्स मेन एकाडेमीसँग खेल्दैछ. यो दुई टोली बीचको खेल अहिले केही बेरमा डार्विन गार्डन ओभलको मैदानमा शुरू हुँदैछ. प्रतियोगितामा नेपाल लगातार तेस्रो जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा छ. नेपालले शुरूआती दुई खेलमा पराजय बेहोर्दा पछिल्ला दुई खेलमा लगातार जित दर्ता गरेको छ. चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. बाढ़ीका कारण 162 जनाको ज्यान गएको पुष्टि. खोज तथा उद्धारको काम चल्दै समस्या परेमा सम्पर्क गर्न आग्रह. भोटेकोशी बाढ़ी पीड़ितको उद्धार र राहतमा देश विदेशबाट सहयोग. उद्धार र राहतका लागि सेतु ऱ्यापिड सञ्चालन. हिम पहिरोको कारण रसुवामा बाढ़ी आएको हुन सक्ने आशंका. थप ठूलो बाढ़ी आउने सम्भावना नभएको बाढ़ी पूर्वानुमान महाशाखाको भनाई. बालबालिकालाई हानि पुर्याएको आरोपमा मेटाले 18 अर्ब डलर तिर्ने. बालबालिकाका लागि सामाजिक सञ्जालमा नयाँ मापदण्ड लागू गरिँदै. र टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालले आज हैदराबाद किंग्समेन एकाडेमीसँग खेल्दै.

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028447723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469918921 र 98462439399.
5: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो.
6: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर. त्यसलाई च्याट्टै छाडिहाल न. अब
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त. नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट.
5: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा. यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल.
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट.
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051.
7: सिटो भनेको वर्ल्डलिङ्क.
8: अरे शिव, आज पनि कति नमिठो पकाएको होला. म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए.
9: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति. स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि.
8: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर.
9: ल ल, म भर्खरै लिन जान्छु है. आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु.
8: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ. साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ.
9: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक.
8: मोबाइल नम्बर 98560-54313 र 98141-4348.
9: मूल्य होइन स्वास्थ्य रोजौ.
10: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
11: र मिर्दी करिडोर आदिको छेउमा
10: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 331, मोबाइल 98 55 33 31।
12: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: Garima Vikas Bank Limited. Access to all.
1: हेलो भाई तिमी पोखरा नै छौ नि है मैले यहाँ व्यापार सुरु गर्न थालेको राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो बनाएर पठाइदिन्छौ र
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट डोरीमी प्रिन्ट भएको आईडी कार्ड कप प्रिन्ट लाइट बोर्डहरू सबै बनाउँछ त्यही बनाउनु न
1: हो र यही बन्ने भए त सजिलो भयो नि बरु कहाँ बन्छ
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि
1: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी सर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड सफाई बिल किताब सफाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
3: मोबाइल नम्बर 9855619076 9861 7176 र 9817682223
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ
5: अब चिन्ता छाड्नुहोस् वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान जयलक्ष्मी ट्रेडिङ
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्
5: त्यति मात्र कहाँ हो र शुद्ध पानीका लागि आरओ प्युरिफायर आधुनिक मोड्युलर किचन चिम्नी एसी वासिङ मेसिन स्ट्रिट लाइट पम्प मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्
4: सामान मात्र होइन हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ
5: प्रोप्राइटर विदुर कोइराला जयलक्ष्मी ट्रेडिङ वालिङ एक कालीमाटी सम्पर्क नम्बर 0635904040 र 9855629440
1: होइन के भयो किन बन्द भएको गाडी
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइसक
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भर पर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
3: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
6: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ आर्ट जैसे भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी
1: फोन नम्बर 0364145502 मोबाइल 9855640502 र 9864501
7: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
1: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको छ त
7: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुहोस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्स रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
3: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 9855085667

0: दिदी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अब तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856050119 र 9856033246
0: कस्तो सास गनाएको तिम्रो त
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
6: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9921440029
7: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन

0: राख्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमा चाहिँ काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0364 40 600।

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपड़ाहरू पनि चाहिएको थियो। भागादौड़ गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9855308329।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069866।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ आठ मोड,
1: फोन 0364142558।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटल को खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: नेक
1: ना अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि
1: मोबाइल नम्बर 9806641870 र 9865494497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
3: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रिका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
3: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9855551271 9468323809 र 9855502271
5: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन यो घर कहाँबाट ल्याउनु भएको
6: ए नानी दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि
5: ए हो र अंकल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला
6: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिक्न पाइँदो रहेछ म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने
5: हजुर हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 6361900004
7: सम्पर्क मोबाइल 97484 34484
8: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363 441 6024।
3: प्रसन्न मेडिको फर्मा भिरकोट बहिरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बहिरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9841600866।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
4: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
6: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
4: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि, गरिमा एग्रो हो, त्यही पाइन्छ। हिँड त्यही जाम।
6: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
4: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
6: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
4: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि, मोबाइल 9556051068 र 9673770771।

0: Vikas Bank Limited. Access to all.
1: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
3: आजको दाउजी धेरै दाइको
4: पनि कस्तो भाग्य बलियो रहेछ थाहा भइहाल्छ नि हान्न।
5: कोपिला दिए गर्ने मानिस अरे यार
6: के हुन्छ यो
5: सन्डे बिचमा तल कोपिला कस्तो भयो
6: के हुन्छ
7: तर हो यार
6: साला भनेपछि त्यसले लाउरे लाउरे लाउरे भन्थ्यो दुई कता दुईको माया बेचेर लाउरे हेर्यो नि त त्यसले साला साला

0: असरा किन बोलाएको मलाई?
1: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनी हिँ।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्धेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364415002, मोबाइल 9850404501 र 9850451।

0: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिन्छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ईसीजी सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 0364-41087, मोबाइल 98469-71-7140।
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560-30988।

0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाँकी रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ।
2: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक कुठी, दाग, दुबी, सेतो दुबी, डन्डेफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिने
2: शिक्षणमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै उक्त दिन छाला तथा

0: ले दिन यही भाद्र 13 गते शनिबार
1: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिड़ेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
2: दिमाग हुनुपर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
1: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
2: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा बैंकको ओरालोमा
1: मोबाइल 9815564396
3: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
4: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
3: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
4: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
5: यदि महिलाहरूमा बारम्बार गर्भखेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
4: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063412133
6: हेर बहिनी तैले हाम्रो समाज र जातको ख्याल गर्नु पर्दैन त्यो गर्दालाई बिर्सिदे त्यो जाटो गइसक्यो

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813969611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिश।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: ए नानी, त्यो पानी नपिउ त।
4: किन र काका?
3: त्यो पानी फोहोर छ।
4: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
5: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन 0364140006 मोबाइल 9856255266 स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
6: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
7: ए भाइ अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
6: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
7: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
6: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
7: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
6: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
7: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801530051।
8: सिटो भनेको वर्ल्डलिङ्क।
9: यसपालि चाहिँ म लामो छुट्टीमा आउँदैछु,
10: पर्खेर बस है त।
11: कस्तो छ तपाईँलाई अहिले? मेरो मोबाइल खोइ, तपाईँको मोबाइल त एक्सिडेन्टमै हराएछ अरे। अनि मेरो ब्याग 3 हप्तापछि बल्ल तपाईँको हुन्छ।

0: होइन हो छोटी, तिम्रो लौरे अब फर्केर आउँदैन, म पनि त तिमीलाई माया गर्छु बच्चैदेखि।
1: खै त छोरी, तिम्रो लाहुरे अझै आएन, अब त आँसै मरिसक्यो।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरे ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो पो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723.
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त. गजब लाग्यो.
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए.
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु.
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा. गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ.
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक.
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी.
3: मोबाइल 98469-18921 र 98462-39399.
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना.
5: यही भाद्र 13 गते शनिबारका दिन
4: हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज ओन्त आउँदै हुनुहुन्छ. यदि तपाईँलाई लामो समयदेखि हातखुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो बाथ, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ.
5: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ.
4: उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघा खोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सुल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ.
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ.
4: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ. प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल. फोन नम्बर 0364-41051, मोबाइल 98560-52049.
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार.
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दे करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला. हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ. प्रोप्राइटर देवेन्द्र थापा. सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड. फोन नम्बर 0364-43331, मोबाइल 98560-55331.
1: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं.

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682223।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 9856029440।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864021629 र 9864168251।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापिबि क्या हो गुनगुनाई रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फोक्स रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 67
1: ओई आमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ
1: प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462 98145
4: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
5: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
4: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेटभित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
5: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
6: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज
7: सुन्नु न
0: भन त
7: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98565 31 966

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9855-50119 र 9855-33-246।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847-21380।
4: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान निशान फार्मेसी, कल्लो वालिङ हस्पिटल छ। प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 063-4141-163। मोबाइल 9841-98870।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 शनिबार।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त?
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
9: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845-48622 र 9821-4049।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560-30829।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0364-40-600।

0: आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
1: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
4: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
3: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा

0: महत्वपूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा।
0: मोबाइल 9815356496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा। फोन 063-44-594।
5: विन्ध्यवासिनी म्युजिक प्रस्तुत गर्दछ।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयुँ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-5900-25, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजेका छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता। बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा। हिमपहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, चीनमा पनि 558 जना बेपत्ता। इरानसँग फेरि वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी। र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। नेपाल खबरमा अब पूरा खबर। पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसदमा रहेका तथा बाहिर रहेका राजनैतिक दलहरूले साझा धारणा बनाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आयोजना गरेको सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पुनः सहयोग गर्ने तथा दीर्घकालीन पुननिर्माणका लागि सर्वदलीय संसदीय संयन्त्र बनाउने निर्णय गरेका छन्। बैठकपछि संचारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिका बेला सबै दल एकै ठाउँमा उभिने विगतको परम्परालाई निरन्तरता दिँदै वर्तमान संकट समाधानमा जुट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँका अनुसार बैठकमा सरकारले गरिरहेको खोज उद्धार तथा राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको छ भने विभिन्न दलले प्राप्त गरेका सूचना समेत सरकारलाई हस्तान्तरण गरिएको थियो। सभापति थापाले अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत रहेको बताउँदै पुननिर्माणको काम भने वर्षौंसम्म चल्ने र ठूलो आर्थिक क्षति हुने भएकाले निरन्तर अनुगमन तथा सरकारलाई सुझाव दिन संसदीय संयन्त्र आवश्यक रहेको बताउनुभयो। उहाँले यो संयन्त्रमा संसदमा प्रतिनिधित्व भएका नभएका राजनैतिक दललाई समेत समेटिने जानकारी दिनुभयो। बैठकले विपदपछिको राहत वितरण तथा पुननिर्माणलाई प्रभावकारी बनाउन संसद मार्फत विशेष समिति वा संयन्त्र गठन गर्ने प्रस्ताव गरेको छ। विगतमा विपदमा केही समयपछि प्राथमिकता परिवर्तन हुँदा पीड़ितहरू अल्पत्र पर्ने अवस्था देखिएको उल्लेख गर्दै सभापति थापाले यसपटक यस्तो अवस्था दोहोरिन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। सरकारले रसुवा बाढ़ीका कारण सम्पर्कविहीन भएका 826 जनाको खोजी भइरहेको जनाएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म 165 जनाको शव भेटिएको छ। सम्पर्कविहीन भएका 826 मध्ये 44 जना नेपाली सेना, 28 जना नेपाल प्रहरी र 13 जना सशस्त्र प्रहरी र 579 जना पर्यटक रहेका छन्। रसुवाका 161 जना, नुवाकोटका 1 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। व्यक्तिगत रूपमा गोसाईकुण्ड तथा रसुवा र नुवाकोट क्षेत्र घुम्न गएकाहरू पनि सम्पर्कविहीन छन्। रसुवा र नुवाकोटका स्थानीय बासिन्दा, गाड़ीका चालक, सहचालक, यात्रु तथा व्यापारी, निजी कम्पनीका कर्मचारी पनि सम्पर्कमा छैनन्। टेलिफोन सेवा अवरूद्ध भएकाले पनि धेरैजनाको अवस्था थाहा हुन सकेको छैन। परिवार, आफन्त र साथीभाइहरूले सम्पर्कविहीन भएका आफ्ना मान्छेहरूको खोजी गरिदिन आग्रह गरेका छन्। साथै 73 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। प्रधानमन्त्री बालेन्द्र शाह आज बाढ़ी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर जानुभएको छ। प्रधानमन्त्री शाहसँगै पूर्वाधार विकास मन्त्री सुनिल लम्साल समेत प्रभावित क्षेत्र पुग्नु भएको छ। प्रधानमन्त्री शाह सड़क मार्ग हुँदै बाढ़ी प्रभावित मुख्य क्षेत्रहरूमध्ये विदुरतर्फ जानुभएको उहाँका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्रीले हिजै उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहतका लागि मातहतका निकायलाई निर्देशन दिइसक्नु भएको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय र जनप्रतिनिधिसँग राहत पुनस्थापना र अवरूद्ध पूर्वाधार सञ्चालनबारे छलफल हुने समेत प्रधानमन्त्रीको टोलीको योजना मा रहेका सहभागीहरूले बताएका छन्। यसैबीच नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण घाइते तथा जोखिममा परेका मध्ये आज बिहान 123 जनाको हवाई उद्धार गरेको छ। सेनाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट 95 जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये 8 विदेशी जना र त्यसै गरी रसुवाको हाँकुको जलविद्युत आयोजनाको टनेलमा फँसेका 7 जनाको पनि उद्धार गरिएको छ भने अरू 3 वटा टनेलमा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार टिमुरे क्षेत्रमा हराइरहेका 21 जना भारतीय पर्यटकको पनि उद्धार गरेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसद्वारा नेपाल र चीनमा बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज बराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमा क्षेत्रमा हिजो बिहान आएको विनाशकारी बाढ़ी र हिम पहिरोले दुवै देशमा जनधनको ठूलो क्षति गरेको छ। रसुवाको लाङटाङ क्षेत्रबाट शुरू भएको विपदको असर चीनको तिब्बतको जेरोङ सीमा नाकादेखि त्रिशुली र नारायण नदीको तटीय क्षेत्रसम्म परेको छ। प्रारम्भिक अध्ययन अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी भागमा गएको विशाल हिम पहिरोपछि सीमा क्षेत्रको लेन्दे खोलामा पानी थुनिएर ताल बनेको र यो ताल फुटेपछि माटो ढुंगा र पानीको ठूलो भेल त्रिशुली नदीतर्फ आएको देखिएको छ। हिजो बिहान नेपाल चीन सीमा क्षेत्र नजिकै 4.4 म्याग्नेच्युडको भूकम्प पनि गएको थियो। भूकम्प र हिम पहिरो बीच प्रत्यक्ष सम्बन्ध थियो वा हिम पहिरोले नै भूकम्पीय कम्पन उत्पन्न गराएको हो भन्ने विषयमा भने वैज्ञानिक अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बाढ़ीका कारण चीनतर्फ 3 जनाको ज्यान गएको छ भने 558 जना बेपत्ता रहेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले नेपाल र चीनमा भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। बाढ़ीका कारण धेरैजनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएको प्रति महासचिव गुटरेसले दुःख व्यक्त गर्नुभएको उहाँका प्रवक्ताले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। उहाँले मृतकका परिवारप्रति संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। साथै महासचिव गुटरेसले बाढ़ीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गर्नुभएको छ। आज रामेसाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, ललितपुर, भक्तपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, लमजुङ, तनहु, कास्की, स्याङ्जा पर्वत, म्याग्दी, बागलुङ, पूर्वी रूकुम, पश्चिम रूकुम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेतमा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाले विभिन्न नदी तथा खोलामा बाढ़ीको जोखिम कायम रहेकाले उच्च सतर्कता अप्नाउन आग्रह गरेको छ। आज सुनको भाव 1,200 रूपियाँले घटेको छ। नेपाल सुन जाति व्यवसाय महासंघका अनुसार सुनको भाव आज तोलामा 3,20,900 रूपियाँमा कारोबार भइरहेको छ। सुनको भाव हिजो 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदी पनि 10 रूपियाँले घटेर तोलाको 4,965 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता फेरि शुरू गर्न आफू हतारमा नरहेको बताउनु भएको छ। उहाँले इरानलाई वार्तामा फर्कन कुनै निश्चित समय सीमा नतोकिएको बताउँदै अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी गर्नुभएको एएफपीले जनाएको छ। यसैबीच कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी आज तेहरान पुगेर इरानी अधिकारीसँग तनाव कम गर्ने र वार्ताको वातावरण बनाउने विषयमा छलफल गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसएससी प्रीमियर कपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले मलेसियालाई दोस्रो अभ्यास खेलमा 171 रनको लक्ष्य दिएको छ। टस जितेर बलिङ रोजेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनायो। नेपालले शुरूआतमा दबावको सामना गर्यो। 38 रन जोड्दा 5 विकेट गुमाएको नेपालको ब्याटिङलाई रोहित पौडेल र गुलशन झाले सम्हाल्दै 6 विकेटका लागि 59 रनको साझेदारी गरेका छन्। गुलशन र करण केसी आउट भएपछि रोहित र कप्तान सन्दीप लामिछानेले ब्याटिङ सम्हालेका थिए। रोहितले अर्धशतक बनाएका छन् भने 86 बल खेलेका रोहित समान 3 छक्का र चौका सहित 61 रन जोड्न सफल भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय, संकट समाधानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता, बाढ़ीका कारण सम्पर्क विहीन भएका 826 जनाको खोजी चल्दै प्रधानमन्त्री शाह प्रभावित क्षेत्रको अवलोकनमा, हिम पहिरो र बाढ़ीले नेपाल र चीन दुवैतर्फ जनधनको ठूलो क्षति, चीनतर्फ पनि 558 जना बेपत्ता, इरानसँग वार्ता गर्न आफू हतारमा नरहेको ट्रम्पको भनाई, अमेरिकी आर्थिक तथा सैन्य दबाव प्रभावकारी भइरहेको दावी र मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालद्वारा 171 रनको लक्ष्य प्रस्तुत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्दा सड़कको अवस्थाबारे जानकारी लिने गरौं।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856551104 र 9800847723।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
3: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9841443 32।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63443331, मोबाइल 98565531।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 63341640624।

0: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितेको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाँदी पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
6: मुटुको जाँच, ECG सेवा।
7: भाँचिएको हड्डी प्लास्टर सेवा।
6: डिजिटल एक्सरे सेवा।
7: चिरफार गर्ने,
6: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
6: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364-41-087, मोबाइल 9849-7071-47।

0: छ्या कस्तो सास गुनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गुनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
3: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल

0: नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
1: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
2: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
1: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
2: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
1: आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
1: सम्पर्क मोबाइल 9856309888।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अन्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-414-258।

0: मेरो मुख छोपेर हाँसे कि हो र सबिना, दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जडेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृह जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध:
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने
4: काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
3: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
5: रेडियो आदिखोला 105.4

0: स्मेल अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस्।

नमस्कार नमस्कार नमस्कार ने हार्दिक हार्दिक स्वागत करते हैं शातमा सांगतिक अभिवादन टक्राउँछु कार्यक्रम गांधीका भाग्यका सुन्दर चौतारी अनि दिवाकालीन समयबाट कार्यक्रम गांधीका भाग्यको आजको यस बसाईमा पनि उपस्थित भएकी छु म आरती

कार्यक्रम का मिस्तिका भाका यहां सैंग जिला को पहला आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इंटरनेट ऑनलाइन मार्फत www.radioadikhola.org लगन करीर अनलाइन मार्फत साथ यहां हमी हम पात्र एक सुंद आई रहने हमी देवहर समक्ष साता को छ दिन अर्थात शनिवार बाहेक अन्य दिन महीनवार फिर बसाई के साथ में विभिन्न विस्तृत नेपाली लोकगीत भाका लिएर कार्यक्रम में उपस्थित दुखने गर्दछौं। आज हामी कार्यक्रम का मुस्लिका भाका को अन्तिम दोस्रो श्रृंखला बिहिबारीय श्रृंखलामा छौं। हामी हिजबाट त्यस गीत भाकाहरूलाई स्थान दिने भने तापनि यति बेला देशमा चाहिँ एकदमै ठूलो प्राकृतिक विपत्ति परिरहेको अवस्था छ। त्यही भएर हामी अलिकति रमाइलो खालका भाकाहरूलाई भने स्थान नदिनको लागि हामी त्यस गीत भाकाहरूलाई पनि स्थान दिएका छैनौं। यद्यपि केही दिन पछाडि अथवा भोलिबाट चाहिँ त्यस गीत भाकाहरू अवश्य पनि बस्नेछन्। हामी कार्यक्रममा उपस्थित भएका छौं र लोकगीत भाकाहरूलाई कार्यक्रममा अवश्य पनि स्थान दिनेछौं। हिजो भदौ 10 गते देशमा एकदमै ठूलो विपत्ति आइलागेको छ, एकदमै कालो दिन भन्नुपर्छ। हिजो चीनको तिब्बतबाट रसुवा भोटेको सीमा एकदमै ठूलो बाढ़ी आएका कारण धेरै घरहरू विस्थापित भएको छ, कति मान्छेहरू सम्पर्क विहीन हुनुहुन्छ र कति शवहरू पनि फेला परिसकेको अवस्था छ। यो बाढ़ी पहिरोमा हाम्रा स्याङजाली दाजुभाइहरू पनि पर्नु भएको छ, कति त सम्पर्कमा पनि आउनु भएको छ, कति सम्पर्क विहीन पनि हुनुहुन्छ। एकदमै यो मर्माहत समयमा फेरि हाम्रा स्याङजाली दाजुभाइहरू बुवा आमाहरू पनि पर्नु भएको खबर सुन्दाखेरि अत्यन्तै मन दुखी रहेको अवस्था छ, मन रोइरहेको अवस्था छ। पक्कै पनि हामी भगवानसँग प्रार्थना गरौं, जति पनि सम्पर्क विहीन हुनुहुन्छ हाम्रा स्याङजाका मात्र नभएर रसुवा नुवाकोट धादिङ जति पनि ठाउँमा बेपत्ता हुन भएको छ उहाँहरू छिटै भेटिनुहोस्। उहाँहरू चाहिँ एकदमै सुरक्षित रूपमा रहेको खबर चाहिँ छिट्टै सुन्न पाइयोस् र भगवानले उहाँलाई रक्षा गर्नु गरिदिनको लागि हामी प्रार्थना गरौं। पक्कै पनि यो प्राकृतिक विपत्तिबाट हामी छिटै नै निस्किने शक्ति पनि भगवानले हामीलाई प्रदान गरून् र जति पनि मृत आत्मा हुनुहुन्छ हाम्रो हिजो बाढ़ीमा परेर जति पनि मृत्यु भएको छ उहाँहरूप्रति हार्दिक श्रद्धांजलि पनि अर्पण गर्दछौं। अत्यन्तै हृदय विदारक घटना घटेको छ, यो बाढ़ीले यसो मचाएको छ बितण्डा। पक्कै पनि यो इतिहासमा एकदमै ठूलो भन्ने आकलन गरिएको छ यो विपत्ति। प्राकृतिक विपत्तिसँग हामी लड्नु पर्ने हुन्छ, योबाट जोगिन पक्कै पनि सकिँदो रहेनछ भन्ने यो घटनाले साबित पनि गरेको छ। र हामी कार्यक्रममा लोकगीत भाकाहरूलाई आजको बसाईमा नयाँ तथा पुराना लोकगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै दबहरूसँगै सहयात्रा गर्नेछौ। पक्कै पनि दबहर हामीलाई सुनेर साथ दिनुहुनेछ यो विश्वास राखेका छौ। मनोरञ्जन लिने अवस्था त छैन, यद्यपि हामी कार्यक्रमको नियम अनुसार अगाडि बढ्नै पर्यो र यति बेला हामी फेरि अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौं। विश्रामपछि पुनः उपस्थित हुने नै छौं। यहाँहरू भने हामीसँगै रहनुहोला।

0: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9856501119 र 9856332446
4: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
4: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308029
5: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
0: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भिआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
0: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
0: हाम्रा सेवाहरू
5: दाँत तथा मुखको परीक्षण
0: दाँतको एक्सरे
5: दाँत सफा गर्ने
0: दाँत टल्काउने
5: मुख गनाउने समस्याको उपचार
0: दाँत रङको सिमेन्ट भर्ने
5: दाँतको जरेदेखिको उपचार
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
5: साधारण दाँत निकाल्ने
0: गिजाको शल्यक्रिया गरी दाँत
5: निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
2: दाँत रंगको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
5: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
2: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
7: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
7: वालिङ आठ पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 0364146696।
8: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
9: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो दिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
8: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
9: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11,00,000 भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
8: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
9: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
8: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
9: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
7: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
7: ए हो र, ल ल, के के छुट्टे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
7: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल,
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
7: मोबाइल नम्बर 9847621380।
10: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यसपल्ट व्यावहारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ कार्यक्रमका मिस्टिका भागमा। हामी आज बिहिबारीय बसाईमा रहेर नयाँ तथा पुराना लोकगीत महाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्ने कोशिशमा जुटिरहेका छौ र यति बेलाको क्रममा हामी अर्को भागका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं, यहाँ भने हामीसँगै रहनुहोला।

हजुर यति मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम काम विषयका भागमा हामी हातिन्दै मञ्चने खालको भाका तपाईँ समक्ष जोड्यौं। आज हामी बिहिबार व्यवसायमा छौ र यति बेलाको क्रममा हामी अर्को भाका बस्किन्छौ। सोही भाका सँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ। विश्रामपछि पुनः उपस्थित हुने नै छौ। यहाँ भने हामी सँगै रहनुहोला।

0: होइन के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि

0: हजुर हरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
1: हामी कहाँ एक साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम। कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बिरनाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि, मोबाइल 98560151068 र 98637071।

0: घर नया बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: रेडियो आदिखोला 105.4

हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पनि हस् स्वागत गर्दछौ कार्यक्रम ग्रामवासीका भागमा। हामी आज बिहिबार व्यवसायमा रहेर सुमधुर खालका नयाँ तथा पुराना लघु विधवाकाहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्दा गर्दै अब पनि हामी कार्यक्रमबाट छुट्टिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरूमा आज रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा कतै पनि छुट्टिएर जानुपर्ने हुँदा अगमी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लघु विधवाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँ समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजकै सुन्दर व्यवसाय बिहिबार व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा नै सुन्दै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: ना अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9847918921 र 9862439399
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
3: होइन के भयो र किन हल्लाखोर गरेको हो
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
3: ए कुरो त्यस्तो भयो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
3: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9008447723
1: आहा कति राम्रो सोफा हो चिटिक्क परेको
4: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चिउरी घर मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दिक करिडोर आदिको छेउमा
6: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363-440-331, मोबाइल 98565-55331।
8: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
9: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
9: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
9: हाम्रा सेवा तथा सुविधाहरू
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
9: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
9: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
10: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
9: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: प्रसन्न मेडिको फर्मा भिरगुड बैरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिकल फर्ममा भिरगोड बैरगारी मेन बजार प्रोपराइटर प्रदीप आले। मोबाइल 9856279171 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोपराइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9856719076, 9861790076 र 9817682123।
5: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो?
6: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
5: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
6: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
5: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
7: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
8: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
7: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
8: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
7: सुखको गहना, दुखको खजना।
5: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
7: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 9856555250।
9: ए आसरा, किन बोलाएको मलाई?
10: हेर ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
9: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
11: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
11: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
11: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
11: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
12: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
13: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
14: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
13: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
15: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
13: दाँत सफा गर्ने टल्काउने,
15: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
13: दाँतको जरासम्म सफा गरी भर्ने,
15: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
13: दाँतमा खोल राख्ने,
15: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
13: बाङ्गो टिङ्गो दाँत मिलाउने,
15: बच्चाहरूको दाँतको विशेष उपचार,
13: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
15: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
13: मोबाइल 9864021629 र 9864168251।

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न अस्पताल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठम ठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHF स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-778।
4: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
5: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
4: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
5: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
5: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पुच्छ रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
4: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98565-86-667। आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ECG सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 063-4141-087, मोबाइल 98-469-71-7140। छ्या, कस्तो सास गनाएको तिम्रो त,
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
5: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
5: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 98465-48622 र 98241-4049।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू, जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
3: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
4: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, सिउ सिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0638440006, मोबाइल 98565266।
2: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
5: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
0: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
5: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
0: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
5: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
0: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
5: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
0: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
5: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
0: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
5: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
0: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
5: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
0: फोन 0638440600।
6: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
7: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
6: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
7: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
6: आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबच्छा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
6: सम्पर्क मोबाइल 9856309888।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
8: मोबाइल 9835 56496।

0: सिटी चोकको रामुदाई स्टाइल सपिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
1: मोबाइल 98135 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
7: तपाईँ हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्व स्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिसा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
7: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
7: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
8: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
8: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
2: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
8: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ
9: भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
8: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
9: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
8: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
9: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
8: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
10: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटो कपी, एक प्रति फोटो, लालपुर्जाको फोटो कपी र सम्बन्धित वार्डको सिफारिस।
8: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
9: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
8: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
9: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
11: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
12: ए भाइ, अझै कति शास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
11: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
12: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11,00,000 भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
11: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
12: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
11: पुरानो इन्टरनेटको शास्ती छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
9: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015-23050 र सहयोगका लागि मोबाइल 98028-35715 र 98015-23051।

0: सुना अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4
3: गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार हिजो भोटेकोशी नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण सार्वजनिक अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण र नेपालले दोस्रो अभ्यास खेलमा पनि मलेसियालाई हरायो टप इन टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 मुदे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेद भन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको काममा गएर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकार्यको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ गर्दै महिला बालबालिका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ। यस्तै अपीलमा क्षतिग्रस्त संरचनालाई अझ सुरक्षित र उत्थानशील ढंगले पुननिर्माण गर्ने तथा कालोबजारी कृत्रिम अभाव र राहत दुरूपयोगमा संलग्नलाई कड़ा कानूनी कार्यवाही गर्ने जलवायु न्यायको मुद्दा उठाउने अन्तर्राष्ट्रिय सहयोगको अपील गर्ने र विपदपछिको पुननिर्माण जलवायु अनुकूलन जोखिम न्यूनीकरण तथा राष्ट्रिय विपद नीतिमा सुधारका लागि संसदीय समिति गठन गरी सरकारका काम कार्यवाहीको निरन्तर सल्लाह सहयोग र अनुगमन गर्ने निर्णय पनि भएको उल्लेख छ। विपदलाई राष्ट्रिय एकता पूर्व तयारी र उत्थानशील पुननिर्माणको अवसरका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता पनि दलहरूले व्यक्त गरेका छन्। हिजो भोटेकोशी नदी हुँदै आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 270 जना पुगेको छ। नेपाल प्रहरीका अनुसार आज दिउँसोसम्म विभिन्न जिल्लामा 30 शव भेटिएका हुन्। सबैभन्दा धेरै चितवनमा 108 जनाको शव भेटिएको छ। यस्तै नवलपरासी पूर्वमा 62, धादिङमा 27, गोर्खामा 20, रसुवामा 17, नवलपरासी पश्चिममा 15, नुवाकोटमा 12 र तनहुँमा 9 शव भेटिएका हुन्। यसैबीच जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गर्ने भएको छ। चितवनका प्रमुख अधिकारी गणेश अर्याललाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले अस्पतालमा पर्याप्त ठाउँ नभएका कारण प्रतिष्ठानको भवन प्रयोग गर्न थालेको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाण्डु फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर यस अवस्थाबारेमा जानकारी लिनुभएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देशन दिनुभएको छ। यसैबीच रसुवामा आएको बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार गरेको नेपाली सेनाले जनाएको छ। झण्डै 4,000 जना सैनिकहरूको समन्वयमा घाइतेहरूको खोज तथा उद्धार आपतकालीन उपचार र राहत वितरणको काम भइरहेको नेपाली सेनाका प्रवक्ता राजराम बस्नेतले जानकारी गराउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको भीषण बाढ़ी छ घण्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक गरेको छ। महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार सेटेलाइट तस्विर तथा प्रारम्भिक तथ्याङ्क विश्लेषण गर्दा सीमा क्षेत्र नजिक हिम पहिरोका कारण आकस्मिक बाढ़ी आएको देखिन्छ। महाशाखाका अनुसार सीमाबाट 1 किलोमिटर तल रहेको रसुवागढ़ी जलमापन केन्द्रले अन्तिम पटक बिहान 8:40 विवरण पठाउँदा नदीको जलसतह 1.62 मिटर थियो। त्यहाँ भोटेकोशीको जलसतह सतर्कता तह 6 मिटर र खतरा तह 7 मिटर तोकिएको छ। बाढ़ीले केन्द्र नै बगाएपछि त्यसपछि विवरण आउन बन्द भएको छ। त्यसपछि सीमा क्षेत्रबाट प्रवेश गरेको उच्च गति बहाव र गेग्रान सहितको बाढ़ीले रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका तटीय क्षेत्रमा ठूलो प्रभाव पारे। महाशाखा अनुसार बिहान 8:50 स्याफुरफेसी केन्द्रमा 3.8 मिटर जलसतह मापन थियो। त्यहाँको सतर्कता तह 5.5 मिटर हो। त्यसपछि त्यहाँको केन्द्र पनि बाढ़ीले बगायो। सीमाबाट 36 किलोमिटर तल रहेको बेत्रावतीमा 9:20 त्रिशुलीको जलसतह 3.55 मिटर मापन भएको थियो। त्यहाँ सतर्कता तह 4.1 मिटर र खतरा तह 5.5 मिटर हो। त्यसपछि बेत्रावती जलमापन केन्द्रको विवरण पनि आउन बन्द भयो। यसको अर्थ केन्द्र बगियो। लेखुमा रहेको फुर्के जलमापन केन्द्रमा बिहान 11:26 जलसतह 7 मिटर र 11:40 8 मिटर पार भयो। फुर्केमा त्रिशुलीको उच्चतम 10.48 मिटर पुगेपछि जलमापन केन्द्र बगायो। मुगलिन नजिक कालीखोलामा दिउँसो 2:14 खतरा तह पार गरेको देखिन्छ। 12.1 मिटर खतरा तह रहेकोमा कालीखोलामा उच्चतम 12.35 मिटर जलसतह मापन भएको थियो। देवघाट जलमापन केन्द्रमा दिउँसो 3:20 बाढ़ी पुगेकोमा 4 बजे सतह 6.65 मिटरको उच्चतम बिन्दुमा पुगेपछि क्रमैसँग घटेको पाइएको छ। प्रारम्भिक अनुमान अनुसार देवघाटमा 2:10 6 बजेसम्म आधार बहाव भन्दा अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान छ। महाशाखाले हिजो 6,79,000 नागरिकलाई एसएमएस पठाएको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
6: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
6: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
9: फोन 056-494-333-493-555

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुननिर्माणका योजनाबारे जानकारी गराउनु भएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी, पहिरो र डुबानमा परिबेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले 2072 सालको भूकम्पपछिको पुननिर्माण जस्तै अहिले पनि वैज्ञानिक तथ्यका आधारमा पुननिर्माणको महाअभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। विदेशको खबर, कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्कको शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्यूमर सफलतापूर्वक हटाइएको छ। बेलायतको बेडफोर्ड सायर राइस हिवर्डले शल्यक्रिया नगराएको भए उहाँको दृष्टि गुम्न सक्ने युनिभर्सिटी कलेज लन्डन अस्पतालका शल्य चिकित्सकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। एआई उपकरणले शल्यक्रियाको भिडियो फिडको विश्लेषण गरेको र शल्यक्रियाका बेला चिकित्सकहरूलाई मस्तिष्कमा रहेका महत्वपूर्ण तर लुकेका नशा र स्नायुहरूबाट कसरी बस्ने भन्ने बारेमा सल्लाह दिएको थियो। चिकित्सकहरूलाई ट्यूमरको सकेसम्म धेरै भाग सुरक्षित रूपमा हटाउन मदत गरेको खबरमा उल्लेख छ। मस्तिष्कको जाँचबाट 48 वर्षीय हिवर्डको पिट्युटरी ग्रन्थीमा 11 मिलिमिटरको क्यान्सर नभएको ट्यूमर बढ़िरहेको पत्ता लागेको थियो। शल्य चिकित्सकहरूले राइस हिवर्डलाई विशेष रूपमा तयार पारिएको एआई उपकरणको प्रयोग गरी गरिने शल्यक्रियाको अनुभव लिने पहिलो व्यक्ति बन्ने प्रस्ताव राख्दा उहाँले कुनै हिचकिचाहट देखाउनु भएन। बेलायतका एक औषध शल्यक्रिया शल्य चिकित्सकले वर्षमा यस्ता झण्डै 10 देखि 20 वटा शल्यक्रिया गर्छन् र बिरामीको शारीरिक संरचना बारे जानकारी लिन शल्यक्रिया अघि गरेका स्क्यानहरूमा भर पर्छन्। अब खेल खबर, एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछ्याएको मलेसियाले 40 ओभर एक बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। मलेसिया एक समय मात्र एक विकेट गुमाएर 94 रनको अवस्थामा रहे पनि नेपाली बलरहरूले लगातार विकेट लिँदै जित दिलाए। मलेसियाका अकिल वाहिदले 56, नासुज साकिबले 51 रन बनाए। नेपालका ललित राजवंशले 3 तथा सन्दीप लामिछाने, दिपेन्द्र सिंह एरी र रोहित पौडेलले 2-2 विकेट लिए। यस्तै हेमन्त धामीले 1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर एक बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61, गुलशन झाले 45 रन बनाए। मलेसियाका अकिल वाहिदले 4 विकेट लिए। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। र अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बिहोरेको छ। योसँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपाल ए हैदराबाद किंग्समेन एकाडेमीसँग 31 रनले पराजित भयो। किंग्समेनले दिएको 198 रनको लक्ष्य पछ्याएको नेपाल एले 19 ओभर 2 बलमा 166 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका कुशल भुर्तेले 66, लोकेश बमले 38 रन बनाए। किंग्समेनका स्कट कुगे लेनले र उषामा मीरले 3-3 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङ गरेको किंग्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। अब नेपाल एले लिग चरणमा एक खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अंक सहित तालिकाको 7 स्थानमा छ। 4 भन्ज्याङभित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मोदी संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन। हिजोको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 270 जना पुग्यो। बाढ़ीका कारण प्रभावित 336 जनाको हवाई उद्धार। हिजो भोटेकसी नदी हुँदै सीमा क्षेत्रमा प्रवेश गरेको बाढ़ी 6 घण्टामा नारायणी पुगेको विवरण। सार्वजनिक अतिरिक्त बाढ़ीजन्य पानीको आयतन झण्डै 2 करोड़ घनमिटर रहेको प्रारम्भिक अनुमान। एआईको प्रत्यक्ष सहयोगमा मस्तिष्क शल्यक्रिया गराउने विश्वकै पहिलो बिरामीको ट्युमर हटाइयो। एआई उपकरणद्वारा शल्यक्रियाको भिडियो फिडको विश्लेषण। र नेपालले दोस्रो अभ्यास खेल्न पनि मलेसियालाई हरायो। टप इन टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार।

0: रेडियो आदि खुला 105.4
1: हतार हतारमा छोराको बिहे आँट्यो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399।
4: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
5: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
4: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
5: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052071।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 13 गते शनिबारका दिन
0: पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
1: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आनन्द नेपाल पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई अनुहारमा कालो पुतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, सिउ सिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9856255266।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
3: मोबाइल नम्बर 9856054313 र 9841443842।
4: मूल्य होइन, स्वास्थ्य रोजौं।
5: कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
6: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, ल न त सँगै जाम, कहाँ हो?
5: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
6: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
5: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
6: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
5: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9673770071।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटोतर्फ कुनाको लाइनमा।
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा, किन बोलाएको मलाई? हेर न, मेरो चिमा पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
6: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
8: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465-54123 र 98066-61052।

0: ओई एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
0: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 13 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर देव कुमार थापा आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन क्षतार भएमा शारीरिक वा बाकी रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
2: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक दाग दुबी सेतु दुबी डन्डेफोर चिउ चिलाउने एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
0: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो फोन 063-4-1 उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ
2: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार पनि आउँदै हुनुहुन्छ
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने चाया अनावश्यक

0: को थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोस्टाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856303829।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलमेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रिबेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रिबेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोबेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029680।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट।
4: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ आठ पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ आठ नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 0364140696।
6: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
7: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
6: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
7: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
6: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
7: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
6: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
7: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
6: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
7: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
6: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
7: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
6: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
7: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
6: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364140469 र 0364140268।
7: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
6: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था, वालिङ स्याङ्जा।
8: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
6: यही भाद्र 13 गते शनिबारका दिन
8: हाड जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रतिन्त राज उन्त आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर
9: दूर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथ्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदीप नारायण अग्रहरी पनि आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 98552950।
10: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचाँदी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दर हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदिखोला 105.4।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
8: सम्पर्क मोबाइल 97484-34484।
9: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
10: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363-44-331, मोबाइल 98560-55331।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
12: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
13: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
12: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
13: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
12: हाम्रा सेवा तथा सुविधाहरू
13: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
12: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
13: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
12: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
13: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
12: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
11: सम्पर्क फोन नम्बर 0363 4146 6024

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162823।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9864021629 र 9864168251।
6: पलङ, लोबी, टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
7: किन चिन्ता लिनु त नि, भकुन्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
6: बाबा फर्निचर, वालिङ 10 भकुन्डे।
7: प्रोप्राइटर ओम शर्मा। मोबाइल 9865031969।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 67
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
4: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
4: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 98560-50119 र 98560-33-246
1: छ्या कस्तो सास गनाएको तिम्रो त
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
6: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
7: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 98465-48622 र 98241-4049
8: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
8: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
8: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
9: पाण्डे सु सेन्टर वालिङ बजार
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
9: मोबाइल नम्बर 98460-86005

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
3: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, पेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम पेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560309888।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट पाइन्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट पाइन्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 98135 56496।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर चुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
4: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै

0: हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यसै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
0: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
6: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
5: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
6: सम्पर्क फोन नम्बर 0365-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
5: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105.4।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो। मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 9849618921 र 9862439399।
7: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
4: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
7: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
4: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
7: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
4: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
7: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी।
4: मोबाइल नम्बर 9847621380।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9848 32809 र 9856502071।
3: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर मनोज कोइराला आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, कपालमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
4: उक्त दिन मुटुको इको पनि गरिन्छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364141163, मोबाइल 9841698870।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
5: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
5: मोबाइल नम्बर 9856054313 र 9841348 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।

0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 98561068 र 98637071।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
2: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
2: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
2: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
2: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेर्दी बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9846211629 र 9846168251।
7: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
8: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
7: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
8: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9856501619 र 9856332446।
9: प्रसन्न मेडिको फर्मा भिरकोट बहिरघारीमा डाक्टर आउने सूचना। यही भाद्र 13 गते शनिबारका दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर अजय कुमार आउँदै हुनुहुन्छ।
7: यदि तपाईलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतो दुबी, डन्डीफोर, चिल्चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
10: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान पर्छ। प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9857971 र 9841600866।
9: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 13 गते शनिबार।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन क्या हो? अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
3: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइप

0: लाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खानेपानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364147469 र 0364147268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
3: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: Смешно. Алия, мне говорим,
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4
3: मदन पौड्यालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: हिजो भोटेको सीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो। 910 जना सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा।
5: एउटा हेली गएर पुग्ने होइन, कल गर्नेले फोन छैन, न बत्ती छ, न नेट छ, न खाने पिउन छ, केही छैन। जति पनि भइरहेको छ, हेलिकप्टरको मार्फत भइरहेको छ होइन, जति फुलको डिमान्ड हो त्यो अनुसार पुग्दैछ होइन।
3: बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 मुद्दे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन।
4: राहत संकलन र वितरणमा अनियमितता रोक्न एकद्वार प्रणाली लागू। प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने। राहत घोषणा र उपलब्ध गराउने क्रम शुरू।
3: भुटेपछि बाढ़ीपछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई। आवश्यकता अनुसार सहयोग गर्न तयार।
4: र टप इन टी20 श्रृंखलामा नेपाल एको तेस्रो हार।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
7: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
7: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं। एनबीएल अटो लोन।
8: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
7: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
7: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
9: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेकोशी नदीमा हिजो बिहान अचानक आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 332 जना पुगेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रसुवामा 17 जना, नुवाकोटमा 28 जना, धादिङमा 29 जना, चितवनमा 121 जना, गोर्खामा 29 जना, तनहुँमा 19 जना, नवलपरासी पूर्वमा 74 र नवलपरासी पश्चिममा 15 जना गरी 332 जनाको शव फेला परेको हो। राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले अहिलेसम्म सम्पर्कविहीन भएका मानिसहरूको संख्या 910 जना जनाएको छ। प्राधिकरणका अनुसार तीमध्ये 517 जना विदेशी नागरिक र 72 जना सुरक्षाकर्मी हुन्। अहिलेसम्म 351 जनालाई प्रभावित ठाउँबाट उद्धार गरेको पनि प्राधिकरणले जनाएको छ। यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीका कारण ज्यान गुमाएका शव व्यवस्थापनमा समस्या भइरहेको छ। चितवनको नदी तटीय क्षेत्रहरूमा शव भेटिने क्रम बढ़दै गएपछि शव व्यवस्थापनमा समस्या भएको र भरतपुरको एउटा सरकारी कार्यालयमा 250 शव अट्ने गरी व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। नदी तटीय क्षेत्रबाट संकलन गरी ल्याएको शवलाई पखालेर पहिचान गर्न सकिने गरी राख्ने गरिएको छ। शवको फोटो खिचेर राख्ने व्यवस्था मिलाएको र परिवारले फोटोका आधारमा पहिचान गर्नेछन्। त्यसरी पहिचान हुन नसके डीएनए परीक्षणबाट पहिचान गरिनेछ। चितवन प्रहरीका अनुसार झण्डै 40% क्षेत विस्तृत अवस्थामा रहेका कारण पहिचान खुल्न सक्ने अवस्थामा छैन। पीड़ित परिवारले विपद सहायता कक्षमा गएर शव भए नभएको निर्कल गरेपछि प्रक्रिया पूरा गरेर शव दिइन्छ। शव खोज्न पुग्ने आफन्तहरूको सहजताका लागि शव गृहको छेउमा हेल्प डेस्क स्थापना गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
4: सरकारले बाढ़ीपछिको उद्धार, राहत, स्वास्थ्य उपचार, संचार, विद्युत पुनर्स्थापना, यातायात तथा क्षति मूल्याङ्कनदेखि बेपत्ता र मृतकको विवरण सार्वजनिक गर्नेसम्मका कामलाई तीव्रता दिन 12 छुट्टा छुट्टै टोली परिचालन गरेको छ। गृह मन्त्रालयले समन्वय गरेर विभिन्न मन्त्रालय, सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायका अधिकारी सम्मिलित टोलीले बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापनाका काम अघि बढ़ाइरहेका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सरकारले रसुवा बाढ़ी सम्बन्धी परिचालन समिति नाममा टोली गठन गरेको हो। खोजी, उद्धार तथा राहतका लागि नेपाली सेनाको नेतृत्वमा टोली गठन गरिएको छ। सम्पर्कविहीन परिवारको खोजी र सहायताका लागि गृह मन्त्रालयका सहसचिव लोकेन्द्र अधिकारीको नेतृत्वमा टोली गठन भएको छ। राहत व्यवस्थापन गृह मन्त्रालयका शाखा अधिकृत निरञ्जन प्रकाश निरौलाको नेतृत्वमा टोली बनेको छ। इमर्जेन्सी कम्युनिकेशनमा संचार मन्त्रालयका सहसचिव गौरव गिरीको नेतृत्वको टोली छ। विद्युत पुनर्स्थापना र ब्याकअप पावर टीममा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मोहन साक्यको नेतृत्वमा टोली बनाइएको छ। स्वास्थ्य मन्त्रालयका सहसचिव डाक्टर हेमन्त चन्द्र ओझाको नेतृत्वमा आकस्मिक स्वास्थ्य र मेडिकल रेस्पोन्सको लागि टोली गठन भएको छ। अन्तर्राष्ट्रिय सहायता तथा डोनर समन्वयका लागि अर्थ मन्त्रालयका सहसचिव अमृत लम्चालको नेतृत्वमा टोली बनेको छ। यातायात र कनेक्टिभिटीका लागि पूर्वाधार विकास मन्त्रालयका सहसचिव दिलीप भण्डारीको नेतृत्वमा टोली गठन भएको छ। विमानस्थल समन्वयका लागि क्यानका महानिर्देशक मुकेश डंगोलको नेतृत्वमा टोली परिचालन गरिएको छ। त्यस्तै सकुशल उद्धार गरिएका बेपत्ता तथा मृतकहरूको नाम सार्वजनिक गर्ने टोली गृह मन्त्रालयका फडिन्द्र पौडेलको नेतृत्वमा रहेको छ।
3: यसैबीच सर्वदलीय बैठकले हिजो रसुवा हुँदै आएको बाढ़ीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद सामना गर्न 10 मुदे साझा संकल्प गरेको छ। आज बसेको सर्वदलीय बैठकमा दलहरूले विपदको समयलाई राष्ट्रिय एकताको परीक्षाको रूपमा व्याख्या गर्दै दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका हुन्। बैठकपछि जारी संयुक्त वक्तव्य तथा अपीलको पहिलो नम्बरमा राहतको नाममा गैर राजनीतिकरण गर्ने उल्लेख छ। उद्धार तथा राहतमा राजनीतिक प्रतिस्पर्धा नगरी सहकारीको भावनाबाट काम गर्ने र दलका नेता कार्यकर्तालाई विशुद्ध मानवीय स्वयंसेवकका रूपमा मात्र परिचालन गर्ने दलहरूले निर्णय गरेका छन्। यस्तै अपीलमा दलगत वा व्यक्तिगत रूपमा मनपरी आर्थिक संकलन नगर्ने तथा सहयोग रकम सरकारको आधिकारिक उद्धार कोष वा सरकारले तोकेको खाता मार्फत मात्र जम्मा गर्न आह्वान गर्ने दलहरूको निर्णय छ। यस्तै दलहरूले सामाजिक सञ्जालको जिम्मेवार प्रयोग गर्ने, हिमतालको वैज्ञानिक अध्ययन तथा जोखिम न्यूनीकरणका लागि चीनसँग संयुक्त वैज्ञानिक तथा प्राविधिक संयन्त्र गठन गर्न पहल गर्ने, विपद कूटनीति र पूर्व सूचना प्रणाली स्थापना गरी पूर्व सूचना प्रणालीलाई संस्थागत र प्रविधि मैत्री बनाउने र पालिकाको पहिलो प्रतिकारीका रूपमा रहेको भूमिकालाई सुदृढ़ गर्दै महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको उद्धार र राहतलाई प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ।
4: हिजो बाढ़ी आएको भोटेकोशी खोलाको माथि नदी थुनिएर ताल बनेको पाइएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाले सूचना निकालेर हिजो बाढ़ी सिर्जना भएको ठाउँमा नदी थुनिएर ताल बनेको जानकारी गराएको हो। चीन तर्फबाट नेपालको परराष्ट्र मन्त्रालय हुँदै प्राप्त पछिल्लो सूचना अनुसार भू उपग्रह तस्वीर तथा प्रारम्भिक विश्लेषण अनुसार ताल देखिएको हो। बढ़ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको सूचनामा उल्लेख छ। महाशाखाले भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउँदै नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित ठाउँमा रहन अनुरोध गरेको छ। चीनको जलस्रोत मन्त्रालयका अनुसार छोछेन खोला र पुरेपु च्याङपो नदीको संगम नजिकै एउटा ताल बनेको हो। तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएको छोचेन र पुरेपु खोला सीमापारी आपसमा मिसिन्छन्। तर त्यही खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ। भोटेकोशी त्रिशुली नदीको मुख्य माथिल्लो शाखा हो। नयाँ बनेको तालको पानीको मात्रा आज बिहानसम्म 20 लाख घनमिटर अनुमान गरिएको र ताल पहिले नै भरिएको चिनिया पक्षले जनाएको छ। आउँदा 3 दिनभित्र तालमा थप 30 लाख घनमिटर पानी भित्रने अनुमान छ। यसले गर्दा ताल फुट्ने उच्च जोखिम देखिएको चिनिया सरकारी संचार माध्यम सीसीटीभीले जनाएको छ। चीनको जलस्रोत मन्त्रालयले तालको विकासलाई नजिकबाट निगरानी गरिरहेको र आपतकालीन उद्धार प्रयासका लागि सहयोग प्रदान गर्न बाढ़ी सिमुलेशन र विश्लेषणहरू गरिरहेको खबरमा उल्लेख छ।
3: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह नुवाकोट सदरमुकाम विदुर र आसपासका बाढ़ी प्रभावित क्षेत्रको निरीक्षण गरेर काठमाडौँ फर्कनु भएको छ। उहाँले प्रभावित स्थानीय बासिन्दा बाढ़ी पीड़ित तथा घाइतेसँग भेटेर अवस्थाबारे जानकारी लिनु भएको छ। उहाँले नेपाली सेनासँग उद्धार तथा खोजी कार्यको प्रगतिबारे जानकारी लिँदै शीघ्र उद्धार र प्रतिकारका लागि थप प्रयास गर्न निर्देश दिनुभएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित क्षेत्रका बासिन्दाको भोगाईसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
13: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
12: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
15: फोन 056-94-33-493-555।
10: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
16: पैसामा छ शक्ति, पैसामा छ सहारा।
10: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
16: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
10: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
16: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
10: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
16: इतिहास, गाथा र कथा, गाँठका कुरा,
10: गाँठका कुरा।
16: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले हिजो भोटेकोशीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो, 910 जना अझै सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा, बाढ़ी पछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प, नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता, भोटेकोशीको माथि नयाँ बनेको ताल फुट्न सक्ने भएकोले सावधानी अपनाउन सरकारको आग्रह लगायतका खबर प्रस्तुत गर्यो।
4: अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि राहत संकलन र वितरणमा अनियमितता रोक्न सरकारले एकद्वार प्रणाली लागू गरेको छ। नगद तथा जिन्सी सहयोग प्रधानमन्त्री दैवी पर्कोप उद्धार कोष वा तोकिएका सरकारी केन्द्र मार्फत संकलन गरिनेछ। विदेशबाट आउने सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राष्ट्रिय आपतकालीन गोदाम घरमा तथा स्वदेशी सामग्री नुवाकोट र धादिङका नेपाली सेनाको ब्यारेकमा बुझाउनु पर्नेछ। निजी व्यक्ति वा संस्थालाई स्वतन्त्र रूपमा राहत वा नगद संकलन गर्न अनुमति छैन। सरकारले संकलित सहायता कर्मचारी प्रशासन सुरक्षा निकाय तथा प्रदेश र पालिका सरकार मार्फत प्रभावितसम्म पुर्याउने जनाएको छ। विदेशबाट राहत रकम पठाउँदा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका तोकिएका बैंक खाता मात्र प्रयोग गर्न सकिनेछ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले हिजो आएको बाढ़ीका कारण उत्पन्न विपदको सामना गर्न सरकारले स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सिंहदरबारमा आयोजित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठकपछि अर्थमन्त्री वाग्लेले उद्धार, राहत र पुननिर्माणका योजनाबारे जानकारी दिनुभएको हो। अर्थमन्त्री वाग्लेले बाढ़ी, पहिरो र डुबानमा परि बेपत्ता भएका तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारेको बताउनुभयो। उहाँले विपदपछिको पुनर्स्थापना र पुननिर्माणका लागि वैदेशिक सहायता जुटाउन सरकार सक्रिय भइसकेको र अहिलेसम्म 25 अर्ब रूपियाँ बराबरको आर्थिक सहायता सुनिश्चित भइसकेको बताउनुभयो। यसैबीच नेपालको बाढ़ी प्रभावितका लागि बेलायत सरकारले 5 मिलियन पाउण्ड अर्थात झण्डै 1 अर्ब रूपियाँ बराबरको सहयोग गर्ने भएको छ। प्रधानमन्त्री एनडी बर्नहामले बाढ़ीले नेपालमा पुर्याएको क्षतिलाई हृदय विदारक भएको उल्लेख गर्दै सहयोग उपलब्ध गराउने बताउनु भएको हो।
4: ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 5 करोड़ रूपियाँ सहयोगको घोषणा गरेको छ। यस्तै गैर आवासीय नेपाली संघ एनआरएनएले बाढ़ी प्रभावित परिवारको उद्धार, राहत र अन्य सहयोग समेत गरी तत्काल 5 करोड़ रूपियाँ बराबर आर्थिक सहयोग गर्ने भएको छ। पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटका बाढ़ी प्रभावितका लागि 45 लाख रूपियाँ सहयोग प्रदान गरेको छ। त्यस्तै नेपाल लेयर्स कुखुरापालक संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख रूपियाँ सहयोग गर्ने भएको छ। यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिकाले 30 लाख राहत सहयोग उपलब्ध गराउने जनाएको छ। कलाकार द्वय हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठले संयुक्त रूपमा 2 लाख रूपियाँ सहयोग गर्ने सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले पनि बाढ़ी पीड़ितका लागि 1 महिनाको पारिश्रमिक सहयोग गर्नुहुने भएको छ। त्यस्तै कोशी प्रदेश सरकारले पनि 3 करोड़ रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ।
3: यसैबीच रसुवाको भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावितहरूको राहत उद्धार र प्रभावित क्षेत्र पुनर्निर्माणका लागि सरकारी कर्मचारीहरूले 10 दिनसम्मको तलब पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्। आज बसेको सचिव स्तरको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि निकालिएको विज्ञप्तिमा विपदबाट भएको जनधनको क्षति तथा पुनर्स्थापनाका लागि श्रू स्किल तलबको 2 दिनको श्रेणीविहीन कर्मचारीहरूले, त्यस्तै राजपत्र अनंकित वा त्योभन्दा त्यो सरहका कर्मचारीले 5 दिनको, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा त्यो सरहका कर्मचारीबाट 7 दिनको र राजपत्रांकित प्रथम श्रेणी र विशिष्ट श्रेणी कर्मचारीबाट 10 दिन बराबरको तलब पारिश्रमिक रकम 2083 भदौ महिनाको तलब मासिक तलब भुक्तानी गर्दा नै कट्टा गर्ने निर्णय भएको हो।
4: नेपाल राष्ट्र बैंकले बाढ़ी तथा डुबानबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा तोकिएको अधिकतम सीमा अर्थात ट्रान्जेक्सन लिमिट नलाग्ने घोषणा गरेको छ। बाढ़ी प्रभावितको व्यवस्थापनका लागि आर्थिक सहयोग संकलन र परिचालनलाई सहज बनाउन राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यस्तो निर्णय गरेको हो। भुक्तानी सम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकहरूलाई जारी गरिएको निर्देशन अनुसार मोबाइल बैंकिङ, वेब एप्लिकेशन र ई मनी डिजिटल वालेट मार्फत यी दुई कोषमा गरिने कारोबारमा अबदेखि एकीकृत निर्देशन 2082 उल्लेख भए बमोजिमको अधिकतम सीमा लागू नहुने सूचनामा उल्लेख छ। यो व्यवस्थाले इच्छुक व्यक्ति वा संस्थालाई कुनै पनि प्राविधिक अडचन बिना जति पनि रकम सहयोग स्वरूप जम्मा गर्न बाटो खोलेको छ।
3: बाढ़ीका कारण प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ। बाढ़ीले धेरै क्षति गरेको रसुवाको गोसाईकुण्डा गाउँपालिका वडा नम्बर 2 को अहिलेको अवस्थाबारे जानकारी दिँदै कार्यपालिका सदस्य पेमा दोर्जे घले,
15: सबै ध्वस्त छ, केही छैन। त्यो जङ्गलतिर बागेको मान्छेहरू कतिजना भोकै छ होला, अब मरेको त अब मरे ठिकै छ, त्यहाँभित्र छ होला। अब त्यो बाँकेको मान्छेहरूले खाना पिना छैन होला, अब कोही सम्पर्कमा छैन। अध्यक्ष सम्पर्क भिनै भयो, भने अहिलेसम्म सम्पर्कै आएको छैन हामीसँग। एउटा हेली गएर पुग्ने होइन, कल गर्नेले फोन छैन, न बत्ती छ, न नेट छ, न खाने पिना छ, केही छैन। अब हेली लगेर तपाईँहरू त्यहाँ माथि टिमोर्यो भन्दा माथिनिर जङ्गलनिर हेर्न गयो भने त्यहाँनिर मान्छे कति हुन्छ? अब सडकमै भयो नि, हामी त दोस्त छ, हामी घर छैन, बिचोक छ, हामी लास भयो नि, हेर्नु पर्यो नि त, हामीले देख्नु पर्यो।
3: यस्तै नुवाकोटको विदुर नगरपालिकामा पनि ठूलो क्षति पुगेको छ। अहिले विदुर नगरपालिकामा उद्धार कार्य कसरी चलिरहेको छ त? उपमेयर प्रभाव ओगटी,
17: सुरक्षित ठाउँमा जानुभएको तर घरहरू केही पनि नभएकोहरूको उद्धार गर्ने गरेर यहाँ अहिले पोलिसी भन्दैछ हेलिकप्टरहरू वारीको पानी अलिक बढी सिफ्ट गर्ने भन्ने छ फिल्डबाट गएर गर्ने अधिकारीहरू चाहिँ हामीले गर्न सकेका छैनौँ स्कुल गएका बच्चाहरूलाई स्कुलमा होल्ड गरेको छ वारीपारीको कारणले होइन उहाँहरूलाई वारीपारी गर्ने गरेर विभिन्न लटमा बनाएर चाहिँ बच्चाहरूलाई चाहिँ वारीपारी गर्ने घरमा पुर्याउने भन्ने टार्गेट गरिएको छ अहिले सेनाको क्याम्पभित्र पनि प्राथमिक तहको उपचारहरू गइरहेको छ नसक्नेहरूलाई काठमाडौँ पनि पठाइएको छ यो ढङ्गले चाहिँ मिलाइएको छ जति पनि भइरहेको छ हेलिकप्टरको मार्फत भइरहेको छ होइन जब जति फिल्डको डिमान्ड हो त्यो अनुसारको पुग्दो रहेछ होइन तालिम प्राप्त त्यसै भन्दा जनशक्ति जस्तो बिसजना सेना बिसजना प्रहरी बिसजना संयन्त्र पठाइदिनु भयो भने त्यहाँका स्थानीय पनि मिलेर त्यो हिलो पन्छाउने त्यहाँभित्र अझै कोही नागरिकहरू फसिराख्नु भएको छ कि त्यस्तो खालको पोलिसी चाहिँ बन्न ढिलो भइरहेको छ।
3: नुवाकोटकै विदुर नगरपालिकामा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयमा अध्ययनरत 1643 विद्यार्थीको ज्यान समयमै विद्यालय खाली गराइसकेकाले जोगिएको छ। प्रधानाध्यापक राजेन्द्र दवाडीका अनुसार बाढ़ी आउनुभन्दा 15 मिनट अघि विद्यालय खाली गर्न निर्देशन दिएको थियो। विद्यार्थीहरूलाई अभिभावकको जिम्मा लगाइसकेपछि पनि केही विद्यार्थी भने अझै सम्पर्कविहीन रहेका उहाँले बताउनुभयो।
18: विद्यालय भएको ठाउँ खोलो हिँडिरहेछ यसो माथिबाट हेर्दाखेरि एकजना कारले सहयोगी चाहिँ मिसिङ भएको भन्ने मैले बुझेको छु। निमावी सामाजिक शिक्षक सन्तोष परियार भन्ने चाहिँ मिसिङ भएको बुझेको छु मैले। स्कुलभित्र चाहिँ अरू विद्यार्थी चाहिँ कोही पनि थिएनन्। हिजो 100 जति मसँगै थिए। अब अभिभावकहरूलाई जिम्मा लाउँदा लाउँदै अहिले चाहिँ त्यही 30-35 विद्यार्थी छन्। अब विद्यार्थीहरू अलिअलि मिसिङ हुनुहुन्छ जसको घर त्यही त्यसरी बजार छ नि बजार पनि खण्डर भएको छ। अब अभिभावक पनि मिसिङ भएको बच्चा पनि मिसिङ भएको त्यो पनि अब सम्पर्कमा आउँदैन नि त। हिँड्दै गर्दाखेरि पुलको छेउछाउतिर मिसिङ भएको भन्ने पनि अलिअलि सुन्नमा आएको छ।
3: त्रिशुलीमा आएको बाढ़ीले धादिङको गल्छी गाउँपालिकामा पनि ठूलो क्षति गरेको छ। गल्छी गाउँपालिकाका सूचना अधिकारी रामप्रसाद पौडेलका अनुसार अहिले उद्धारको काम भइरहे पनि चुनौतीपूर्ण रहेको छ।
19: पृथ्वी राजमार्गको बैरेनी खण्ड अवरुद्ध त्यो चाहिँ खोलाउने क्रम जारी छ। हामीले एउटा सेल्टर चाहिँ स्थापना गरेका छौँ। उहाँहरूलाई चाहिँ हामीले त्यो सेल्टरमा अब कति दिन हुन्छ खानपिनको लागि र बस्नको लागि न्यूनतम आवश्यकता चाहिँ व्यवस्था गरेका छौँ। 32-42 घर पूर्ण क्षति नै देखिन्छ। खोस्रे टारको पुल बगाएको बक्की पुल। अब नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय स्वयंसेवक लगायत हामी स्थानीय तहको कर्मचारी सबै आफूले भ्याएसम्म लागिरहेछन् सर। अब 4 नम्बर वडामा पनि पुग्न पाएको छैनौँ। अब मेन राहत नै हो सर। अब बिहान मान्यज्यू आउनुभएको थियो त्यो कुरामा पनि छलफल भएको समन्वय सहजीकरण भइरहेको छ।
3: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
20: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशी को कनेक्शन
2: दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
3: डर्माडेंट में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दांत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दांत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
2: दांत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चीनिया प्रधानमन्त्री ली चियान नेपालको सीमा क्षेत्र केरूङमा आएर बाढ़ीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको नेपालमा रहेको चीनिया दूतावासले जनाएको छ। उहाँ नेतृत्वमा रहेको टोलीले उद्धार तथा राहत वितरणको निरीक्षण गर्नुका साथै उद्धार राहतमा खटिएकाहरूसँग भेट गरेको छ। काठमाण्डुमा रहेको चीनिया दूतावासका अनुसार झण्डै 100 चीनिया नागरिकहरू नेपाल क्षेत्रमा हराइरहेका छन्। यस्तै चीनतर्फ बाढ़ीमा परेर 3 ज्यान गएको र 588 बेपत्ता भएका चीनिया दूतावासले जनाएको छ। यस्तै चीनको विदेश मन्त्रालयले भोटेकोशी बाढ़ीपछिको राहत र उद्धार कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको जनाएको छ। बेजिङमा आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बाढ़ीका कारण चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति भएको र धेरै मानिस बेपत्ता भएको जानकारी दिँदै नेपालसँग समन्वय भइरहेको जानकारी दिनुभएको हो। नेपालको आवश्यकता अनुसार चीन आपतकालीन सहयोग उपलब्ध गराउन तयार रहेको पनि चीनले जनाएको छ।
4: भारतको विदेश मन्त्रालयले नेपाल र तिब्बतमा आएको बाढ़ीबाट आफ्नो देशका 288 नागरिक सम्पर्कविहीन रहेका जनाएको छ। नेपालको पर्यटन बोर्डले नेपालमा सम्पर्कविहीन विदेशी पर्यटकको हरूमध्ये 178 भारतीय भएको जानकारी गराएकोमा भारतले 288 बेपत्ता रहेका जनाएको हो। नेपालमा सम्पर्कविहीन भएका धेरैसो भारतीयहरू कैलाश मानसरोवरको तीर्थयात्राका लागि रसुवा हुँदै तिब्बततिर जाने क्रममा थिए।
5: भोटेकोशी बाढ़ीका कारण 3 जिल्लाका 18 विद्यालयमा क्षति पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। अहिलेसम्म प्राप्त विवरणमा रसुवाका 5, नुवाकोटको 7 विद्यालय र धादिङका 8 विद्यालय पूर्ण आंशिक र सामान्य क्षति भएका छन्। धेरैजसो विद्यालयमा बाढ़ी छिर्दा कक्षा कोठामा लेदो बालुवा र माटोले पुरिएको क्षति पुगेका मध्ये धेरैजसो सामुदायिक र केही निजी विद्यालय रहेका छन्। नेपाल राष्ट्रिय आधारभूत विद्यालय रसुवाका 10 शिक्षक मध्ये 3 मात्रै सम्पर्कमा रहेका छन्। नुवाकोटको त्रिशुली सामुदायिक बोर्डिङले 3 विद्यार्थी सम्पर्कविहीन रहेको जनाएको छ।
4: रसुवा त्रिशुली करिडोरमा आएको भीषण बाढ़ीले सार्वजनिक यातायातको क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार यात्रुवाहक तथा मालवाहक गाड़ीमा व्यापक क्षति हुनका साथै चालक सहचालक र गाड़ीका मजदूर समेत सम्पर्कविहीन रहेका छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महासंघका अध्यक्ष पुण्य प्रसाद सिटौलाले बाढ़ीबाट सार्वजनिक गाड़ीमा पुगेको क्षतिको एकिन विवरण प्राप्त भइ नसकेको बताउनुभयो। प्रारम्भिक विवरण अनुसार अरण्यको यातायात सेवा प्रणालीका मानसरोवर यात्रामा गएका तीर्थयात्री बोकेका 25 बसको अवस्था अज्ञात छ। उहाँका अनुसार यस्तै यात्रु बोकेका नमस्ते पासाङ लमु यातायात कम्पनी प्रणालीका 15 गाड़ी सम्पर्कविहीन छन्। यी संख्या पर्यटक घुमाउने कम्पनीहरूले प्रयोग गर्ने गाड़ीभन्दा बाहेक हुन्। यस्ता कम्पनीहरूले गोसाईकुण्ड तथा मानसरोवरका लागि यात्रु लैजाँदै गर्दा अरू थुप्रै गाड़ी परेका अनुमान छ।
5: नेपाल विद्युत प्राधिकरणले बाढ़ी तथा पहिरोका कारण अवरूद्ध बनेका विभिन्न क्षेत्रमा वैकल्पिक माध्यमबाट विद्युत सेवा सञ्चालन गर्ने कामलाई तीव्र बनाएको छ। प्राधिकरणका सदस्य अंशु किरण साईका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा क्षति पुगेका संरचनाको विकल्प खोज्दै विद्युत आपूर्ति पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्राधिकरणले दिएको जानकारी अनुसार नुवाकोटमा खरानीटार समुद्रटार चौघडा लिखु र पञ्चकन्या क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइन विस्तार गरी विद्युत सञ्चालन आइसकेको छ। पृथ्वी राजमार्ग अन्तर्गतको मलेखु गजुरी र मुगलिङ क्षेत्रमा पनि विद्युत सेवा पुनः सञ्चालनमा आएको छ। रसुवा जिल्लाको हकमा भने अहिले क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ। प्राधिकरणले गृह मन्त्रालय र विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरिरहेको र आउँदो हप्ताभित्र रसुवामा विद्युतीकरण गर्ने योजना बनाएको जनाएको छ।
4: सरकारले रसुवा बाढ़ीबाट प्रभावित 15 पालिकालाई उद्धार राहत तथा पुनर्स्थापनामा उच्च प्राथमिकतामा राखेर काम गर्ने भएको छ। प्रभावित 15 पालिकालाई संकटग्रस्त क्षेत्रमा घोषणा गरेर उद्धार खोज तथा राहतका सबै कामलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। प्रभावित क्षेत्रमा तत्काल सार्वजनिक सेवा र लाइफलाइन पूर्वाधार पुनर्स्थापनामा जोड़ दिने उहाँको भनाई छ। विद्युत, दूरसंचार तथा संचार टावर, सड़क र खानेपानी लगायत दैनिक जीवनयापनका लागि आवश्यक संरचना तत्काल मरमत तथा स्थापना गर्ने उहाँले बताउनुभयो। त्यससँगै स्थायी आवास, निजी आवास निर्माण तथा दीर्घकालीन पुननिर्माण र पुनर्स्थापना काम अघि बढ़ाइने उहाँको भनाइ छ। तत्कालीन व्यवस्थापनका लागि नुवाकोट र रसुवालाई 1 करोड़ तथा धादिङलाई 50 लाख रूपियाँ बुधबार हिजो नै रकम जिल्लामा पठाएको उहाँले बताउनुभयो। रकम जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र मार्फत आवश्यकता अनुसार खर्च गर्न सकिने गरी अधिकार प्रत्यार्जन गरेको पनि उहाँले बताउनुभयो। सरकारले रसुवा, नुवाकोट र धादिङका पालिकालाई 3 महिनाको लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
5: नेपाल दर्पणमा अब केही खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन टी20 श्रृंखलामा नेपालको ए टोलीले तेस्रो हार बेहोरेको छ। यससँगै नेपालको सेमी फाइनल पुग्ने सम्भावना कमजोर बनेको छ। नेपालले हैदराबाद किंग्स मेन्स एकाडेमीसँग 31 रनले पराजित भयो। त्यसअघि टस हारेर ब्याटिङ गरेको किंग्समेनले 20 ओभरमा 5 विकेट गुमाएर 197 रन बनाएको थियो। नेपाल ए का नारायण जोशीले 2 विकेट लिए। अब नेपाल ए ले लीग चरणमा 1 खेल खेल्न बाँकी छ। नेपाल ए 5 खेलमा 4 अंकसहित तालिकाको 7 स्थानमा छ।
4: र एसीसी प्रिमियर कपको तयारीका क्रममा रहेको नेपालले दोस्रो एक दिवसीय अभ्यास खेलमा घरेलु टोली मलेसियालाई 27 रनले हराएको छ। नेपालले दिएको 171 रनको लक्ष्य पछि आएको मलेसियाले 40 ओभर 1 बलमा 143 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले 41 ओभर 1 बलमा सबै विकेट गुमाएर 170 रन बनाएको थियो। पहिलो अभ्यास खेलमा नेपालले मलेसियालाई 9 विकेटले हराएको थियो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: हिजो भोटेको सीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको संख्या 332 जना पुग्यो। 910 जना सम्पर्कविहीन, 351 जनाको उद्धार, अझै धेरै मानिसहरू उद्धारको पर्खाईमा।
4: बाढ़ीपछिको विपद संकट सामना गर्न सर्वदलीय बैठकबाट 10 बुँदे संकल्प। नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता। उच्च स्तरीय सर्वदलीय संयन्त्र गठन।
5: राहत संकलन र वितरणमा अनियमितता रोक्न एकद्वार प्रणाली लागू। प्रधानमन्त्री राहत कोषमा गरिने डिजिटल कारोबारमा सीमा नलाग्ने। राहत घोषणा र उपलब्ध गराउने क्रम शुरू।
4: भोटेपछि बाढ़ीपछिको उद्धार र राहत कार्यमा नेपालसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको चिनिया विदेश मन्त्रालयको भनाई। आवश्यकता अनुसार सहयोग गर्न तयार।
5: र टप इन टी20 क्रिकेट श्रृंखलामा नेपाल एको तेस्रो हार।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी मदन पौड्याल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदीतटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनुहोला। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ भिरकोट नगरपालिकाद्वारा 5 लाख र अर्जुन चौपारीद्वारा 1 लाख सहयोग। स्याङ्जाको आँधी खोलामा तीज गीत प्रतियोगिताको खर्च राहत कोषमा वालिङले विपदमा सहयोग र सहकार्य गर्ने र घुम्ती व्यापारी व्यवस्थापन गर्न वालिङ उद्योग वाणिज्य संघको आग्रह। आँधी खोला खबर अब विस्तारमा। भोटेकोशी बाढ़ी प्रभावितहरूको लागि भिरकोट नगरपालिकाले 5 लाख सहयोग गर्ने निर्णय गरेको छ। भिरकोट नगरपालिकाको 147 कार्यपालिका बैठकले प्राकृतिक विपत्तिमा परि ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति श्रद्धांजलि तथा शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ। साथै बैठकले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा रहेको दैवी प्रकोप उद्धार कोषमा नगरपालिकाले संस्थागत रूपमा 5 लाख आर्थिक सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो। यस्तै जनप्रतिनिधिहरूको सेवा सुविधाबाट 2 लाख र नगरपालिकामा कार्यरत कर्मचारी तथा शिक्षकहरूले खाइपाई आएको 5 दिन बराबरको तलब सुविधा बापत हुन आउने रकम सहयोग गर्ने निर्णय गरेको छ। आपतकालीन विपदको यो घड़ीमा पीड़ितहरूको उद्धार र राहतको लागि स्थानीय सरकार र यससँग आबद्ध सबै पक्षबाट भएको संयुक्त प्रयासले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ। भदौ 10 गते बुधबार बिहान भोटेकोशी नदीमा आएको ठूलो बाढ़ीका कारण रसुवा, नुवाकोट, गोर्खा, धादिङ र चितवन जिल्लाका विभिन्न तटीय क्षेत्रहरूमा मानवीय तथा भौतिक क्षति भएको छ। त्यस्तै यहाँको अर्जुन चौपारी गाउँपालिकाले पनि बाढ़ी पीड़ितका लागि 1 लाख सहयोग गर्ने निर्णय गरेको छ। दुःखद परिस्थितिमा गाउँपालिकाले एकबद्धता जनाउँदै पालिकावासी, संघ संस्था र समाजसेवी एवं व्यापारी व्यवसायी तथा विदेशमा रहेका पालिकावासीलाई पनि सहयोग गर्न अपील गरेको छ। यस्तै लेखापढ़ी व्यवसायी संघ वालिङ इकाईले पनि बाढ़ी प्रभावितलाई 10,000 सहयोग गर्ने निर्णय गरेको छ। प्राकृतिक विपत्तिले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै इकाईले सानो सहयोग गरेको जनाएको छ। यस्तै पोखरा महानगरपालिकाले 45 लाख दिने निर्णय गरेको छ। पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो। महानगरले बिहिबारै स्वास्थ्यकर्मी, नगर प्रहरी, एम्बुलेन्स र आवश्यक उद्धार सामग्री सहित टोली विपद प्रभावित क्षेत्रतर्फ पठाएको महानगर प्रमुख धनराज आचार्य बताउनुभयो। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधि सभा सांसद हर्क साम्पाङले वालिङमा आयोजित हातेमालु तथा पार्टी प्रवेश एवं जिल्ला समिति गठन कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ। बिहिबार स्याङ्जाको वालिङमा आउनुभएका साम्पाङले स्याङ्जा निकै सुन्दर रहेको भन्दै प्रशंसा गर्नुभयो। प्राकृतिक सँगै सांस्कृतिक हिसाबले स्याङ्जा सुन्दर भएको बताउँदै देशको लागि काम गर्ने पार्टी श्रम संस्कृति भएको बताउनुभयो। केवल श्रमदानसँग जोड़िएको पार्टी भएको भन्दै पार्टीमा कुनै नेता र कार्यकर्ता नभएको उहाँले बताउनुभयो। भोटेकोशीको ले देशमा विपत्ति सृजना भएको भन्दै औपचारिक भन्दा सामान्य रूपमा वालिङमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा पार्टी श्रमदाताहरू र सुरक्षा निकायसँग मिलेर राहत र उद्धारमा खटिएको उहाँले बताउनुभयो। पार्टी भन्दा पहिला नेपाली नागरिक भएको भन्दै एक नागरिकलाई दुःख पर्दा अर्को नागरिकले सहयोग गर्नुपर्ने भन्दै सरकारको आलोचना गर्नुभन्दा विपदमा सबैले सहकार्य र हातेमालो गर्दै अगाडि बढ़नुपर्ने उहाँले बताउनुभयो। स्याङ्जाको आधी खोला गाउँपालिकाले यस वर्ष तीज गीत प्रतियोगिता कार्यक्रम नगर्ने भएको छ। देशमा विषम परिस्थिति सृजना भएको भन्दै प्रतियोगितामा हुने खर्च राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ। हालैको प्राकृतिक विपद बाढ़ी तथा हिउँ पहिरोबाट पुगेको ठूलो दंजनको क्षतिप्रति दुःख व्यक्त गर्दै पालिकाले यस्तो निर्णय गरेको हो। साथै पालिकावासीलाई आफ्नो क्षमताले गर्न सक्ने सहयोग सरकारको प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्न गाउँपालिका अध्यक्ष विश्वनाथ अर्यालद्वारा जारी गरिएको विश्वनाथ पौड़ेलद्वारा जारी गरिएको विज्ञप्ति मार्फत अपील गरिएको छ। बुधबार रसुवाको भोटेकोसीमा आएको बाढ़ी पश्चात गाउँपालिकाका केही नागरिक अझै पनि सम्पर्कमा नआएको र अन्य व्यक्ति कोही परिवारको सम्पर्कमा आउनुभएको छैन भने पालिकालाई सम्पर्क गर्न पनि पालिकाले आग्रह गरेको छ। यस्तै वालिङ नगरपालिकाले पनि रसुवा बाढ़ीप्रति दुःख व्यक्त गर्दै समवेदना र शोक वक्तव्य जारी गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवाका साथै नुवाकोट, धादिङ र चितवन जिल्ला लगायतका जिल्लाहरू प्रभावित भएको भन्दै विपद बाटो भएको क्षतिप्रति वालिङ नगर प्रमुख कृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा मृतक प्रति श्रद्धांजलि अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभ, पुनस्थापना र बेपत्ताको सकुशल फिर्तीको कामना गरिएको छ। साथै नगरपालिकाले राहत र उद्धार कार्यमा आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै गल्याङ नगरपालिकाले पनि घटनाप्रति दुःख व्यक्त गरेको छ। चापाकोट नगरपालिकाले पनि तीज गीत प्रतियोगिता स्थगित गरेको छ। यही भदौ 15 गते आयोजना गर्न लागि खुल्ला तीज गीत प्रतियोगिता राष्ट्रिय विपत्तिका कारण स्थगित गरिएको पालिकाले जनाएको छ। भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा ठूलो धनजनको क्षति भएको भन्दै यस्तो दुःखद क्षणमा प्रतियोगिता गर्न नसकिएको भन्दै कार्यक्रम स्थगित गरिएको विज्ञप्ति मार्फत जनाएको छ। त्यस्तै कालीगण्डकी गाउँपालिकाले पनि विपत्तिका बेला आर्थिक र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। पालिकाले आफ्ना पालिकावासीलाई यस विपत्को सहयोगमा समयमा सहयोग गर्नु साझा दायित्व भएको भन्दै संघ संस्था, व्यापारी, व्यवसायी र आम नागरिकलाई अपील गरेको छ। कालीगण्डकी चारका गुरूदत्त पाण्डे र तीनका तिलक राणा हालसम्म पनि सम्पर्कमा नआएकाले खोज तथा उद्धारको लागि सहयोग गर्न कार्यवाहका अध्यक्ष सावित्रा कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच यहाँका विभिन्न संघ संस्थाले पनि रसुवाको भोटेकोसीमा आएको बाढ़ीले निम्ताएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गरेका छन्। वालिङ चेम्बर अफ कमर्स, नेकपा एमाले वालिङ नगर कमिटी, ब्युटी पार्लर एसोसिएशन संज्ञा लगायतका विभिन्न संघ संस्था घटनाप्रति दुःख व्यक्त गर्दै यस विपत्तिमा सहकार्य गर्ने जनाएका छन्। वालिङ उद्योग वाणिज्य संघले वालिङमा नियमित रूपमा संचालित घुम्ती व्यापारीहरूको उचित व्यवस्थापन र अनाधिकृत व्यवसाय नियन्त्रण गर्न वालिङ नगरपालिकालाई औपचारिक पत्र मार्फत माग गरेको छ। संघका अनुसार चाडपर्वका बेला सड़क पेटीमा वा घर दैलो गरी कपड़ा, भाँडा, गेडागुड़ी, तरकारी, फलफूल, माछा वा मरमत सेवा लगायतका विभिन्न सामान बिक्री गर्दा राजस्व तिरेर व्यावसायिक रूपमा व्यापार गर्ने व्यापारी मारमा परेको बताएका छन्। घुम्ती व्यापारीहरूले नेपाल सरकारको नियमअनुसार बिल बिजक जारी नगर्दा राजस्व छली हुने साथै मनुमानी दर रेटमा सामान बिक्री गर्दा उपभोक्ताहरू ठगिने सम्भावना रहेको भन्दै यसतर्फ आफ्नो ध्यान आकर्षण गराउन नगरपालिकालाई आग्रह गरेको हो। बजारमा सटरमा भाड़ामा लिएर नियमअनुसार राजस्व र कर बुझाएर व्यापार गर्ने व्यवसायीहरू प्रत्यक्ष मर्कामा परेको भन्दै कपड़ा, फेन्सी, फर्निचर, खाद्यान्न तथा किराना, तरकारी तथा फलफूल लगायतका वस्तुगत संघहरूबाट पनि गुनासो र सहजीकरणको अनुरोध गरिएकाले संघले नगरपालिकालाई ध्यान आकर्षण गराएको जनाएको छ। संघका महासचिव विमल अर्याल र अध्यक्ष अनुपमा ढुंगाना तिवारीद्वारा हस्ताक्षरित पत्रमा कानूनको दायरामा रहेर स्वच्छ र स्वस्थ प्रतिस्पर्धात्मक व्यावसायिक वातावरण सृजना गर्न सम्बन्धित निकायसँग आवश्यक समन्वयको माग गरिएको छ। यद्यपि नगरपालिकाभित्रका गाउँबाट आफ्ना मौलिक स्थानीय उत्पादनहरू ल्याएर प्रत्यक्ष रूपमा बिक्री गर्ने स्थानीय किसान र व्यवसायको हकमा भने कुनै समस्या वा गुनासो नरहेको संघले जनाएको छ। संघका वरिष्ठ उपाध्यक्ष शंकर डुम्रे, महासचिव विमल अर्याल, उपाध्यक्ष सुबिन गुरूङ लगायत संघका पदाधिकारी तथा सदस्यहरूको टोलीले नगर प्रमुख कृष्ण खाँडलाई उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्। रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खुला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खुलाको समाचारमूलक प्रस्तुति आदि खुला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। प्रहरीले अवैध रूपमा खसी बोका औसार पसार गर्ने जीपलाई कार्यवाही गरेको छ। प्रहरी चौकी बिरूवाचाले सैन्यबाट प्रसनी टीका सुवेदीको कमानमा खटिएको गस्ती टोलीले बिरूवाचार बाहुदेखि सैन्य सदरमुकामतर्फ आउँदै गरेको ग3/31 नम्बरको बलेरो जीप चेक जाँच गर्ने क्रममा पालिकामा बुझाउनुपर्ने निकासी कर नतिरी 32 खसी बोकाए ओसार पसार गरेको फेला पारेको थियो। उक्त जीपलाई नियन्त्रणमा लिएर आवश्यक कानूनी कार्यवाहीको लागि बिरुवा गाउँपालिकाको कार्यालयमा पठाइएकोमा 5,600 जरिवाना गरी छाडेको प्रहरीले जनाएको छ। रसुवागढ़ी क्षेत्रमा बुधबार आएको भीषण बाढ़ीबाट ठूलो क्षति भएपछि उद्धार र राहतको लागि सहयोग जुट्न थालेको छ। बागलुङको ताराखोला गाउँपालिकाले बाढ़ी प्रभावित रसुवा र नुवाकोट जिल्लाको विपद कोषमा आर्थिक सहयोग रकम जम्मा गर्ने भएको छ। गाउँपालिकाको कार्यपालिका बैठकले भोटेकोशी नदीमा आएको बाढ़ीबाट रसुवा र नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएकाले दुवै जिल्लाको विपद कोषमा 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका सूचना अधिकारी जित सुनारले बताउनुभयो। बैठकले बाढ़ीमा परि ज्यान गुमाउने प्रति श्रद्धांजली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। प्राकृतिक विपदका बेला सरकारलाई सहयोग पुर्याउन उद्धार र राहतका लागि दुवै जिल्लाको विपद कोषमा 1,00,000 रूपियाँ सहयोग गर्ने निर्णय गरिएको सुनारले बताउनुभयो। रसुवाको भोटेको सिनदीमा आएको भीषण बाढ़ीले टिमुरे रसुवागढ़ी स्याफ्रुबेसी लगायत क्षेत्र प्रभावित भएका छन्। बाढ़ीले बस्ती बजार प्रहरी कार्यालय सड़क र जलविद्युत आयोजनाका संरचनामा क्षति पुर्याएको छ। अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। भोटेको सी बाढ़ी पीड़ितको सहयोगार्थ भिरकोट नगरपालिकाद्वारा 5,00,000 र अर्जुन चौपारीद्वारा 1,00,000 सहयोग। सैन्यको आधी खोलामा तीज गीत प्रतियोगिताको खर्च राहत कोषमा वालिङले विपदमा सहयोग र सहकार्य गर्ने र घुम्ती व्यापारी व्यवस्थापन गर्न वालिङ उद्योग वाणिज्य संघको माग। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

यस आदिफला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
7: मूल्य होइन, स्वास्थ्य रोग।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ।

0: आस्था खबरमा अब बाँकी खबर। बाढ़ीले रसुवा सहित विभिन्न क्षेत्रमा सड़क र पुलमा ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण देशभर 41 पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सड़क सम्पर्क पुनर्स्थापित गर्न सरकारले बेलीब्रिज जडानको काम अघि बढ़ाएको छ। बाढ़ीका कारण रसुवामा मात्रै करिब 40 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत करिब 13 किलोमिटर सड़क लेदोले पूरिएको छ। लेदो हटाएर सड़क संचालनमा ल्याउन विभिन्न स्थानमा 20 उपकरण परिचालन गरिएको छ। सरकारले पहिलो प्राथमिकतामा पृथ्वी राजमार्ग संचालनमा ल्याउने र रसुवालाई सड़क संजालमा जोड़ने योजना बनाएको छ। यसका लागि बेत्रावतीमा बेलीब्रिज राख्ने तयारी भइरहेको छ। सरकारसँग 50 मिटरसम्म लम्बाईका 7 बेलीब्रिज रहेको मन्त्रालयले जनाएको छ। आवश्यकता अनुसार ती बेलीब्रिज प्रयोग गरिनेछ। साथै भारत र चीन सरकारले समेत आवश्यक बेलीब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको मन्त्रालयले बताएको छ। भोटेकोसी बाढ़ीबाट रसुवा, नुवाकोट र धादिङका 18 विद्यालयमा क्षति पुगेको छ। रसुवाका 5, नुवाकोटका 7 र धादिङका 8 विद्यालय प्रभावित भएका हुन्। बाढ़ीपछि केही शिक्षक तथा विद्यार्थी सम्पर्क विहीन भएका छन्। धादिङमा कम्तीमा 4 शिक्षक गोसाईकुण्ड तीर्थयात्राका क्रममा सम्पर्क विहीन रहेको शिक्षा मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ विश्वविद्यालयमा अध्ययनरत 3 विद्यार्थी नुवाकोटमा इन्टर्नशीपका क्रममा सम्पर्क विहीन भएका छन्। उनीहरूको खोज तथा उद्धार का लागि समन्वय समिति गठन गरिएको छ। यसैबीच भोटेकोसी बाढ़ीपछि 5 जलविद्युत आयोजनाका 215 कर्मचारी सम्पर्कविहीन भएका छन्। माथिल्लो त्रिशुली 1 76 रसुवागढ़ीका 51 मैलुङ खोलाका 8 र लाङटाङ खोलाका 60 सम्पर्कविहीन छन्। माथिल्लो त्रिशुली 1 क्षेत्रमा 200 भन्दा बढ़ी कर्मचारी उद्धारको पर्खाईमा रहेको जनाइएको छ। लाङटाङ खोलामा 60 सुरुङभित्र थुनिएको आशंका छ भने उनीहरूसँग सम्पर्क हुन सकिरहेको छैन। केही कर्मचारीले अग्लो स्थानमा आश्रय लिएर ज्यान जोगाएका छन् भने हेलिकप्टर मार्फत उद्धार तथा निरीक्षणको प्रयास भइरहेको सरकारले जनाएको छ। यस्तै विनाशकारी बाढ़ीका कारण बेपत्ता हुने पर्यटकको संख्या 668 पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार भारतीय 178, नेपाली 127, अमेरिकी 65 र युक्रेनी 53 पर्यटक सहित विभिन्न देशका पर्यटक सम्पर्कविहीन रहेको बोर्डका सूचना अधिकारी सन्तोष पन्तले जानकारी दिनुभयो।
1: हजुर, अब अहिलेसम्मको सिचुएसन अपडेट अनुसारले चाहिँ अब विभिन्न टुरिस्ट प्लेस त्यसपछि विभिन्न हाम्रा पर्यटन व्यवसायीहरू एजेन्सीहरू हुनुहुन्छ उहाँहरूले दिनुभएको विवरण अनुसारले अहिलेसम्म हामीसँग रेकर्डमा देखिएको 668 पर्यटकहरू जसमा नेपालको पनि 127 हुनुहुन्छ उहाँहरूलाई चाहिँ मिसिङ स्टेटसमा हुनुहुन्छ होइन। तीमध्ये सबैभन्दा धेरै विदेशी पर्यटकको रूपमा चाहिँ इन्डिया भारतबाट नै धेरै पर्यटक हुनुहुन्छ। उहाँहरू विशेष गरी चाहिँ यो कैलाश मानसरोवरको ट्रेक भनौँ अथवा पर्यटनको लागि चाहिँ आउनु भएको चाहिँ मिसिङ हुनुहुन्छ। उहाँहरूको खोजी कार्य र उद्धार कार्य चाहिँ जारी भएको छ।
0: यसैबीच सरकारले गोसाईकुण्ड पुगेका पर्यटकलाई धुन्चेतर्फको नियमित सड़क प्रयोग नगर्न आग्रह गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सड़कको अवस्था जोखिमपूर्ण रहेकाले गोसाईकुण्ड दुप्चेश्वर काठमाण्ड हुँदै वैकल्पिक मार्ग प्रयोग गरेर फर्किन आग्रह गरेको हो। मन्त्रालयले अर्को सूचना जारी नभएसम्म धुन्चेतर्फको नियमित मार्ग प्रयोग नगर्न आग्रह गरेको मन्त्रालयका सूचना अधिकारी सूरज घिमिरेले सीआईएनसँग बताउनुभयो।
2: सूर्यकण्ड पास हाइक्याम्प होइन, त्यसपछि फेरि घोकेभिर, त्यसपछि पालु हुँदै हामी चाहिँ यो सिसिपु घ्याङफेदी भन्छ दुप्तेश्वर सुमनटार चोगडा भनेको अल्टरनेट रुट हो यो दुप्तेश्वर हुने होइन। यो भने चाहिँ माथि सूर्यकुण्ड पासबाट पहिलाको सुन्दरी जल आउने ट्रेकको चाहिँ अलिकति रुट लिएर चोगडा आउनुपर्ने हुन्छ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रोजगारी सृजना गर्नका लागि सांसदको भूमिका र प्रयास।
3: हामीले हाम्रो देशमा एउटा रोजगारी सृजना गर्न सकेनौ भने, भएका इण्डस्ट्रीहरूलाई जनशक्ति दिन सकेनौ भने, हामीले त्यस्तो खालको कानून बनाउन सक्दैनौ भने हामी त्यहाँ भएको केही मतलब हुँदैन।
0: नेपाली बजार अनुसारको जनशक्ति उत्पादनमा देखिएका समस्या र समाधानका लागि सांसदको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्क द्वारा संचालित

0: सीमलेस ब्राउजिंग र स्ट्रीमिंग का लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधि को नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्ट को आईपीटीवी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हेलो सांसद।
3: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। यहाँलाई हार्दिक स्वागत छ मानिज्यू।
4: धन्यवाद।
3: व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील हुँदाहुँदै राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ?
4: व्यावसायिक फिल्डमा म काम गर्दा गर्दै अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नु पर्यो र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफूले प्राउड फिल हुन्छ सबभन्दा पहिला, किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थिएँ उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइरहेको छु, त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो।
3: अहिले दैनिक झण्डै 2000 संख्यामा नेपालीहरू अन्तर्राष्ट्रिय विमानस्थल भएर अरू देशमा गइराखेका छन्। यो विषयलाई अब तपाईँले यो प्रविधि अथवा रोजगारीको विषयलाई पनि तपाईँले उठाइराखेको अथवा तपाईँलाई गुनासोको रूपमा आइराखेको भएर यो विषयमा चाहिँ अबको संसद अबको सरकारले केही गर्छ कि गर्दैन, कसरी अगाडि बढ्छ?
4: एकदमै म स्पेसली एकदमै यो कुरालाई चाहिँ मेरो एउटा प्रमुख कार्यको रूपमा लिएको छु होइन, किनभने आफूले भोग्दै गएको समस्याहरू पनि हो यो र मेन हजुर भन्नुभयो जस्तै बेरोजगारीको समस्या हाम्रो नेपालमा छ भने एउटा व्यावसायिक क्षेत्रमाबाट प्रतिनिधित्व गर्दै गर्दाखेरि यहाँ कस्तो छ भनेदेखि युवाहरू पढेका छन्, पढिसकेपछि जागिर पाउँदैनन् तर व्यवसायीहरू जो इन्डस्ट्रीहरू छ उनीहरूले चाहे जस्तो श्रमिक पाउँदैनन् कि, काम गर्ने मान्छे पाउँदैन, यहाँ ग्याप छ कि, इन्डस्ट्री र एकाडेमिया बीचको एउटा ग्याप छ, त्यो ग्याप चाहिँ हामीले फुलफिल गर्नु पर्छ।
3: त्यो भनेको बजारले कस्तो जनशक्ति खोज्छ त्यो खालको अध्ययन अनुसन्धान भएन अथवा जस्तो खालको अध्ययन अनुसन्धान भएको छ त्यस अनुसारको बजार भएन, त्यो कुरामा तालमेल नमिलेको हो।
4: यो तालमेल नमिलेको भनेकै जस्तै शिक्षा पद्धति है, हाम्रो नेपालमा कस्तो छ भने एकदमै कहाँबाट कहाँ पुगिसकेको छ, छलाङ मारिसकेको छ होइन, टेक्नोलोजीले छलाङ मारिसकेको छ तर पढाउने तरिका भनेको एकदमै ट्रेडिसनल छ पहिलाको तरिका, जुन हिसाबले उनीहरू चाहिँ थ्योरिटिकली आफूलाई एकदमै मच्योर ठान्दै जान्छन् होइन, जस्तै 12 सकिसके पछाडि जस्तै इन्जिनियर्सहरूकै कुरा गरौँ होइन, उहाँहरूले चाहिँ जुन कुराहरू बुझ्नु भएको कस्तो किसिमको पढाइबाट गइराख्नु भएको छ होइन, जुन सकिसक्ने बित्तिकै उहाँहरू चाहिँ सकेसम्म उहाँहरू चाहिँ नेपालमा बसेर काम गर्न चाहनुहुन्छ नि त, आफ्नै आमा बाउसँग बस्न मन लाग्छ होला, आफ्नै साथीभाइसँग बस्न मन लाग्छ होला, यहीँ केही गर्न चाहन्छु भन्ने युवाहरू पनि धेरै छन् क्या यहाँनिर।
3: तर अहिले झन्डै 10 उत्तीर्ण गर्ने बित्तिकै जसरी विदेश गइहाल्ने भन्ने खालको त्यो प्रतिस्पर्धा अथवा त्यो चलिरहेको छ नि, त्यो नेपालमा पढाइ नै समस्या भएर हो अथवा अर्को खालको प्रतिस्पर्धा देशमा भन्दा विदेशमा जान्नुमा हामीलाई गौरव लाग्ने खुसी लाग्ने त्यो प्रतिस्पर्धासँग जोडिने कुरा पनि कहीँ न कहीँ छ
4: होइन? यसमा यस्तो हुन्छ, पढाइ समस्या भन्न खोजेको चाहिँ होइन, पढाइको तरिका अलिकति मिल्दैन, जसको कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई काम गर्ने वातावरण हामी दिन सक्दैनौँ, रोजगारी दिन सक्दैनौँ, रोजगारी नहुने बित्तिकै फ्रस्ट्रेसन आउँछ र अभियसली उनीहरू चाहिँ त्यही पढेको अनुसारले उनीहरू बाहिर गयो भनेदेखि चाहिँ जस्तो किसिमको काम गरेर भए पनि उनीहरू पैसा कमाउँछन्, किनभने यहाँ पढेको सबै मान्छे मास्टर्स गरिसकेको मान्छे पनि बाहिर गइसके पछाडि उनीहरूले खत्रै काम पाएर पैसा कमाउने त हुँदैन नि त, उनीहरूले गर्नुपर्ने दुःखका चिजहरू त हामी आफै सबैजना विविधै छौँ त्यो कुराहरूमा होइन। सो त्यसले गर्दाखेरि चाहिँ इन्डस्ट्रीहरू पनि धरातमा छन् सही जनशक्ति नपाएर र जनशक्तिहरूले पनि काम पाइरहेका छन् भन्दाखेरि हामीले यो बिचको ग्यापलाई पूर्णको लागि चाहिँ कस्तो किसिमको हाम्रो नेपालको इन्डस्ट्रीहरूको चाहिँ रिक्वायरमेन्ट कस्तो खालको छ त, कुन टेक्नोलोजीमा गइरहेछ त नेपाल, नेपालको टेक्नोलोजी अनुसारको जनशक्ति तयार गर्ने स्कूल कलेजेसहरू हुनपर्छ क्या, न कि अमेरिकाको टेक्नोलोजीसँग कम्पेयर गर्न पनि मिलेन न कि अरू कुनै कन्ट्रीकोसँग मिलेन होइन।
3: त्यसो भए अब शिक्षामा अथवा श्रम रोजगारको क्षेत्रमा केही परिवर्तन आउने गरी तपाईँले त्यस्तो खालको कुनै नेतृत्व अथवा पहल लिनुभयो?
4: गरिराखेका छौं सर. यसमा चाहिँ कस्तो छ भने हाम्रो समितिमा पनि कुराहरू हुन्छ, हाम्रो श्रम मन्त्रीको टिमहरूसँग पनि हाम्रो कुरा भइरहेको छ, र मन्त्रीज्यूले चाहिँ होइन अब यो रोजगारीको लागि वातावरण त हामीले सृजना गर्नै पर्ने हुन्छ, हामीले हाम्रो वाचापत्रमै भनेका छौँ हामीले यसरी रोजगारीको सृजना गर्छौँ भनेर होइन. अब त्यो भन्दै गर्दाखेरि हामीले चाहिँ वाचापत्रलाई चाहिँ हाम्रो मेन सिद्धान्तको रूपमा राखेर चाहिँ हामी अगाडि बढेको छौँ के काम गर्ने त वाट नेक्स्ट भन्दाखेरि हाम्रो वाचापत्रमा के छ त कुन कुन कामलाई हामीले लियौँ समात्यौँ कुन कुन काम लिन बाँकी छ भने लिन बाँकी काम नै मेरो नेक्स्ट काम हुन्छ कि त्यसरी हामीले काम गरिरहेको छौँ भने श्रम मन्त्रालयको टिमहरूसँग बसेर चाहिँ हामीले 1,00,000 रोजगारी सृजना गर्ने भनेर यसमा कार्यविधि बन्दैछ. त्यो 1,00,000 रोजगारी कसरी सृजना हुन्छ त भन्दाखेरि यो कार्यविधि सकिने बित्तिकै हरेक सेक्टरको जस्तै हामी धेरै सांसदहरू छौँ भने त्यो सबै सांसदले आफ्नो क्षेत्रमा चाहिँ कस्तो किसिमको माटो सुहाउँदो इन्डस्ट्रीदेखि लिएर कस्तो कस्तो किसिमको रोजगारी त्यहाँ सृजना हुन्छ त त्यो किसिममा चाहिँ हामीले हरेक ठाउँ सुहाउँदो चाहिँ हामीले चाहिँ त्यहाँ अब के गर्ने ट्रेनिङ गर्ने स्किल डेभलपमेन्टको कुराहरू गर्ने यस्तो यस्तो कुराहरूमा चाहिँ लगभग यही कुराहरू समावेश भएको कार्यविधिहरू हुन्छ. यो भइसके पछाडि फेरि हामी यसमा कुरा गर्छौँ.
5: तपाईँ त व्यावसायिक रूपमा पनि तपाईँ लागेको भएर रोजगारी दिने सुरुवात त अब तपाईँ आफैले पनि गरिराखेको अथवा अझ बढाउनु पर्ने स्थिति होला.
4: हो एकदमै एकदमै हामीले यही रोजगारीको सृजना गर्न सक्यौँ भने भले हामी चाहिँ इन्टरनेसनल्ली जति उहाँहरू कमाउनुहुन्छ त्यति कमाउन नदिए पनि 1,00,000 रुपियाँ बाहिर कमाउनुहुन्छ भने मानिलिउँ एक्जाम्पल या 50,000 मात्र कमायो भने खुसी खुसी काम गर्न मन पराउने युवाहरू छन् कि.
2: संवाद श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला. भोटेकोशीमा फेरि बाढ़ीको खतरा, नदी थुनिएर बनेको ताल फुट्न सक्ने चेतावनी जारी गरिएको छ. प्रहरीले जोखिममा रहेका बस्तीका मानिसलाई सुरक्षित स्थानमा सार्न थालेको छ. नदी किनार आसपास नजान सरकारको आग्रह छ. आज साँझसम्म बाढ़ीमा परेका 359 जनाको शव फेला परेको छ. अझै हजारौं बेपत्ता भएको अनुमान छ. आज मात्रै आफन्त बेपत्ता भएको भन्दै 900 बढ़ी उजुरी दर्ता भएको छ. हवाई र स्थल मार्गबाट 1500 बढ़ीको उद्धार गरिएको छ. पीड़ितका लागि सरकारी कर्मचारीको तलब 2-15% कट्टा गरिने भएको छ. राहत र उद्धारमा अन्तर्राष्ट्रिय सहयोग पनि थपिँदैछ. राहतको नाममा ठगी गर्ने सक्रिय हुन सक्ने भन्दै साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ.
6: ए समयको साथमा जेतुल सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है.

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुन चाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
2: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अरर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साथफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अरर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुन चाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गाला मा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्ने नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9861868251।
3: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुन कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुथिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडैमा सम्पर्क नम्बर 063-441-4696। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाऊ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीका पीड़ितको उद्धारलाई प्राथमिकता दिएको बताउने सरकारका एक मन्त्री घरवास विहीनको व्यवस्थापन योजनाबारे भन्छन्।
1: केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई, त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछ।
0: ठूलो क्षति पुगेको रसुवा स्थित एक जनप्रतिनिधि भन्छन्।
2: सबै लगिसक्यो, अब मान्छे अब थप्पै छैन, अब पालिका सालिका सबै लगिसक्यो, अब के गर्न।
0: र चीनतर्फ नेपालीहरू हराइरहेको आशंका। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालको रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़दो क्रममा छ। यो खबर तयार पार्दासम्म 359 जनाको मृत्यु भएको पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार भुटेकोशी र तल त्रिशुली एवं नारायणी नदीका तटीय क्षेत्रमा अवस्थित 8 जिल्लामा शव फेला पर्ने क्रम जारी छ। स्वदेशी र विदेशी गरी 900 जना भन्दा बढ़ी मानिस हराइरहेका छन्। आजै प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोट जिल्लाको सबैभन्दा बढ़ी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। नुवाकोट पुगेका संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले व्यापक स्तरमा क्षति भएकोले ठूलो सहयोग चाहिने बीबीसीलाई बताएका छन्। उनले भने,
4: बस्ती बस्ती बगाउँदाखेरि त सयको संख्यामा होइन कि हजारौं संख्यामा चाहिँ घरहरू ड्यामेज भएको छ होइन, अनि 50 भन्दा बढी 60-70 पुलहरू चाहिँ बगाएको छ नदीले होइन, अनि बाटोहरू एकदमै ठूलो स्केलमा र म्यासिभ डिस्ट्रक्सन भएको छ। त्यो हिसाबले हामीलाई एकदमै धेरै सपोर्ट चाहिन्छ जस्तो लाग्छ।
3: संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमल सिन्हा। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार र राहतका लागि 13,000 जना भन्दा बढ़ी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूतपूर्व बोस्नियाली सर्ब नेता रातको मलाडिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ बोस्निया नामले चिनिएका मलाडिचले युरोपमा द्वितीय विश्वयुद्ध यताकै क्रूर अपराध गर्न आफ्ना फौजहरूलाई निर्देशन दिएका थिए। उनको पालामा साराजेभोमाथि बर्बर ढंगले कब्जा गरिएको थियो भने सेभरेनिकामा हजारौं बोस्नियाली मुस्लिम पुरूष तथा बालकहरूको हत्या गरिएको थियो। तर धेरै राष्ट्रवादी सर्बहरूका लागि उनी एक युद्धिचको निधन भएको छ। सन् 1990 शुरूको दशकमा नरसंहार र मानवता विरूद्धका अपराध गरेको अभियोगमा 84 वर्षीय मलाडिचले दहेगमा आजीवन कारावासको सजाय भोगिरहेका थिए। बुचर अफ

0: हिजबुल्ला लड़ाकूहरू रहेको इजरायलको दावी छ। लेबननको गुप्तचर निकायले बीबीसीलाई बताए अनुसार इजरायलले युद्ध विराम सम्झौताको 5,000 पटक भन्दा बढ़ी उल्लंघन गरेको छ। इजरायलले त्यसबारे कुनै टिप्पणी गरेको छैन। एउटा असाधारण घटनाका रूपमा मलेसियाका तीन भूतपूर्व प्रधानमन्त्रीहरू छुट्टा छुट्टै मुद्दामा एकै दिन कुआलालम्पुर अदालतमा उपस्थित भएका छन्। इस्माइल साबरी याकुबमाथि सम्पत्तिको स्रोत देखाउन असफल भएकोमा मुद्दा चलिरहेको छ। नाजिब रजाकमाथि एउटा कोषको रकम सम्बन्धी प्रकरणमा र मुहिदिन यासिनमाथि अख्तियार दुरूपयोग एवं सम्पत्ति शुद्धिकरणको मुद्दा छ। र नर्वेका राजा हराल्ड पाँचौंको अति गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ, जहाँ राजपरिवारका सदस्यहरू उनी नजिक जमा भएका छन्। हिमलाइटिक अनिमिया भनिने एक प्रकारको दुर्लभ रक्त अल्पताको समस्याबाट उनी पीड़ित छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई स्वागत छ। आजको कार्यक्रम पनि रसुवाको बाढ़ीले निम्त्याएको विनाशका विभिन्न पक्षमा केन्द्रित रहनेछ। उक्त बाढ़ीमा परेर हालसम्म 350 भन्दा बढ़ीले ज्यान गुमाएको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्। सरकारले उद्धार र राहतको निम्ति सम्पूर्ण शक्ति परिचालन गरिएको जनाएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ी प्रभावित नुवाकोट जिल्ला पुगेका थिए। प्रस्तुत छ एक रिपोर्ट। प्रधानमन्त्रीसँगै पुगेका संचार मन्त्री विक्रम तिमिल सिन्हाका अनुसार सरकारले अहिले उद्धार र राहतलाई मुख्य प्राथमिकतामा राखेको छ। त्यसको निम्ति सबै साधन स्रोत प्रयोग गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनले बताए। मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पनि पुगेको अनुमान गरिएको छ। घरवास विहीन हुन पुगेकाहरूलाई तत्काल बसोबासको व्यवस्था मिलाउने योजनाबारे मन्त्री तिमिल सिन्हाले भने,
2: बस्न सक्ने स्थायी बसोबासको व्यवस्था सरकारले गर्ने गरी तयारी शुरू भइसकेका छ। तर अब त्यो गर्नको लागि त तपाईँको केही महिना लाग्न सक्छ सबैलाई बस्ने आवासको व्यवस्था गर्नलाई। त्यही भएर टेम्पररी सोल्युसनको बारेमा पनि तयारी गरिरहेछौँ हामीले।
1: उनले हाम्रा साथी फणेन्द्र दाहालसँग नुवाकोटमा कुराकानी गर्दै व्यापक रूपमा भएको क्षति र पुनर्निर्माणको योजनाबारे भने,
2: म्यासिभ ड्यामेज छ, त्यो पूरै रिकभर हुन हामीलाई कति लाग्छ, त्यति पैसा चाहिँ हामीसँग डोमेस्टिकली एरेन्ज नहुन सक्छ, कस्तो खालको चाहिँ पुनर्निर्माण हामीलाई आवश्यक पर्छ भनेर हेर्दैछौ। तर इन्टरनल्ली जति म्यानेज हुन सक्छ, कुनै पनि कसर बाँकी नराखिकन सरकारले त्यसलाई इन्भेस्ट गर्छ र बाँकी कति हामीलाई चाहिन्छ त्यसमा पनि दात्री निकाय र मित्र राष्ट्रहरूसँग समन्वय गरेर त्यसको लागि पनि सरकारले पहल गर्छ।
1: उनी थिए संचार मन्त्री विक्रम तिमिल सिन्हा। प्रधानमन्त्रीले नुवाकोटमा स्थानीय अधिकारीहरूसँग पनि छलफल गरेका थिए। त्यहाँबाट हामी संवाददाता शक्तिमाया तामाङ।
3: नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभए अनुसार अहिले सरकारले चाहिँ विशेष गरेर उद्धारको कुरालाई चाहिँ प्राथमिकता दिएको कुरा चाहिँ उहाँले गर्नुभयो। मान्छे बचाउन सुरक्षा निकायका सबैजनाले उच्च मनोबलका साथ उहाँलाई उद्धार गर्नको लागि लाग्नको लागि निर्देशन दिएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको।
1: घटनाको दोस्रो दिन उद्धार खोजी र राहत वितरण कस्तो देखियो, कस्तो पाउनुभयो तपाईँले?
3: अब हामी पनि त्यसै स्थानमा छौ। बाहिरपट्टि जो विभिन्न ठाउँबाट नुवाकोट र रसुवामा विभिन्न पेसा व्यवसायको लागि आउनुभएका ती व्यक्तिहरू उहाँ परिवारसँग सम्पर्क नहुँदाखेरि उहाँहरू खोज्नको लागि विभिन्न ठाउँबाट यहाँ आउनुभएको छ र उहाँहरू चाहिँ आफ्नो मान्छे कहीँबाट यहाँ ल्याइछ कि भनेर हेर्दैछौँ। तर अहिलेसम्म हाम्रो व्यक्तिहरू, हाम्रो आफन्त, हाम्रो परिवारहरू देख्न नपाउँदाखेरि हामी दुखी छौँ भन्ने कुराहरू गर्नुहुन्छ। यता सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ सकिएको उद्धारमा लागिरहेका छौँ, जसमा हिजो 91 जना र आज मात्रै 660 जनाको उद्धार गरिसकेको, जसलाई हामीले यहाँ प्राथमिक उपचार गर्न मिलेलाई प्राथमिक उपचार गरी यहाँको स्थानीय हस्पिटल र अलिक गम्भीर उसलाई हामीले काठमाडौँ पनि रिफर गरिरहेका छौँ भन्ने सरकारी अधिकारीको तर्फबाट त्यो कुराहरू आइरहेको छ।
1: अधिकारीहरूले सयौंको संख्यामा मानिसहरू हराइरहेको बताएका छन्। ज्यान गुमाउने व्यक्तिहरूको शवहरू चितवन र नवलपरासी पूर्वमा ठूलो संख्यामा भेटिएका छन्। नारायणगढबाट ईश्वर जोशी भन्छन्,
4: जुन नदी तटीय क्षेत्रहरूमा भेटेको शवहरू चाहिँ भरतपुर ल्याउने काम भइरहेको छ। अहिलेसम्ममा नदी तटीय क्षेत्रबाट संकलन गरेको शवहरू 132 भरतपुर ल्याइसकेको भनेर प्रमुख जिल्ला अधिकारी गणेश हराले चाहिँ जानकारी दिनुभएको छ।
1: शवको व्यवस्थापन त्यहाँ क्षमता छैन भन्ने सुनिन्छ, कसरी व्यवस्थापन गर्ने सोचाइ छ प्रशासनको?
4: चितवनको अस्पतालहरूमा 30 भन्दा बढ़ीको क्षमता नभएको शव व्यवस्थापनको लागि भनेर जानकारी आएको छ। त्यो अवस्था आएपछि अहिले भरतपुरको एक सरकारी भवनलाई वैकल्पिक शव गृह भनेर चाहिँ स्थापना गरिएको छ, जुन ठाउँमा टेम्परेचरहरू मिलाएर अहिले शवहरू राख्ने व्यवस्था गरिरहेको अवस्था छ।
1: शवहरू जब धेरै संख्यामा चितवनमा फेला परेको भन्ने खबर सँगसँगै आफन्त

0: आउने क्रम छ कि कस्तो छ?
1: हराइरहेकोहरूको खोज तलासको लागि चाहिँ यहाँ हेल्प डेस्क पनि स्थापना गरिएको छ। जुन मिसिङ भएको आफन्तहरूले चाहिँ आएर हेल्प डेस्कमा आएर आफ्नो मिसिङ भएको मानिसहरूको नाम टिपाउन सक्नुहुनेछ। सब पहिचान गर्नको लागि सबमा चाहिँ नम्बरिङ गर्ने र फोटो खिचेर बाहिर चाहिँ लिस्टिङ गरेर राख्ने भन्ने कुरा पनि आएको छ र आफन्तहरू पनि अहिले भरतपुर आउने क्रम बढ्दै गएको छ।
0: सबैभन्दा धेरै क्षति रसुवामा भएको देखिएको छ। त्यहाँको गोसाई कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङले भने,
2: दुई नम्बर वार्ड 90% क्षति छ, पाँच नम्बर वार्ड तपाईँको मोर देन 60% क्षति छ। अब सबै बिरामीहरूलाई जीवित सुरक्षित स्थानान्तरण गर्ने होल्डिङ सेन्टरमा राख्ने हो, अनि त्यसरी उहाँलाई अब सम्बन्धित ठाउँमा के अरे उपचारलाई पठाउने, बाँकी कुरा त अब अनि त्यस पछाडि लासलाई ल्याउने काम हो।
0: सर्वसाधारणहरू कति बेपत्ता भएको अथवा जनप्रतिनिधि पनि बेपत्ता भएको
2: काउन्टेड छैन? अब जनप्रतिनिधि अब अहिलेसम्म मेरो उपाध्यक्ष, दुईजना वडाध्यक्ष, एकजना कार्यपालिका सदस्य, कर्मचारीहरू नै थुप्रो बेपत्ता छ। अब सर्वसाधारण अब यहाँ अब मिसिङको नाम लेखाउनलाई छ, अब थुप्रो छ
0: कार्यालयहरू तपाईँहरूको
2: गोसाई
0: कुण्ड गाउँपालिकाको वडा नम्बर 5 की महिला वडा सदस्य बिबी रानी तामाङले बीबीसीसँग भनिन्,
3: माथिबाट त सबै लगिसक्यो, अब मान्छे अब थुप्रै छैन, खाप पालिका सालिका वार सबै लगिसक्यो, अब के गर्नु, अब हामी त के हो भाती पनि छैन।
0: तपाईँहरूको जनप्रतिनिधिको परिवारमा के भएको छ कि छैन?
3: परिवार के भन्नु त अब वडा अध्यक्ष पनि भिडियो निकोलाले नि भुलेर नाति भाग्नु सकेछ, वडाले चाहिँ वारमा जाँदाखेरि अनि वार पस्ने साथमै लग्यो रहेछ, अनि पालिकाको कर्मचारीहरू कति छ कति छैन भनेको अहिलेसम्म थाहै भएको छैन। अब
0: रसुवाको सिमाना पारी चीनतर्फ पनि नेपालीहरू हराइरहेको खबरहरू आएका छन्। त्यसबारे तिब्बतको लासास्थित महावाणिज्य दूत लक्ष्मी निरौला,
4: हिजोको जुन दुखद घटना छ त्यो घटना लगत्तै हामीले चिनिया पक्षसँगको समन्वयमा चीनतर्फ रहनुभएका नेपालीहरूलाई रेस्क्यू गर्ने, उहाँहरूलाई चाहिँ उपयुक्त स्थानमा राख्ने हिसाबले काम शुरू गर्यौं र उहाँहरू हामीसँग नियमित सम्पर्कमा हुनुहुन्छ र बेजिङबाट र लासाबाट पनि त्यो घटनास्थलतर्फ जुन हाम्रो बोर्डर पोइन्ट छ बोर्डर पोइन्टतर्फ टिम मोबिलाइज भइसकेको छ। अब हिजोको घटनामा भयंकर बाढ़ी आएर त्यो अकल्पनीय खालको बाढ़ी आएको हुनाले त्यो बाढ़ीले बोर्डर पोइन्टमा भएका सबै पूर्वाधारहरू बगाएर लग्यो, जसले गर्दा हामीसँग अहिले यतिखेर हामीसँग चाहिँ त्यो बोर्डर पोइन्टमा को कति हुनुहुन्थ्यो भन्ने कुराको रेकर्ड अध्यावधिक हुन सकेको छैन। त्यो कामका निम्ति चिनिया पक्ष अहिले लागिरहेको छ र सँगसँगै नेपालबाट पनि हामीले त्यो प्रयास जारी राखेका छौं। यता बोर्डर क्रस गरेर सर्टेन पोइन्टसम्म आइसकेका भनौँ न केरुङसम्म आइसकेका सबै नेपालीहरू सुरक्षित हुनुहुन्छ र उहाँहरू कैलाश यात्रा गर्ने टोली केरुङबाट मुभ भइसकेको छ। अलि अगाडि कैलाश गएर फर्किनुभएका केही नेपालीहरू पनि हामीसँग सम्पर्कमा हुनुहुन्छ र उहाँहरूको लगभग पहिलो टोली भोलि हामी लासा काठमाडौँ फ्लाइटबाट पहिलो टोलीलाई काठमाडौँ पठाउँदैछौं। तर अब हामीलाई सबभन्दा दुःखद कुरा बोर्डर पोइन्टमै चाहिँ कति नेपाली हुनुहुन्थ्यो, अन्य देशका कति तीर्थयात्रीहरू हुनुहुन्थ्यो, त्यसको एक्ज्याक्ट फिगर अहिलेसम्म पनि प्राप्त हुन सकेको छैन। हामीले चाहिँ खास गरी नेपाल तर्फबाट जुन टुर अपरेटरहरूसँग जानकारी लिएर प्राप्त भएको एउटा सूची विभिन्न देशका चाहिँ नागरिकहरूको चाहिँ संख्या त हामीले राखेका छौं र नेपालीहरू पनि सयौंको संख्यामा नेपालीहरू हुनुहुन्थ्यो त्यहाँ, खास गरी तीर्थयात्रीहरू र यता बोर्डर पास लिएर आउने नेपालीहरू, बोर्डर पास लिएर चाहिँ कोही त्यही दिन फर्किने गरी आउनुहुन्छ, कोही एक दुई दिन बस्ने गरी आउनुहुन्छ, कोही दुई चार दिन काम गर्ने गरी आउनुहुन्छ, भनेपछि त्यो संख्या चाहिँ हामी यकिन हुन सकेका छैनौं।
0: लासा स्थित महावाणिज्य दूत लक्ष्मी निरौला अशोक दाहालसँग कुरा गर्दै, रसुवाको बाढ़ीमा जसरी एकैछिनमा ठूलो धनजनको क्षति भयो, यस्तो अवस्थामा पूर्व सूचना दिने प्रणालीलाई थप प्रभावकारी बनाउन सकिन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्व प्रमुख अनिल पोखरेल,
5: सबभन्दा गतिलो विधि साइरन हो, आफै बोलिने खालको भाषाको पनि आउनु पर्ने हुन्छ भने सबै खालका मीडियाहरूबाट एकैचोटि बज्न सक्ने, जस्तो उदाहरणको लागि 50-60 टेलिभिजनका च्यानल्सहरू हुन सक्छन्, अरू केही चिज बजिरहेको छ भने पनि समाचारै बजिरहेछ भने पनि त्यसलाई रोकिएर राष्ट्रिय विपद प्राधिकरणले यो विपत्ति आउँदैछ है भन्ने कुरा त्यो बजाउन चाहेको खण्डमा सबै टेलिभिजन च्यानल रेडियो च्यानलको चिजको कन्ट्रोल अटोमेटिकली त्यहाँ सिफ्ट हुन सक्ने खालको प्रणालीहरू बनाउनु पर्ने हुन्छ। सोसियल मिडियाको च्यानल्सदेखि लिएर सबै ठाउँबाट यो
6: चिज त्यहाँ त्यो साइरनहरू त्यस्तो थियो कि थिएन?
5: केही केही ठाउँमा हेर्नु छन्, स्पेसली हाइड्रो पावरको इन्स्टलेसनहरू गरेको ठाउँमा हेर्नु, तर साइरन प्रणालीहरूलाई पालिकामा छ भने पालिका नियन्त्रित पनि हुनु पर्यो, जिल्ला आपतकालीन केन्द्रले पनि बजाउन सक्ने मिल्ने, त्यसलाई प्रदेशको आपतकालीन केन्द्र र हाम्रो संघीय सरकारको राष्ट्रिय विपद जोखिम निकट तथा व्यवस्थापन प्राधिकरणको इमर्जेन्सी अपरेसन्सले पनि बजाउन मिल्ने खालको प्रणाली भयो भने मात्र त्यसलाई प्रणाली भनिन्छ।
6: त्यो बाहेक पनि अब सीमा नजिकै भएको छ आधा घण्टा भित्रै, तर त्यसले चाहिँ अब हामीलाई यति फास्ट गर्नुपर्ने बिग मेसेज त दियो नि होइन?
5: सेकेन्ड सेकेन्डको कति महत्व हुँदो रहेछ भन्ने कुराको यसबाट स्पष्ट आकलन गर्न सक्छौ होइन? त्यो सँगसँगै अर्ली वार्निङ सिस्टम बनाएर हचियत हामीले दुई मिनट अगाडि खबर पाउँथ्यो होला, दुई मिनटमा हामीले ज्यानसम्म बनाउँथ्यो होला, त्यो घर बार पुल पुलिसा त्यो सबै तहस नहस भए, यसको दिगो समाधान जोखिमको हिसाब गरेर कहाँसम्म चाहिँ हामीहरूले बाटो पुल बस्तीहरू बसाउनु हुन्छ कि हुँदैन भन्ने कुराको पहिलो काम गर्न त्यो जरुरी छ। अहिले जहाँ बाढीको लेदोले जहाँ लिपिएको छ त्यो ठाउँभन्दा मुनि चाहिँ हामीले घरबारहरू बनाउन मिल्दैन, बनाएर बसी नै हाल्ने हो भने पनि घरको लागि म्यान्डेटरी बिमा गर्नै पर्ने प्रणाली भयो भने मात्र त्यहाँ घर बस्न दिउँ, उसलाई त्यो रहरै लागेको छ भने, तर सामान्य अवस्थामा हामीले त्यस्तो स्थानमा बस्ती घरहरूको डिजाइनहरूको कुराहरूमा राज्यले रेगुलेसन गर्नुपर्ने अवस्था आएको छ।
0: उनी चाहिँ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण करणका पूर्व प्रमुख अनिल पोखरेल प्रदीप बस्यालसँग कुरा गर्दैछ। हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
8: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचाँदी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: सुख दुःखका तरेलीहरूसँग रम्दै
3: तपाईँकै अन्तर्मनमा चोखो र पवित्र भई आधी खोला जस्तै सदा बगिरहने
2: तपाईँको मनको ढुकढुकी आधी खोलाको स्पन्दन।
3: तपाईँ सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो आधी खोला
2: 105.4 मेगाहर्ज।

0: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
1: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आधी खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज शुक्रबार बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आधी खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आधी खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीत संगीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
1: 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीत,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आधी खोला खबर,
2: 7 देखि 7:30 सम्म आधी खोलाको सेरोफेरो,
1: 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9:00 बजेदेखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
2: 9:00 देखि 10 बजेसम्म आधुनिक गीतहरू, 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10 देखि 11 बजेसम्म कार्यक्रम खुल्दुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्बत 2083 साल भदौ 12 गते शुक्रबार साउन शुक्ल पूर्णिमा अर्थात जने पूर्णिमा 28 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जोखिम कायमै बेपत्ताको पर्खाईमा आफन्त, विपत्तिले अर्थतन्त्रमा ठूलो धक्का, प्रभावित क्षेत्रमा प्रधानमन्त्रीको स्थलगत अवलोकन, संकटका बेला सबै दलहरूको सामूहिक प्रतिबद्धता लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको शुद्ध लेख्ने बोल्ने अभियानको निरन्तरता शीर्षकको शुभ समाचार।
0: गण्डकी प्रज्ञा प्रतिष्ठानले शुरूआत गरेको शुद्ध बोल्छ गण्डकी शुद्ध लेख्छ गण्डकी अभियानलाई विभिन्न जिल्लामा पुर्याइएको छ। गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान पर्वत र बागलुङ पुगेको हो। गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्राध्यापक डाक्टर कुसुमाकार नेउपानेले भाषिक शुद्धिकरण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो भाषा कला साहित्य संस्कृति तथा ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण अध्ययन र अनुसन्धानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरू अगाडि बढ़ाइएको छ। कुलपति नेउपानेले प्रतिष्ठानका अभियानहरूलाई प्रभावकारी बनाउन प्रदेश सरकार स्थानीय सरकार प्रशासन शैक्षिक संघ संस्था र नागरिक समाजसँग सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले गण्डकी प्रदेशमा नेपाली भाषाको शुद्ध सरल स्पष्ट र मर्यादित प्रयोगमा यस अभियानले सचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको जानकारी दिनुभयो। कार्यक्रमका संयोजक तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ इन्द्रमान खत्रीले कार्यपत्र प्रस्तुत गर्दै सरकारी कामकाज बोलीचाली तथा शिक्षण प्रक्रियामा हुने भाषिक त्रुटिबारे जानकारी गराउनु भएको थियो। उहाँले भाषिक त्रुटि सुधारका उपाय तथा दैनिक व्यवहारमा अपनाउन सकिने अभ्यासलाई उदाहरणसहित प्रस्तुत गर्नुभयो। पर्वतका प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले भाषिक शुद्धताले नेपाली भाषाको प्रयोगमा पुनर्जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सबैभन्दा पहिले आश र त्रासमा आफन्त खोज्दै शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर लिँदैछौ। नुवाकोटको बटार स्थित नेपाली सेनाको तालिम केन्द्रको मूल गेट बाहिर बिहिबार भेटिन रसुवाकी 29 वर्षीय विश्वकला तामाङ। उत्तर गया गाउँपालिकाकी उनका श्रीमान सोमबहादुर घले बुधबारदेखि सम्पर्कमा छैनन्। सोमबहादुर चीनबाट आयात भएका विद्युतीय गाड़ी लिन रसुवा भन्सार कार्यालयमा गएका थिए। उनी टिमुरेमा साथीहरूसँग बास बसेका थिए। बुधबार बिहानदेखि सम्पर्कमा छैनन्, गला अवरूद्ध पार्दै विश्वकलाले सुनाइन्। सेनाको हेल्प डेस्कमा श्रीमानको हुलिया टिपाएपछि उनी गेट छेउमा थचक्क बसिन् अनि भक्कानिन्। सम्झाउने कोही आफन्त समेत देखिएनन्। घर रसुवा भए पनि उनीहरू नुवाकोटको विदुर नगरपालिका स्थित बट्टारमा बस्दै आएका थिए। उनीहरूका 7 र 8 वर्षका छोरा छन्। सोमबहादुर भन्सारमा भित्रिएका गाड़ी चलाएर काठमाण्डुसम्म ल्याउने गर्थे। त्यही क्रममा उनी टिमुरे पुगेका थिए। सोमबहादुर जस्ता आफन्तको खोजीका लागि बट्टार सैनिक ब्यारेक अघि लागेको भीड़ व्यवस्थापन गर्न बिहिबार ट्राफिक प्रहरीलाई हम्मे हम्मे परिरहेको थियो। भीड़मा कोही आफन्त खोजिदिन याचना गरिरहेका थिए, कोही रोहिरहेका थिए। कतै परिवार हराएको बिलौना मा चिच्याइरहेको देखिन्थ्यो। सेनाले उद्धार गरेका व्यक्तिको सूचीमा आफन्तको नाम छ कि भन्दै सोधी खोजी गर्नेहरू पनि भेटिन्थे। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको भोटेकोशी बाढ़ीबाट कम्तीमा 910 जना सम्पर्कविहीन छन्। उनीहरूका परिवारजन खोजीका लागि भोटेकोशीको तल्लो तटीय क्षेत्र र काठमाण्डुका विभिन्न अस्पतालमा पनि भौतारी रहेका छन्। हजारौं आफन्तले सामाजिक सञ्जाल मार्फत खोजीका लागि अपील गरिरहेका छन्। नेपाल प्रहरीको बिहिबार साँझसम्मको विवरण अनुसार 359 जनाको शव फेला परेको छ। कान्तिपुर दैनिकमा छापिएको खबर हो यो, आस र त्रासमा आफन्त खोज्दै शीर्षकमा।
0: त्यस्तै समाचार आजको नागरिक दैनिकमा पनि छापिएको छ, जोखिम कायमै बेपत्ताको प्रतीक्षामा आफन्त शीर्षकमा मुख्य खबर छापिएको छ भने त्रिशुली बगरमा आफन्तको खोजी शीर्षकमा अर्को खबर छ। भोटेकोशीबाट आएको भीषण बाढ़ीका कारण क्षणभरमै बगरमा परिणत भएको त्रिशुली बजारमा हराइरहेका आफन्तको खोजी गर्नेको भीड़ नै लागेको छ। तिब्बती क्षेत्रबाट बुधबार बिहान भयंकर सुनामी झै चरको आवाजका साथ मडारिएर आएको पूरै पहिरोले चैतको बाढ़ीले छोप्दा नुवाकोटकै पुरानो ठूलो बजार त्रिशुली आधा घण्टाको अन्तरालमै खण्डहर बनेको थियो। त्यहाँका स्थानीय सम्पर्कविहीन आफन्त भेटिने आशामा बिहिबार दिनभरि यताउता गरिरहेका थिए। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी नुवाकोटका त्रिशुली बजार र देवघाट बजार तथा रसुवाका बेत्रावती टिमुरे र स्याप्रुवेशी बजार आसपासका क्षेत्रलाई बगरमा परिणत गरिदिएको छ। ठूला ढलाने घरहरू 10 फीट भन्दा माथिसम्म पुरिएका छन्। यस्तो अकल्पनीय प्राकृतिक विपत्तिपछि प्रभावित क्षेत्रमा विद्युत अवरूद्ध भएर मोबाइल चार्ज गर्न समेत समस्या हुँदा संचार सम्पर्क विच्छेद हुन पुगेको छ। बाहिर रहेकाहरूलाई आफन्तकासँग सम्पर्कविहीन भएको अवस्थामा बुझ्न निकै कठिनाई भइरहेको छ। यसैबीच भोटेकोशी हुँदै त्रिशुली नदीमा बुधबार आएको बाढ़ी पहिरोसँगै बेपत्ता भएकाहरूको खोजी गर्दै आफन्तहरू चितवनसम्म पुग्ने गरेका छन्। त्रिशुली नदीमा बगेर आएका शव चितवनमा भेटिन थालेपछि आफन्तजन यहाँ आउन थालेका हुन्। उनीहरू शव पहिचानका लागि शव भेटिएका स्थान अस्पताल र शव संरक्षण स्थलहरूमा पुगिरहेका छन्। गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर 5 थाँटी पोखरीका बुद्धि तामाङ बिहिबार दिउँसो भरतपुरमा थकित अवस्थामा भेटिए। तर उनले बेपत्ता आफन्त भेटिने आशामा थकाई बिर्सिएको बताए। गोसाईकुण्ड तीर्थयात्रामा गएका पालुङटार क्षेत्रका 31 जना सम्पर्कविहीन भएपछि उनी खोजीका लागि चितवन आएका हुन्। हाम्रो गाउँबाट रसुवाको गोसाईकुण्ड तीर्थयात्रामा गएका 31 जना सम्पर्कविहीन छन्। मेरो छिमेकी पनि बेपत्ता छन्। खोजी गर्दै चितवन आएका हुन्। भरतपुर महानगरपालिका वडा नम्बर 17 मजुवा सामुदायिक वनमा गाउँले सहित आएका तामाङले भने यहाँ आउँदा पनि हाम्रा आफन्तको अवस्था खुल्न सकेन, बेपत्ता खोज्दै चितवनसँग सम्म शीर्षकको खबर आजको नागरिक दैनिकमा छापिएको छ।
2: अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ, भोटेकोशीमा बुधबार आएको बाढ़ीले 13 जलविद्युत आयोजनामा आंशिक तथा पूर्ण क्षति पुर्याएको छ। निजी र सरकारी गरी 430 मेगावट विद्युत उत्पादन बन्द भएको छ भने करिब 30 अर्ब बराबर क्षति पुगेको प्रारम्भिक आकलन छ। प्रारम्भिक अनुमानका आधारमा जलविद्युत तथा सौर्य ऊर्जा आयोजनामा गरी 30 अर्ब रूपियाँ बराबरको क्षति भएको ऊर्जा प्रवर्तकहरू बताउँछन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानको बिहिबार बसेको बैठकमा क्षति आकलन बारे छलफल भएको थियो। जलविद्युत आयोजनासँगै 40 किलोमिटर सड़क 41 पुल पनि क्षतिग्रस्त छन्। सड़क र पुल लगायतमा 20 अर्ब रूपैयाँको क्षति पुगेको अनुमान गरिएको छ। यी पूर्वाधार क्षेत्रमा भएको भौतिक क्षति हो, तर आर्थिक नोक्सानी योभन्दा धेरै हुने विज्ञहरू बताउँछन्। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार पृथ्वी राजमार्ग लगायतका अन्य ठाउँका सड़क तथा पुलमा समेत क्षति भएकाले सबैको पुनर्निर्माणका लागि करिब 50 अर्ब रूपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ। यसैगरी क्षति भएका 18 विद्यालय र 3 स्वास्थ्य संस्था पनि पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार 9 ब्याङ्क 8 विकास ब्याङ्क र 1 फाइनान्स कम्पनीको शाखामा समेत क्षति पुगेको छ। यस्तै रसुवाको टिमुरे स्थित भन्सार यार्डमा रहेका 300 भन्दा बढ़ी सवारी साधन पनि बगेका छन्। पर्यटकीय सिजनमा भएको यस विपदले पर्यटन व्यवसायलाई समेत धक्का पुर्याएको छ। हरेक विपद वा आन्दोलनले अर्थतन्त्रमा ठूलो धक्का पुगेको छ। यस पटकको बाढ़ीले ठूला पूर्वाधारमा क्षतिदेखि अन्तर्राष्ट्रिय व्यापारसम्ममा नोक्सान पुर्याएकाले जीडीपीमै प्रभाव पर्नेछ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रकाश कुमार श्रेष्ठको भनाइ छ। अर्थतन्त्रमा अर्को धक्का शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो।
0: आजको गोर्खापत्र दैनिकमा बाढ़ी प्रभावित क्षेत्रमा प्रधानमन्त्री जीवन रक्षा पहिलो प्राथमिकता शीर्षकमा मुख्य खबर छापिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बाढ़ी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले नुवाकोटको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह स्थलगत निरीक्षणका लागि सड़क मार्ग हुँदै बिहिबार नुवाकोटको विदुर पुग्नु भएको हो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण नुवाकोटको विदुर र नदी तटीय क्षेत्रहरूमा भएको ठूलो क्षति र खोज उद्धार कार्यको अनुगमन गर्न प्रधानमन्त्री शाह र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल सहित बिहिबार सल सड़क मार्ग हुँदै त्यहाँ पुग्नु भएको हो। त्यहाँ प्रधानमन्त्री शाह, पूर्वाधार विकास मन्त्री लम्साल र सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा लगायतले प्रभावित क्षेत्रको स्थलगत भ्रमण गर्नुभएको थियो। बिहान 9:30 नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले सड़क मार्ग हुँदै प्रभावित बस्तीको भौतिक अवस्था तथा बाढ़ीबाट भएको क्षतिको अवलोकन गर्नुभएको थियो। यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको राहत तथा उद्धार कार्यका लागि आवश्यक स्रोत व्यवस्थापनलाई अर्थ मन्त्रालयले तीव्र बनाएको छ। खास गरी राहत तथा उद्धारका लागि स्रोत अभाव हुन नदिने गरी काम गरिरहेको अर्थ मन्त्रालयका सचिव डाक्टर घनश्याम उपाध्यायले जानकारी दिनुभयो। उहाँका अनुसार मन्त्रालयले सरकारवाला सबै पक्षसँग समन्वय गरी आर्थिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको छ। मन्त्रालयका अनुसार राहत तथा उद्धारमा मुख्य जिम्मेवार निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग उक्त कार्यका लागि 4 अर्ब रूपियाँ भन्दा बढ़ी स्रोत उपलब्ध गराइएको छ। त्यस्तै चालू आर्थिक वर्षमा प्राकृतिक विपदपछिको राहत तथा उद्धारका लागि अर्थ र गृह मन्त्रालयका लागि छुट्टै 20 अर्ब बजेट विनियोजन गरिएको छ। यसैबीच सरकारको सक्रियता उपशीर्षकमा खबर छ। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा बाढ़ी प्रभावित क्षेत्रको स्थलगत भ्रमण गरी समग्र अवस्था बारेमा जानकारी, साथमा पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसिन्हा, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा पनि स्थलगत अवलोकनमा। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा नेपाल सरकारका मुख्य सचिव सहित विषयगत मन्त्रालयका सचिवहरूसँग आपतकालीन छलफल, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग रकम उपलब्ध गराउन आग्रह, परराष्ट्र मन्त्रालयद्वारा विदेशी नागरिकहरूको खोजी उद्धार तथा कन्सुलर सहयोगका लागि आपतकालीन प्रतिकार्य टोली गठन, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा बाढ़ीबाट प्रभावित जिल्लाका कर्मचारीहरूलाई कार्यस्थल नछोड्न निर्देशन, सर्वदलीय बैठकबाट 10 बुधे संयुक्त अपील जारी गर्दै विपदमा एक ठाउँमा उभिने सन्देश र राज्यका 3 सुरक्षा निकाय बाढ़ी प्रभावित क्षेत्रमा खोज उद्धार तथा राहत कार्यमा क्रियाशील शीर्षकमा विभिन्न विषयवस्तु समेटेर आजको गोर्खापत्र दैनिकमा समाचार छापिएको छ।
2: राष्ट्रिय संकटका बेला एकजुट हुने नेपालका राजनीतिक दलहरूले विगतको परम्परालाई यसपटक पनि निरन्तरता दिएका छन्। बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट उत्पन्न विपदको सामना गर्न राजनैतिक दलहरू एकै ठाउँमा आएका हुन्। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले बोलाएको सर्वदलीय बैठकमा सबै दलले राष्ट्रिय विपत्तिमा एक भएर अघि बढ़नुपर्ने निष्कर्ष निकालेका हुन्। संसदमा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले प्राकृतिक विपत्तिको सामना गर्न साझा संकल्प र एकता प्रदर्शन गरेका छन्। सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन्। सर्वदलीय बैठकपछि नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बैठकमा सरकारको तर्फबाट भइरहेको खोज उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराएको र दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरेको जानकारी दिँदै सभापति थापाले भन्नुभयो, अहिलेको मुख्य प्राथमिकता खोज उद्धार र तत्काल राहत नै हो, तर पुनर्निर्माणको काम वर्षौंसम्म चल्ने र यसमा अरबौंको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ उहाँले भन्नुभयो। विपद सामना गर्न दलहरू एकजुट, राष्ट्रिय संकटमा दस बुधे साझा संकल्प शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा खबर छ। शुक्रबार सर्वदलीय बैठकमा सबैजसो नेताहरूले 2072 सालको विनाशकारी भूकम्प सम्झिए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी बाढ़ी, सिन्धुपाल्चोको जूरी पहिरो, 2072 सालको भूकम्प र जाजरकोट भूकम्प लगायतका विपत्तिमा नेपाली समाज र राजनैतिक शक्तिहरूले संकटका बेला एकताबद्ध भएर सामना गरेको स्मरण गरे। बिहिबार प्रतिनिधि सभाको बैठकमा रसुवाको विनाशकारी बाढ़ीबारे धारणा राख्ने क्रममा पनि सांसदहरूले विगतको विपदलाई सम्झेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेता खुशबु ओलीले भनिन्, एउटा तितो अनुभव राख्न चाहन्छु, जाजरकोटमा भूकम्प जाँदा नेताहरूको एउटा प्रतिस्पर्धा नै थियो हेलिकप्टरमा को पहिला पुग्ने भनेर, तर आजसम्म त्यहाँका जनताले राहत पाएका छैनन्। यस्तो त्रासदी र यस्तो अवस्था कहिले अहिले बाढ़ी प्रभावित क्षेत्रमा भोग्न नपरोस्। नेता र सांसदहरूले भने जस्तै पछिल्लो दशकलाई मात्रै निहाल्दा पनि नेपाल एउटा विपत्तिबाट उठ्न नपाउँदै अर्को विपत्तिको सामना गर्न विवश छ। 2071 साउन 17 गते सिन्धुपाल्चोक जिल्लाको जुरेमा गएको विनाशकारी पहिरोले 145 जनाको ज्यान गयो। त्यस क्षेत्रबाट सयौं परिवार विस्थापित भए। जुरे पीड़ितले क्षतिको पुनर्संरचनाको नाम हुँदै थियो। उक्त प्राकृतिक विपत्तिको घाउ पुरिन नपाउँदै 2072 वैशाख 12 गते विनाशकारी भूकम्प गयो। नेपालको नियति वर्षै पिच्छे विपत्ति शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा खबर छ।
2: जीवित छौं ठूलो सौभाग्य शीर्षकमा गोर्खापत्र खबर लेख्छ, हामी जीवित छौं यही हाम्रा लागि ठूलो सौभाग्य हो। टिमुरेबाट धुन्चे हुँदै नुवाकोट स्थित श्री नम्बर 1 सैन्य तालिम केन्द्र मैथली ब्यारेकमा ल्याइएका अमेरिकी नागरिक अञ्जना राजाले बुधबार बिहानको काली लाग्दो दृश्य स्मरण गर्दै भन्नुभयो, टिमुरे बजारमा खाना खाने निदो भएको थियो। नदीमा चार तला जति माथि बाढ़ी उर्लेको चालकले देख्न साथ दौड़न थालेपछि माथि उक्लेर हामी पनि ज्यान जोगाउन सफल भयौं। कैलाश मानसरोवरका यात्राका लागि टिमुरे पुगेकी अञ्जना राजा सहित करिब 100 जना विदेशी नागरिकलाई बिहिबार बेलुकीसम्म हेलिकप्टर मार्फत नेपाली सेनाले उद्धार गरेर सो ब्यारेकमा ल्याएको छ। नेपाली सेनाका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट 1000 भन्दा बढ़ी जनाको उद्धार गरिएको छ। उद्धार गरिएका व्यक्तिलाई मैथली ब्यारेकमा चिकित्सकको निगरानीमा राखेर उपचार गरिँदैछ। चिकित्सकीय परामर्श वा उपचारको आवश्यकता नहुनेलाई स्वेच्छाले आफन्त र परिवारको जिम्मा लगाइएको छ।
0: यस्तै प्रसंग आजको मध्याह दैनिकमा छापिएको छ अर्को, माइकिङ गरेर अरूलाई जोगाए आफै जोगिएरन् शीर्षकको एउटा दुःखद खबर छ। भोटेकोशीमा बुधबार बिहान 81 बाढ़ी आयो। सूचना पाए लगत्तै स्थानीय सरकार र प्रहरीले यथाशक्य माइकिङ गरेर सर्वसाधारणलाई घरबाट निस्केर नदीदेखि टाढ़ा भाग्न सूचना दिए। ती मध्ये एक थिए बेत्रावती गाउँपालिकाका आईटी इन्जिनियर जनक आचार्य। उनले मोटरसाइकल चलाएर गाउँपालिकाका अर्का कर्मचारीले पछाडि बसेर माइकिङ गरिरहेका थिए। सिङ्गो बस्तीलाई घर छाडेर सुरक्षित ठाउँमा जान सन्देश दिइरहेका उनी नै अन्तिममा बाढ़ीमा परे। बाढ़ीले पछाडि बसेका कर्मचारीलाई पासोमा हुत्याएर पनि आचार्यलाई भने डुबायो। उनको शव केही पर भेटियो। माइकिङ गरेर सयौंलाई सुरक्षित ठाउँमा सारे तर आफै बाँच्न सकेनन्। उनका